0: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: उपचार हुने रोगहरू
0: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
1: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
0: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
1: दिसा पिसाब एवं पेटको समस्या
0: तौल घटबड हुने

0: वा थाइराइड को समस्या
1: लामो समय देखि को टाउको वा मांसपेशी को दुखाई ज्वरो जस्ता समस्याहरु को चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडा मानै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्य द्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
0: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ।
0: फोन नम्बर 0654142333 र 98678187।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852640093 र 9852680073।
2: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराछन् आगामी जेठ 9 गते शनिवार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्छ।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 9968761887।
4: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
5: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
4: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि सिबिआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
5: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिक्का पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा बिपी चोक,
4: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9860625925।
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
5: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
6: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
5: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौंडाको सबैभन्दा पुरानो होलसेल पसल,
8: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
9: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौंडा भित्री बजार।
7: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
9: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
10: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
11: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भयो।
10: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
11: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
12: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
13: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817।
14: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
15: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
14: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
15: पाइन्छ नि, दुलेगौंडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
14: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468683522।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकी ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
6: आऊ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
12: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98171556606।
16: अन्तर्मनको आवाज
17: स्टुडियो
10: अहिले बिहानको 6 बज्यो।
12: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98163951।
18: जीवनाशक विषादी बीज हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
19: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौं।
18: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
20: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले सिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट रोयल, घर जहाँ हुन्छ खुसीको बास।
21: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
22: काया कैरनमा अब खबरको सिलसिला। राष्ट्र बैंकले आर्थिक वर्ष 2082-83 को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै हालको लचिलो नीतिगत व्यवस्थालाई निरन्तरता दिएको छ। केन्द्रीय बैंकले विदेशी विनिमय संचिति पर्याप्त रहेको, मुद्रास्फीति लक्ष्यभन्दा कम रहेको र वित्तीय क्षेत्र स्थिर रहेको निष्कर्ष निकाल्दै नीतिगत व्यवस्थामा ठूलो परिवर्तन नगरेको जनाएको छ। राष्ट्र बैंक अनुसार चालू आर्थिक वर्षको शुरूदेखि अपनाइएको लचिलो मौद्रिक नीति आर्थिक वर्षको अन्त्यसम्म नै जारी रहनेछ। हिजो जारी भएको तेस्रो त्रैमासिक समीक्षामा ब्याज दर करिडोर, बैंक दर, अनिवार्य नगद मौजदात सीआरआर र वैधानिक तरलता अनुपात एसएलआर जस्ता व्यवस्थामा कुनै परिवर्तन गरिएको छ। यद्यपि ब्याज दर करिडोरलाई अझ प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई दिइने स्थायी निक्षेप सुविधाको व्यवस्था पुनरावलोकन गरिने उल्लेख गरिएको छ। चालू आर्थिक वर्षको पहिलो 9 महिनामा औसत उपभोक्ता मुद्रास्फीति 2.39% मात्र रहेको छ, जुन राष्ट्र बैंकको 5% लक्ष्यभन्दा निकै कम हो। तर बैंकले मध्य आंशिक रूपमा जारी युद्धले आउँदो महिनामा मूल्य वृद्धिमा दबाव पार्न सक्ने चेतावनी दिएको छ। राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा संतिति निकै सहज अवस्थामा छ। 82 चैतसम्मको संतिले 18.4 महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता राख्छ, जबकि लक्ष्य कम्तीमा 7 महिनाको आयात धान्न पर्याप्त संतिति कायम गर्नु हो। राष्ट्र बैंकले विगत 3 वर्षदेखि वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था रहेको जनाएको छ। कर्जा विस्तार अपेक्षा भन्दा सुस्त रहेको छ। बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा सामान्य बढ़ेको राष्ट्र बैंकले स्वीकार गरेको खबर आजको नयाँ पत्रिकाले लेखेको छ।
0: सरकारी सार्वजनिक खर्चमा पारदर्शिता, आर्थिक मितव्ययिता र वित्तीय अनुशासन कायम नहुँदा बेरुजू रकम वर्षेनी बढ़दै गएको छ। आर्थिक वर्ष 2081-82 को वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार देशको कुल बेरुजू कार्यवाही गरी टुंगो लगाउनु पर्ने सहित 15.43 अर्ब रूपियाँ पुगेको छ। महालेखाले पछिल्लो समय अध्यावधिक बेरुजू र कार्यवाही गरी टुंगो लगाउनु पर्ने रकम भने बेरुजूलाई दुई शीर्षकमा विभाजन गर्ने गरेको छ, जस अनुसार आवधिक बेरुजू 7.55 अर्ब रूपियाँ हो भने कार्यवाही गरी टुंगो लगाउनु पर्ने रकम 7.87 अर्ब देखिन्छ। महालेखा परीक्षकको कार्यालयले हिजो सार्वजनिक गरेको वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष 81-82 को मात्रै बेरुजू 88.09 करोड़ 11 लाख रूपियाँ रहेको छ। गएको भदौ 23 र 24 भएको नवयुवा आन्दोलनका क्रममा भौतिक क्षतिका कारण सेस्त्रा पेश नभएर 179 कार्यालयको 1.47 अर्ब रूपियाँको लेखा परीक्षण हुन नसकेको महालेखाले जनाएको छ। महालेखा परीक्षक तोयाम रायले सरकारी निकायमा सुशासन कायम नहुँदा बेरुजू रकम बढ़दै गएको बताउनुभयो। महालेखा परीक्षकको कार्यालयले औल्याएका सुधारका उपायलाई अक्षरश कार्यान्वयन नहुँदा बेरुजू अंकमा वृद्धि देखिएको उहाँको भनाई छ। सार्वजनिक गरिएको बेरुजू मध्ये सबैभन्दा ठूलो हिस्सा संघ मातहतका कार्यालय तथा निकायको रहेको छ। महालेखाले सुझाएको मार्गचित्र अनुसार महालेखाले वित्तीय अनुशासनका लागि कानून संशोधनदेखि अनुत्पादक र निष्प्रभावी संस्थाको पुनर्संरचनासम्म सुधार गर्नुपर्ने उल्लेख छ। वित्त व्यवस्थापन, वैदेशिक सहायता, विकास व्यवस्थापन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, सूचना प्रविधि, सार्वजनिक प्रशासन र सुशासन अन्तर्गत 24 शीर्षकमा सुधारको उपाय सुझावका रूपमा प्रस्तुत गरिएको छ। खर्चमा दोहोरोपन अन्त्य, विकास सहायता, गैर सरकारी संस्थाको खर्चमा एकद्वार प्रणाली, पूर्वानुमान योग्य बजेट र आयोजना, त्यसको नियमित अनुगमन, स्रोत बिनाका आयोजनालाई निरुत्साहन गर्न पनि महालेखाले सरकारलाई बुदागत रूपमा सुझाव दिएको छ। महालेखाले शासकीय सुधार अन्तर्गत कानून तर्जुमा तथा संघीयता कार्यान्वयनलाई जोड़ दिएको छ। संविधान कार्यान्वयन गर्ने विषयसँग प्रत्यक्ष रूपमा सम्बन्धित संघीय निजामती सेवा, शिक्षा सेवा लगायतका सेवा प्रवाहलाई प्रभावकारी बनाउन आधारभूत कानून तर्जुमा र समय सापेक्ष बनाउनु पर्ने महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ। विद्यमान कानूनमा बाजिएका तथा अस्पष्ट प्रावधान संशोधन गर्न पनि महालेखाले सुझाव दिएको छ। वस्तु वा सेवा खरिदको विषयमा देखिएका व्यतिथि अन्त्य गर्नुपर्ने प्रतिवेदनमा भनिएको छ। विकास आयोजनामा मुआवजाको आवरणमा हुने रकम दुरूपयोग नियन्त्रण गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ। कान्तिपुर दैनिकले खबर छापेको छ।
22: सर्वोच्च अदालतले सीमा नाकामा 100 रूपियाँ भन्दा बढ़ीका सामानमा भन्सार लिने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। 100 रूपियाँ भन्दा बढ़ीको सामानमा भन्सार उठाएको विषय अव्यवहारिक भन्दै दायर रिटमा सुनवाई गर्दै न्यायाधीशहरू हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासले हिजो अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेश जारी भएसँगै अब सीमा पारीबाट तरकारी, औषधि, लत्ता कपड़ा लगायतका दैनिक उपभोग्य सामग्री ल्याउँदा तत्काल का लागि रोकआउट नहुने भएको छ।
0: सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड एनआईएमबी का प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डेलाई थुनामुक्त गर्न आदेश दिएको छ। वैशाख 29 पक्राउ परेका उहाँलाई प्रहरीले जाहेरी जमानतमा थुनामुक्त समेत गरिसकेको छ। पाण्डेको तर्फबाट श्रीमती निरू दाहालले बन्दी प्रत्यक्षीकरणको निवेदन दिनुभएको थियो। सर्वोच्चले पाण्डेलाई हाजिरी जमानतमा रिहा गर्न 3 शर्त राखेको छ। देश बाहिर जान परे अदालतको अनुमति लिनुपर्ने, अनुसन्धान अधिकारी अधिकारीले खोजेको समयमा उपस्थित हुनुपर्ने र निवेदकले रोजेको एक वरिष्ठ अधिवक्ताको जिम्मा लगाउने शर्त सर्वोच्चका रहेका छन्। नेपाल प्रहरीले नेपाल सरकारको सम्पत्तिमा बेइमानीपूर्वक हक समाप्त गर्ने उद्देश्यले लिलामी प्रक्रियामा अनियमितता गरिएको आरोपमा लोन रिकभरी कमिटी एलआरसीका अध्यक्ष समेत रहेका पाण्डेलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो। ऋण लिलामीमा व्यापारिक विश्वासघातको अर्थ लगाई सीओ पाण्डे पक्राउ पर्नु भएको थियो।
22: काया कैरनमा मूल्य पारदर्शिता सप्ताह बारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: रिलायबल समृद्धि योजना योजना साथमा प्रतिफल हातमा यही 2083 वैशाख 29 गते देखि म्युचुअल फंड को आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को छिटोमा जेठ 1 गते सम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फंड को आईपीओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला। मेजर अप्लायंसेस का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस बेचर को बानी लाग्छ।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र पकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा लचिलो नीतिगत व्यवस्था यथावत, सार्वजनिक खर्चमा पारदर्शिता र वित्तीय अनुशासन कायम नहुँदा बेरुजु रकम वर्षेनी बढ्दै 100 रूपियाँ भन्दा बढ़ीका सामानको भन्सा लिने व्यवस्थामा सर्वोच्चको रोक, एनआईएमबीका सीईओ पाण्डेलाई थुनामुक्त गर्न आदेश लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। बजारमा सामान किन्दा मूल्य फरक फरक हुनु, अधिकतम खुद्रा मूल्य एमआरपी भन्दा बढ़ी रकम असुल्नु, बिल नदिनु वा मूल्य सूची नै नराखी बिक्री गर्नु जस्ता समस्या उपभोक्ताको लागि नौलो विषय होइनन्। यस्ता गुनासो बढ़िरहेकै बेला सरकारले अहिले मूल्य पारदर्शिता सप्ताह सञ्चालन गरेको छ। मूल्य पारदर्शिता सप्ताह अभियानको मुख्य उद्देश्य बजारमा मूल्य पारदर्शिता कायम गर्नु, उपभोक्तालाई सचेत बनाउनु र व्यवसायलाई कानूनी दायरामा ल्याउनु। अब जानकारी सहित साथी महेश गिवाली।
3: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सञ्चालन गरेको मूल्य पारदर्शिता सप्ताह अभियान कार्यान्वयन गर्ने जिम्मेवारी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई दिइएको छ। विभागले आफ्ना निरीक्षण अधिकृतको टोली तथा देशभर रहेका वाणिज्य कार्यालयहरू मार्फत दैनिक बजार अनुगमन गरिरहेको जनाएको छ। विभागका अनुसार दैनिक 3-5 टोली बजारमा परिचालन गरिएका छन् भने 5 वाणिज्य कार्यालयले पनि नियमित निरीक्षण भइरहेको विभागका शाखा अधिकृत विशाल मिश्र बताउनुहुन्छ।
4: त्यसको लागि हामी विभागको काम अन्तर्गत अनुगमन गर्ने, लेभलको सुनिश्चितता गर्ने भन्ने जिम्मेवारी थियो। हामीले हाम्रो निरीक्षण अधिकृतको टोली र वाणिज्य कार्यालय समेतबाट दैनिक अनुगमन गरिरहेछौं।
3: विभागका अनुसार यो नयाँ कानून नभई पहिलेदेखि नै उपभोक्ता संरक्षण ऐनमा व्यवस्था गरिएका प्रावधानलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रयास हो। बजारमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी गर्ने, मूल्य बढ़ाएर बेच्ने वा उपभोक्तालाई ठगी गर्ने प्रवृत्ति नियन्त्रणका लागि पनि अभियान उपयोगी हुने अपेक्षा गरिएको छ। यद्यपि विभागले यसलाई पूर्ण समाधान भन्दा पनि सचेतना र निगरानी केन्द्रित अभियानका रूपमा व्याख्या गरेको छ। नियमित अनुगमनका क्रममा कानून विपरीत गतिविधि भेटिए उपभोक्ता संरक्षण ऐन अनुसार कार्यवाही भइरहेको छ। अभियानले बजारमा तत्काल ठूलो परिवर्तन ल्याउने दावी नगरे पनि उपभोक्तामा चेतना वृद्धि हुने विश्वास गरिएको छ। पछिल्लो समय खाद्यान्न खरिद गर्दा उत्पादन मिति र म्याद सकिने मिति हेर्ने बानी बसे जस्तै अब उपभोक्ताले एमआरपी पनि हेरेर सामान किन्ने संस्कार विकास होस् भन्ने उद्देश्य अभियानको हो।
4: नियमित अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन अनुसार प्रतिकूल केही देखिएमा त्यसको कार्यवाही हुने गर्छ। त्यसको हामीले दैनिक विज्ञप्ति पनि निकाल्ने गरेका छौँ। अहिले पनि उपभोक्ताले आफूले खरिद गर्दाखेरि मूल्य हेरेर खरिद गर्नु भन्ने खालको सन्देश पनि प्रवाह गरेछौँ हामीले। हिजो अस्ति खाद्यान्न वस्तुमा म्यानुफ्याक्चरिङ डेट र एक्सपायरी डेट हेर्ने बानी बसाले जस्तै एमआरपी पनि हेर्ने बजारमा अलिकति अवेरनेसको लेभल बढेको छ। हाम्रो यहाँ आएको इन्क्वायरी अरू हिसाबले पनि त्यो कुरा चाहिँ मूल्य पारदर्शितामा रोल प्ले गर्छ।
3: विभागका अनुसार बजारलाई पारदर्शी बनाउने जिम्मेवारी सरकारको मात्र होइन, व्यवसायी, निजी क्षेत्र र उपभोक्ता सबैको साझा भूमिका आवश्यक हुन्छ। यदि उपभोक्ताले मूल्य नहेरी सामान किन्ने प्रवृत्ति त्यागे र मूल्य सूची माग गर्न थाले भने त्यसले व्यवसायीलाई पनि नियम पालना गर्न दबाव बढ्छ। उपभोक्ताले बजारमा ठगी, बढ़ी मूल्य असुली वा अन्य अनियमितता भेटे वाणिज्य विभाग, वाणिज्य कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न विभागका शाखा अधिकृत विशाल मिश्र आग्रह गर्नुहुन्छ।
4: एउटा निकाय त हामी पनि भयौं, वाणिज्य विभागमा पनि गर्न पाइयो, 1137 हटलाइन नम्बर हो। त्यस बाहेक सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सहायक प्रमुख जिल्ला अधिकारीलाई निरीक्षण अधिकृत गरिएको छ। वाणिज्य कार्यालयहरू छन् तत्तर ठाउँमा चाहिँ सजिलो भए अनुसार उजुरी गर्न सकिन्छ।
5: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी।
1: सरकारले राष्ट्रिय राष्ट्रिय अनुसन्धान विभाग गुप्तचर विभागलाई पुनः प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत ल्याएको छ। वैशाख 30 गते बसेको मन्त्री परिषद बैठकले कार्य विभाजन नियमावली स्वीकृत गर्दै गृह मन्त्रालय मार्फत पुर्याइएको विभागलाई प्रधानमन्त्रीको कार्यक्षेत्रभित्र फर्काउने निर्णय गरेको हो। भएको अवसरमा तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले प्रधानमन्त्री कार्यालय मार्फत रहेको यस विभागलाई गृह मन्त्रालय अन्तर्गत राख्ने निर्णय गरेको थियो। नेपाल सरकारका चार सुरक्षा निकाय मध्ये प्रमुख इन्टेलिजेन्स संस्थाका रूपमा स्थापित यो विभाग आन्तरिक एवं राष्ट्रिय सुरक्षाको लागि आवश्यक सबै प्रकारका सूचना संकलन गर्ने जिम्मेवारी बोकेको संघीय संरचना हो। स्थापना कालदेखि नै नीतिगत स्पष्टता नहुँदा गुप्तचर विभाग राजनीतिक नेतृत्वको तानातानमा पर्दै आएको छ। अहिलेसम्म यस विभागलाई कुन निकाय मार्फत राखेर संचालन गर्ने भन्ने विषयमा स्थायी नीति बन्न नसकेको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
2: सगरमाथा आधार शिविर वैशाख 29/2083 खुर्दिकी शेर्पा 51 वर्षीय शेर्पा शिखर सुन उक्लनु अघिको अभ्यास अन्तर्गत 3 दिन लगाएर क्याम्प फेरि पुगेर बेस क्याम्पमा फर्किनु भएको छ। उहाँ सगरमाथा होइन यसपटक लोत्से चढ़दै हुनुहुन्छ। बेस क्याम्पबाट हिँडेको 24 घण्टामा शिखर छोएर फेरि बेस क्याम्प फर्किने र नयाँ रेकर्ड राख्ने सपना सहित, तर उहाँको आरोहण करियर बारे कुरा थाल्दा भविष्यको आफ्नो सपना भन्दा पहिले विगतमा श्रीमानले देखेका सपनाको कुरा गर्नुहुन्छ। श्रीमान मिङमा शेर्पा आइसफल डाक्टर हुनुहुन्थ्यो। उहाँ सम्झिनुहुन्छ आइसफल डाक्टर अर्थात त्यस्ता अनुभवी शेर्पाहरू जसले आरोहीका लागि सुरक्षित बाटो बनाइदिन्छन् र त्यसको मर्मत सम्मार पनि गर्छन्। खुर्दिकीका श्रीमानले त्यसो गर्दा गर्दै जीवन गुमाउनु भएको थियो भन्छन्। एभरेस्टको टुप्पोमा पुग्नु उहाँको धेरै इच्छा थियो। खुम्बु आइसफलमा एक्सिडेन्ट भयो। उहाँको एउटा सपना थियो, त्यो पूरा भएन। सन् 1975 जापानकी जुनको ताबेईले पहिलो पटक सगरमाथा को चुचुरोमा पाइला राखिएता 50 वर्षमा 100 महिलाले उहाँको पच्चा पछ्याए। कोही फर्किएनन्। सगरमाथाको काखमा अन्तिम विश्राम लिए फर्किनेले इतिहास रचे र रचिरहेका छन्। सगरमाथा चढ़िरहेका फुर्दिकीहरू शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
5: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
6: हाम्रा सेवाहरू
5: ओपीडी सेवा,
6: विशेषज्ञ ओपीडी सेवा,
5: निशुल्क औषधि वितरण,
6: सशुल्क फार्मेसी सेवा,
5: फिजियोथेरापी सेवा,
6: अकुपंचर सेवा,
5: योग परामर्श सेवा,
6: क्रियाकल्प सेवा,
5: पूर्वकर्म पञ्चकर्म सेवा,
6: छार सूत्र सेवा,
5: जलौका सेवा,
6: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
5: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
6: विस्तृत जानकारीका लागि
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
7: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। बिहानै गोलभेडाको बोट बोकेर कृषि मेला स्थलतर्फ हिँड्दै गर्दा काभ्रेको पाँचखाल नगरपालिका चारका किसान भरत दुनवारको मन भारी थियो। केही हप्ता यता उहाँको गोलभेडा खेतीमा समस्या देखिएको थियो। बिरूवाका पात सुक्दै जाने, डाँठ कमजोर हुने र फल कुहिन थालेपछि उहाँ चिन्तित बन्नु भएको थियो। उहाँले गाउँघरका एग्रोभेट धाउनुभयो, घरेलु उपचारको विधि पनि अपनाउनुभयो, कम घातक विषादीको पनि प्रयोग गर्नुभयो, तर समस्या झन बढ्दै गयो। अब त खेती नै सखाप हुने हो कि भन्ने डर लागेको थियो। किसान भरत दुनुवारले भन्नुभयो, तर उहाँलाई एउटा कुरा थाहा थिएन, मानिसको जस्तै बिरूवाको पनि उपचार हुन्छ र त्यसका पनि प्लान्ट डाक्टर हुन्छन्। प्यारो हरियो नेपाल र पाँचखाल नगरपालिकाले आयोजना गरेको दुई दिने कृषि मेलाबारे जानकारी पाएपछि उहाँ गोलबेडाका बिरूवा नै बोकेर मेला स्थल पुग्नुभयो। त्यहाँ पुगेपछि प्लान्ट डाक्टरले बिरूवाको परीक्षण गरे। समस्या आलुबाट सर्ने रोगका कारण भएको पहिचान भयो। मानिस बिरामी हुँदा अस्पताल पुग्छन्, पशु बिरामी हुँदा पशु चिकित्सक खोजिन्छ, तर बिरूवामा रोग लाग्दा धेरै किसान अझै पनि अनुमानकै भरमा विषादी हाल्ने गर्छन्। यही कारण उत्पादन घट्ने, लागत बढ़ने र किसान निराश बन्ने समस्या बढ़िरहेको कृषिका प्राविधिकहरू बताउँछन्। यस्ता समस्या समाधानको लागि पछिल्लो समय प्लान्ट डाक्टर सेवा प्रभावकारी बन्दै गएको छ। प्लान्ट डाक्टरहरूले बिरूवाको रोग पहिचान मात्र गर्दैनन्, किसानलाई बालीचक्र, मौसम अनुसार खेती, माटो व्यवस्थापन, सिंचाई तथा रोगको रोकथाम बारे समेत परामर्श दिने गर्छन्। बिरूवाका पनि डाक्टर शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
1: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रममा 20 वर्षको निलम्बनलाई स्वीकार गर्ने बताउनु भएको छ। ट्रम्पले इरानले 20 वर्ष आणविक कार्यक्रम निलम्बन गरे पुग्ने बताएको बीबीसीले जनाएको छ। यसअघि उहाँले इरानलाई युरेनियम सम्वर्धन स्थायी रूपमा बन्द गर्न आह्वान गर्दै आउनुभएको थियो। इरानसँग अमेरिकी धैर्यता टुट्दै गइरहेको र वार्तामा कुनै सफलताको संकेत नरहेको पनि ट्रम्पले बताउनु भएको छ। इजरायल र अमेरिकी सेनाले गएको फेब्रुअरी 28 इरानमा हवाई आक्रमण शुरू गरेका थिए। यस बीचमा वार्तालाई सहज बनाउन युद्ध विराम गरिएको छ। हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 3 दिने भ्रमण सकेर चीनबाट अमेरिका फर्काउनु भएको छ। चीनमा दुई देशबीचको सम्बन्धका साथै इरानसँगको वार्ता लगायतका विषयमा छलफल भएको थियो।
2: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपालले आज अमेरिकासँग खेल्दैछ। खेल बिहान 9:30 तिर्वी क्रिकेट रंगशाला किर्तिपुरमा शुरू हुँदैछ। नेपालमा भइरहेको लीग टू एकदिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। अंक तालिकामा नेपाल 25 खेलमा 18 अंक सहित 7 स्थानमा छ। अमेरिका 25 खेलबाट 36 अंक जोडेर दोस्रो स्थानमा छ। यो श्रृंखला अघि शीर्ष स्थानमा रहेको अमेरिका स्कटल्याण्डले लगातार 2 जित निकालेपछि दोस्रोमा झरेको हो। स्कटल्याण्ड 30 खेलमा 38 अंक जोडेर शीर्ष स्थानमा छ। किर्तिपुरमा यसअघि मंगलबार र बिहिबार भएको खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान 2 रनले हराएको थियो। खेलकै अर्को खबरमा आईपीएल क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई 7 विकेटले हराएको छ। हिजो लखनऊमा भएको खेलमा चेन्नईले दिएको 188 रनको लक्ष्य लखनऊले 16 ओभर 4 बलमा 3 विकेट गुमाउँदै भेटायो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 187 रन बनाएको थियो। अंक तालिकामा चेन्नई 12 खेलमा 12 अंकसहित 6 र समान खेलमा 8 अंकसहित लखनऊ पुछारमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्सले खेल्दैछन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। आज मधेस, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज बेलुकी र राति मधेस, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेकाले सावधानी अप्नाउन आग्रह गरेको छ। आज दिउँसो कोशीका केही ठाउँ, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा सुदूरपश्चिम प्रदेशको हिमाली पहाड़ी भागका र मधेस प्रदेशको एक दुई ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यम सम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
2: सन् 2017 साउदी युवराज मोहम्मद बिन सलमानले घोषणा गरेको फ्यूचर सिटी अर्थात नियम परियोजना क्रमशः बन्द हुँदैछ। उच्च लागत र बदलिदो भू राजनैतिक परिस्थितिका कारण 500 अर्ब अमेरिकी डलरको यो परियोजना अन्तर्गतका ठेक्काहरू रद्द हुने क्रमसँगै 80,000 नेपाली श्रमिकको रोजगारी संकटमा परेको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: कुनै समय विज्ञापन राख्नका लागि पालो पूर्नुपर्ने होर्डिङ बोर्डहरू अहिले भने खाली र सुनसान देखिन थालेका छन्। शहरका चोकमा, घरका छतमा र सड़कका छेउछाउमा ठड्याइएका धेरै बोर्डहरूमा यति बेला विज्ञापन छैनन्। विज्ञापन नभएपछि व्यवसायले तिनको मर्मत सम्भारमा समेत चासो दिएका देखिँदैन। डिजिटल बजार र नीतिगत अस्पष्टता बाधक रहेको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
2: महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनले सरकारी निकायहरूमा सूचना प्रविधि र उपकरण खरिद एवं प्रयोगमा हुने लापरवाहीको उजागर गरेको छ। ठूलो पैसा खर्च गरेर सफ्टवेयर ल्यापटप ट्याब्लेट जस्ता उपकरण खरिद गर्ने तर तिनको उचित प्रयोग र पुनः प्रयोग नगर्ने प्रवृत्तिले राज्य कोषमा व्यवहार थपिएको आशय प्रतिवेदनमा छ।
1: सांसदहरूले वर्खे धान रोप्न ठिक्क परेका किसानलाई मागे जति रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका छन्।
2: महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनले सामाजिक सुरक्षा भत्ता वितरण तथा अनुगमन पद्धतिमा विभिन्न कमी कमजोरी रहेको औल्याएको छ। प्रतिवेदनका अनुसार निष्क्रिय लाभ गराएका खाता समेत सक्रिय रहँदा मृत व्यक्तिको खातामा समेत सामाजिक सुरक्षा भत्ता जाने जोखिम कायम रहेको देखिएको छ।
1: आउँदो आर्थिक वर्षका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बजेट पठाउनुपर्ने मिति गुज्रिरहेदा पनि बागमती प्रदेशका मन्त्रालयहरूले आवश्यक सिलिङ समेत प्राप्त गर्न नसकेको खबर नयाँ पत्रिकाले लेखेको छ।
2: आफ्नै गाउँका नागरिकले वर्षौंदेखि भोग्दै आएको सड़क र संचार समस्याप्रति राज्यको ध्यानाकर्षण गराउन सल्यानको कालीमाटी गाउँपालिका साथका वडा अध्यक्ष मित्रलाल रिजाल प्रदेश राजधानीमा धरनामा बस्नु भएको खबर नागरिक दैनिकले छापेको छ।
1: काया कैरनमा अब पालो उखानको
2: छरछिमेक हेरेर मान्छे चिनिन्छ।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा लचिलो नीतिगत व्यवस्था यथावत, विदेशी मुद्रा संचित बलियो तर जोखिम कायमै।
1: सार्वजनिक खर्चमा पारदर्शिता र वित्तीय अनुशासन कायम नहुँदा बेरुजु रकम वर्षेनी बढ्दै, आफूले दिएका सुधारका उपायलाई अक्षरश कार्यान्वयन गर्न महालेखाको सुझाव।
2: 100 रूपियाँ भन्दा बढी सामानको भन्सार लिने व्यवस्थामा सर्वोच्चको रोक, एनआईएमबीका सीईओ पाण्डेलाई थुनामुक्त गर्न आदेश।
1: इरानले 20 वर्षे आणविक कार्यक्रम निलम्बन गरे पुग्ने ट्रम्पको भनाई, इरानसँगको अमेरिकी धैर्यता टुट्दै गइरहेको चेतावनी।
2: र विश्वकप क्रिकेट लिग टूमा नेपालले आज अमेरिकासँग खेल्दै आईपीएल क्रिकेटमा लखनऊले चेन्नईलाई 7 विकेटले हरायो।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। सरकारले कर्मचारीलाई राजनीतिक क्रियाकलापमा भाग लिन रोक लगाएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दुईजना कर्मचारी जस्ता देखिने मान्छे गफ गरिरहेका छन्। नजिकै रहेको पत्रिकामा लेखिएको छ, कर्मचारीले राजनीति गर्न नपाउने, अनि त्यो हेरेर एकजना कर्मचारी भन्दैछन्, जानेको काम नै त्यही थियो, देश त ठप्पै हुने भयो नि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: सीधा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: सड़क सुरक्षा जीवन रक्षा
3: हतारमा बाटो काट्दै हुनुहुन्छ जति हतार भए पनि एकचोटि दायाँतिर हेर्नुहोस् अनि एकचोटि बायाँतिर पनि हेर्नुहोस्
4: हरेक पल्ट बाटो काट्दा दायाँ बायाँ हेरेर सुरक्षित रूपमा सड़क पार गर्न सकिन्छ कि सकिँदैन अन्दाज गर्नुहोस् अनि मात्रै बाटो काट्नुहोस् ल
2: त्रिप्रदी तथा टाटा मोटर्सको सहकार्य
5: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम
6: स्यान्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोपाइटर पासा राजु मोबाइल 98063 13 195 र 98467 15 368
7: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने के भयो दाई पैसा भएपछि नि के को तनाव हो र
8: हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु
9: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ उच्च स्तरका छट सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाता सिपिभीसी पिभीसी पाइप पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 065414236 मोबाइल 9556078302 र 9446078302
10: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
11: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
10: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
11: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
12: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
13: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
12: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9465110950
14: ए सम्झी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झी
15: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिस र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ
16: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9008828810 9008828811 र 9008828816 लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
17: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
16: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
18: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81 115।
12: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
19: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
12: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल शुक्ला गण्डकी छ भुरुङ्गी।
19: हाम्रा विशेषताहरू
12: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
19: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
12: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
19: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
12: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565 71 479 र 98560 62 265।
15: ए सबिना, यस्तो हतारमा कता हो?
20: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
15: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
21: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460 78 528 र 98028 16 142।
22: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
16: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 98058 0142, दिपेश मल्ल ठकुरी 98058 0120, दीप मल्ल ठकुरी 98460 41 530।
23: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

पाइताला कुर्कुच्चा दुख्ने समस्या जसलाई चाहिँ हामी प्लान्टर फेसियाइटिस भन्छौँ, त्यसको त्यो के हो र त्यो के कारणले गर्दाखेरि हुन्छ, त्यसको लक्षणहरू के हुन्छ, त्यसबारे छोटकरीमा हजुरलाई जानकारी गराउन चाहन्छु। हाम्रो पाइताला भनेको चाहिँ एउटा बेस हो जस जहाँबाट चाहिँ हाम्रो जिउको पुरै भार ग्राउन्डमा जाने बेलामा, जमिनमा जाने बेलामा त्यही पाइतालाले नै बेहोर्ने। त्यो पाइताला चाहिँ पाइतालामा त्यही एउटा अब सृष्टिकर्ताले चाहिँ कस्तो दिनुभएको छ, त्यहाँनिर चाहिँ हड्डी मात्रै छैन, त्यहाँ चाहिँ एउटा कुसन छ, गिलो पन्छ, गिलो हिल दिनुभएको छ, त्यो हिल त्यो कुर्कुच्चा जुन चाहिँ अलिकति सफ्ट छ, गिलो छ, ताकि जिउको भार त्यसले लिन सकोस्। र अर्को चाहिँ पाइतालामा हेऱ्यो भने भित्री भागमा हाम्रो अलिकति यसरी कर्भ हुन्छ, यसरी अलिकति उठेको हुन्छ, त्यो भागमा चाहिँ पछाडिबाट अगाडितिर एउटा नसा जस्तो गएको हुन्छ, प्लान्टर फेसिया भन्छ, त्यो नर्मल स्ट्रक्चर यो सबैमा हुन्छ प्लान्टर फेसिया भन्ने। अब जिउको भार त्यो पाइतालाले बोक्दा बोक्दा के हुनसक्छ भने यो प्लान्टर फेसियामा चाहिँ असर पर्छ, त्यहाँ चाहिँ इन्फ्लामेसन हुन्छ, त्यसलाई त्यो सुन्निने, टाइट हुने अथवा अलिअलि च्यातिने त्यस्तो समस्याहरू आउन सक्छ, त्यो चाहिँ प्लान्टर फेसियाइटिस हो। यसको लक्षण चाहिँ के हो भने हिल पेन, हिँड्दाखेरि चाहिँ धेरै दुख्ने, के अरे पाँच मिनट पनि हिँड्न नसक्ने, बिहान उठ्दाखेरि चाहिँ पुरै पोलेको जस्तो दुख्ने, पहिलो पाइला टेक्नलाई धेरै गाह्रो हुने, हामीले चाहिँ अब यसलाई अलिकति यसरी स्ट्रेच गऱ्यौँ तन्कायौँ भने पनि धेरै दुख्ने, त्यस्तो त्यस्तो लक्षण हुन्छ। मेन चाहिँ हिँड्न सक्ने क्षमतालाई नै यसले असर गरिदिन्छ, बिरामीहरूलाई चाहिँ पाँच दस मिनट हिँड्न पनि धेरै गाह्रो हुने हुन्छ। अब यो चाहिँ युजुअली हुने भनेको चाहिँ जस्तो यो फुटवेयरहरू हाम्रो चाहिँ जुत्ता चप्पलहरू अलिकति राम्रो भएन भने, जस्तो सोल चाहिँ गिलो सोल भएन, अलिक कडा कडा सोल भएको, जस्तो हिल लाउने मान्छेहरू अथवा जुन चप्पल पातलो चप्पल लगाउने, कडा सोल भएको चप्पल लगाउने, प्रोफेसनमा पनि डिपेन्ड हुन्छ, जस्तो पेसागत हिसाबले हेर्ने हो, जस्तो टिचरहरू कति चार पाँच घन्टासम्म उभिएर पढाउनु पर्ने हुन्छ, हामीले ओपिडीमा देख्छौँ धेरै जस्तो टिचरहरू पनि आउनुहुन्छ यस्तो समस्याले, कन्टिन्युसली चार पाँच घन्टासम्म अब उभिएर कन्टिन्युस क्लास लिनु पर्यो, अथवा आर्मी पुलिसहरू कडा जुत्ता लगाएर त्यसमा परेड खेल्नु पर्यो, अब त्यसमा त्यो परेड खेल्नमा त्यसको प्रेसरले गर्दाखेरि चाहिँ हिलमा दुखाइ हुने। अर्को चाहिँ ओजन, वेट बढी छ, ओभर वेटले गर्दाखेरि पनि त्यो जिउ भार चाहिँ त्यसमा धेरै पर्दाखेरि त्यस्तो हुने हुन्छ। मैले चाहिँ अर्को कमनली देखेको चाहिँ गाउँतिर हाम्रो गाउँघरको महिलाहरूमा चाहिँ अब टाउकोमा धेरै गरुङ्गो गरुङ्गो चिजहरू बोकेर हिँड्नुपर्ने, अनि लामो समयसम्म हिँड्नुपर्ने, खेतमा काम गर्नुपर्ने, त्यसो जुत्ता चप्पल अझ जुत्ता चप्पल नै नलगाउने, त्यसले गर्दाखेरि त्यो धेरै प्रेसर परेर त्यहाँनिर असर परेर यस्तो पाइताला दुख्ने समस्या हुन्छ। यो चाहिँ हड्डीको समस्या होइन, तर त्यो प्लान्टर फेसिया भन्ने तत्त्व चाहिँ के त्यो टिस्यु चाहिँ गएर हड्डीमा चाहिँ टाँसिएको हुन्छ, त्यसले गर्दाखेरि हड्डी एक्सरे गरेर हेर्दाखेरि हड्डी पलाएको देखिन सक्छ, तर त्यो हड्डी पलाएको भन्दैमा त्यसैले गर्दाखेरि दुखाइ आएको चाहिँ होइन, त्यो चाहिँ समस्या प्लान्टर फेसिया भन्ने त्यसको चाहिँ चोटको कारणले गर्दाखेरि हो। यो समस्यालाई कसरी हामीले ट्याकल गर्न सक्छौँ त, यसलाई कसरी उपचार गर्न सक्छौँ त, सबभन्दा इम्पोर्टेन्ट कुरा भनेको चाहिँ फेरि त्यो जुत्ता चप्पल अलिक कमलो सोल भएको लगाउने, हामीले अब हाम्रो उसमा चाहिँ सबभन्दा हेला गरिएको अङ्ग भनेको खुट्टा नै होला, तर सबभन्दा माया चाहिँ त्यसलाई गर्नुपर्छ, किनभने ढोक्ने बेलामा हामी त्यही खुट्टालाई नै ढोक्छौँ, त्यो खुट्टालाई चाहिँ हामीले साँझ बिहान यसो मालिस गर्ने, सफा राख्ने त्यस्तो गर्नुपर्छ। अब अघि नै मैले जुत्ता चप्पलको बारे कुरा गरेको थिएँ, जुत्ता चप्पल कमलो सोल भएको जुत्ता चप्पल लगाउने, स्पोर्ट्स वेयरहरू लगायो भने चाहिँ राम्रो, त्यो जुत्ता चप्पल अलिक कमलो सोल भएको लगाउने, हामीले अब हाम्रो उसमा चाहिँ सबभन्दा हेला गरिएको अङ्ग भनेको खुट्टा नै होला।

अझ थप्न सक्छौँ. एउटा सिलिकन हिल प्याडहरू पाउँछ, सिलिकन गिलो गिलो त्यसहरू, त्यसमा हामी थप्न सक्छौँ. त्यो सँगसँगै एक्सर्साइज, प्लान्टर फेसिया स्ट्रेचिङ एक्सर्साइज भन्ने हुन्छ, त्यो हाम्रो फिजियोथेरापी यसो पाँच सात किसिमको कसरतहरू छ, त्यसलाई चाहिँ स्ट्रेच गर्ने एक्सर्साइज गर्ने, र यसो मन तातो पानीमा नुन हालेर 5 मिनट जति त्यसमा डुबाउने, सुक्खा बनाउने, यसो मलम लगाएर मसाज गर्ने, अकुपङ्क्चर मसाज, यसो र गरेर मात्रै हुँदैन, यसो थिचेर थिची यसो अकुपङ्क्चर मसाज गर्ने. यो चाहिँ अब के अरे साधारण उपाय भयो, घरायसी उपाय. अब यो बाहेकको अरू हामी औषधि दिन सक्छौँ, खाने ट्याब्लेट औषधिहरू जसले चाहिँ दुखाइ कम गराउँछ, भित्रको सुजनहरू कम गर्छ, च्यातिएको चिजहरूलाई चाहिँ अलिकति त्यसमा हिल हुन सजिलो गर्छ, हेल्प गर्छ. अर्को उपाय भनेको चाहिँ इन्जेक्सनहरू, प्लान्टर फेसियामा चाहिँ त्यो भनेको चाहिँ इन्फ्लामेसन हो, त्यहाँदेखि सुन्निने विभिन्न किसिमको केमिकलहरूले गर्दाखेरि दुखाइ पर्नु भएको हुन्छ, त्यसलाई निर्मूल न्यून गर्नको लागि, कम गर्नको लागि स्टेरोइड पनि इन्जेक्ट गर्न सक्छौँ. अर्को यो प्लान्टर फेसियाइटिसमा चाहिँ अर्को एउटा इन्जेक्सन भनेको चाहिँ यो पिआरपी इन्जेक्सन, प्लेटलेट रिच प्लाज्मा इन्जेक्सन. अहिले हाम्रो देशमा पनि यो प्रविधि आइसकेको छ, यसले त्यो प्लान्टर फेसियामा जुन च्यातिएको चिजहरू हुन्छ, वेयर एन्ड टियर भएको चिज हुन्छ, त्यसलाई चाहिँ फेरि पलाउन हेल्प गर्छ, त्यो इन्जेक्सन लगाउन सकिन्छ. र अर्को एउटा प्रविधि चाहिँ के छ भने यो बिजुलीको सेक भनौँ कि, अब साउन्ड वेभ पठाएर त्यो चाहिँ त्यो ठाउँमा साउन्ड वेभ पठाएर त्यो चाहिँ त्यहाँ चाहिँ सानसानो चोट पुऱ्यो भने ताकि रगतको सञ्चालन त्यहाँ धेरै होस् र त्यहाँनिर होस्, यसलाई चाहिँ ESWT भन्छ, एक्स्ट्रा कर्पोरियल सक वेभ थेरापी. यो अब सबै ठाउँतिर एभाइलेबल छैन, तर यो एउटा अर्को प्रविधि हो जुन प्रविधिबाट चाहिँ हामी यसको उपचार गर्न सक्छौँ. तर यो चाहिँ झन्झटिया समस्या हो, फेरि बल्झिन सक्छ, त्यही भएर औषधि खाने, इन्जेक्सन लगाउने, अरू उपाय भन्दा पनि सबभन्दा इम्पोर्टेन्ट हामीले ध्यान दिनुपर्ने भनेको चाहिँ पाइतालाले माया गर्ने, जुत्ता चप्पल कमलो सोल भएको लगाउने, यसो मालिस गर्ने र दिनदिनै दिनको 3 पटक कसरत गर्ने.

सामान्य धेरैजनाको दैनिक जीवनमा चाहिँ भर्याङ तलमाथि गर्नुपर्ने अवस्थाहरू हुन्छ। पोलिटिक कसेर पूजा गर्ने, पोलिटिक कसेर बस्ने समस्याहरू, पोलिटिक कसेर चाहिँ धेरै चाहिँ गरिराख्नुहुन्छ। यसले चाहिँ कुरकुरे हड्डी चाहिँ वेरेन्टियर हुन्छ र उसको आर्थिक निलाई चाहिँ बढाउँछ कि त्यसको लागि चाहिँ घोडामा यस्तो तकिया राख्ने, घोडाले थिच्ने, पाँच गर्ने छोड्ने र घोडाको बिचमा जो तकिया राख्ने थिच्ने पाँच गर्ने छोड्ने कुर्कुच्चाको तल त्यसरी थिच्ने कुर्कुच्चाले थिच्ने पाँच गर्ने छोड्ने दुइटै पाइतेलाई तान्ने पाँच गर्ने छोड्ने र बसेर यसरी स्ट्रेचिङहरू चाहिँ घोडाको चाहिँ गर्न सक्छौँ। यो बेसिक एक्सर्साइजहरू चाहिँ क्वाड्रिसेप्स मसल जुन हुन्छ यसलाई चाहिँ स्ट्रङ गर्ने गर्नुको लागि हामीले गर्ने हो। घोडामा चाहिँ बेसिकली वेरेन्टेड किन हुन्छ भने हामी सानैदेखि पढेर यसरी बस्ने हामीलाई यो कम्फर्टेबल लाग्छ। तर वेस्टर्न लाइफ जुन हुन्छ युरोप अमेरिकातिर त्यहाँ चाहिँ कस्तो हुन्छ सानैदेखि कुर्सीमा बस्ने चाहिँ उहाँहरूको सिस्टम हुन्छ र हामी यसरी बस्दा हामीलाई कम्फोर्टेबल लाग्छ। तर यो लङ टर्म बस्दाखेरि वेरेन्टी चाहिँ घोडाले चाहिँ हड्डी छिँदा चाहिँ यसले चाहिँ खप्नुपर्ने हुन्छ। त्यही भएर मेरो सल्लाह चाहिँ घोडाको हड्डी छिसकेपछि लङ सेटिङमा बस्ने या कुर्सीमा बस्ने, भर्याङ तलमाथि कम गर्ने, पोलिटिक कसरी घन्टौँ नबस्ने, जो पूजा गर्नुहुन्छ घन्टौँ बस्नुहुन्छ त्यसरी नबस्ने, त्यसले चाहिँ घोडाको समस्या र घोडाबाट हुने जुन कुरकुरे हड्डीहरू जुन छिने समस्याहरू त्यसबाट चाहिँ हामीलाई धेरै राहत मिल्छ र धेरैजनाको अब कुर्कुच्चा दुख्ने समस्या छ। त्यसमा म एउटै कुरा भन्छु, त्यसमा चाहिँ वेट हो। तपाईँको घोडा दुख्ने र कुर्कुच्चा दुख्ने जुन समस्यामा धेरैजनाको जुन अभेस बिरामीहरू हुनुहुन्छ 70% या 80% या 60%भन्दा बढी वेट चाहिँ हाम्रो घोडामा कुर्कुच्चामा जाने हुन्छ। त्यो घोडा र कुर्कुच्चामा जब हाम्रो वेट कन्सटेन्ट पर्छ त्यसले लिगामेन्ट हड्डीहरू मांसपेशीलाई त्यहाँ असर परिरहेको हुन्छ। त्यही भएर मैले चाहिँ फर्स्ट वेट लसको चाहिँ एडभाइस दिन्छु, घोडा दुख्ने, कुर्कुच्चा दुख्ने, जसको चाहिँ उहाँहरूको बिएमआई क्यालकुलेट गरेर बिएमआई ठिक छैन भने वेट घटाउनेतिर यदि हामी लाग्ने हो भने चाँडै हामी एक्सर्साइजबाट राम्रो क्वालिटी लाइफ

0: चाल भयो यसले चाहिँ घुँडाको र कुर्कुच्चाको समस्याबाट चाहिँ हामीले यसलाई चाहिँ राहत दिन सक्छौँ. इम्पोर्टेन्ट जुन ब्याक पेन जुन छ टुप्पोको पसेर बसेर चाहिँ लुगा धुनु हुन्छ यसले त्यो चाहिँ एकदम रङ यसले चाहिँ लिङ्गन असर गर्छ. त्यही भएर म भन्छु लुगा धुनु छ मिच्नु छ भने चाहिँ बेस्ट चाहिँ स्टुलमै या अलिकति चेयरमै बसेर गर्नुहोस् त्यो चाहिँ बेटर हुन्छ. टुप्पोको पसेर तिर्खामा बसेर जुन गर्नुपर्छ त्यो चाहिँ राइट वे चाहिँ भयो त्यसले चाहिँ असर हुनु निम्त्याउने हुन्छ ढाडको समस्याहरू आउँछ त्यसै बचाउनु हुन्छ. अर्को अब तपाईँहरूको जस्तै उभिएर पनि लङ टर्म अब खाना पकाउने जुन गर्नुहुन्छ भने जुन जुन तपाईँहरूले जुन सामान राख्ने जुन जस्तै तपाईँको यो सामानहरू जुन राख्ने यो मार्बल टाइलहरू हुन्छ नि त्यो चाहिँ धेरै होचो नगर्नु यो पोजिसनमा चाहिँ ढाडको समस्या हुन्छ. त्यही भएर अलिकति हाइटमा मोडिफाई गर्ने हो भने राम्रो हुन्छ. अनि अर्को चाहिँ तपाईँको धेरैजना अब अहिले त मोडर्न लाइफ स्टाइल भइसकेको छ अब जस ज जसको घरमा चाहिँ तपाईँहरूको अब वासिङ मेसिनहरू छ अब त्यसलाई चाहिँ बढी ज जसले राख्नु भएको छ त्यसलाई चाहिँ बढी फोकस गर्ने हो भने अब त्यो लुगा धुँदाखेरि यो तपाईँको डिस यिनीहरू वास गर्दा सब कुराहरू गर्दाखेरि हामी आफ्नो ढाडको पोस्चरलाई चाहिँ मेन्टेन गर्नु पऱ्यो र भर्याङको कुरा गर्दाखेरि डेफिनेटली भर्याङ उहाँहरूले माथि तल गर्नुहुन्छ भने नि क्याप हामीले लाउन सक्छौँ र एभ्री बेलुका आफ्नो वर्क घुँडाको एक्सर्साइजहरू स्ट्रेचिङहरू पाइतलाको स्ट्रेचिङहरू यिनीहरू गर्न सक्छौँ तातोले सेक्ने सर्कुलेसन गर्ने र साथसाथै यो मैले अघि सिकाएको जुन सामान यो तपाईँको पिलो राखेर चाहिँ घुँडाको आइसोमेट्रिक तपाईँको नि एङ्कलको स्ट्रेचिङहरू यति गर्दाखेरि पनि धेरै नै फाइदा हुन्छ उहाँलाई मांसपेसी चाहिँ बलियो हुन्छ. कसै कसैको चाहिँ अब छुटाउने नहुने लङ टर्म दुई घन्टा या तिन घन्टा कन्टिन्युस गर्ने पर्ने छ भने चाहिँ अलिकति त्यो काम सिद्धिसकेपछि कतै गएर एउटा म्याटमा या सोफामा गएर अलिकति ब्याकलाई चाहिँ स्ट्रेचिङ गर्नुहोस्. मैले टाइम टु टाइम भने नेकको स्ट्रेचिङ आइसोमेट्रिक ब्याकको यति स्ट्रेचिङ गर्दा मेरुदण्ड त प्रेसरमा यस्तो भइसकेको हुन्छ कन्सट्यान्ट त्यसलाई सिधा गर्नुहोस् त्यति त्यसलाई आफ्नो ठाउँमा ल्याइदिनुहोस् तपाईँले त्यति नेक र ब्याकलाई 5 मिनट फेरि एक ठाउँमा गएर हल्का स्ट्रेचिङ यसरी अब तपाईँ काम गरिराख्नु भएको छ भने कुर्सीमा उभिएर यति मात्र गरिदिनुहोस् यति गर्दा नि स्ट्रेच हुन्छ है. कतै बसेर टाउकोले यसरी यसरी यसरी यसरी यसरी स्ट्रेचिङ गर्दा पनि मांसपेसीमा हुने कडापन हुन्छ नि त्यो चाहिँ कम हुन्छ. त्यही भएर सर्टेन स्ट्रेचिङ गर्न चाहिँ म रिकमेन्ड गर्छु. जस्तै तपाईँ 1 आवर 1.5 आवर 2 आवर हुनुहुन्छ भने अब 2 घन्टाको बिचमा 1 घन्टापछि 5 मिनट या अब टाइम छैन भने तपाईँको 8 घन्टाको ड्युटी छ भने जुन तपाईँको ब्रेक टाइम हुन्छ चिया खाने टाइम ब्रेक टाइममा तपाईँले हल्का ब्याकको उभिएर पनि स्ट्रेचिङ गर्न सक्नुहुन्छ अब तपाईँको नेकको स्ट्रेचिङहरू गर्न सक्नुहुन्छ. त्यति स्ट्रेचिङ गर्दाखेरि अलिकति फरक केही मात्रामा फरक पक्कै हुन्छ. जस्तै मैले कहिलेकाहीँ ड्राइभिङ गर्दा पनि कहिलेकाहीँ लामो जाम हुन्छ ट्राफिक हुन्छ त्यसमा पनि तपाईँहरूले त्यो स्ट्रेचिङ त गर्न सक्नुहुन्छ. ह्यान्ड ब्रेक लगाएर हल्का स्ट्रेचिङ त गर्न सक्नुहुन्छ. ड्राइभिङको टाइममा पनि तपाईँको 50 सेकेन्ड छ भने 20 सेकेन्ड स्ट्रेचिङ गर्नुहोस् अनि त्यो पनि गर्न सक्नुहुन्छ. ह्यान्ड ब्रेक लगाएर विथ सेफ्टी गर्न सक्नुहुन्छ. अर्को अब साँच्चीकै त्यस्तो तपाईँको अप्ठ्यारो छ टिचिङमा गाह्रो छ ऊ छ भने अप्ठ्यारो छ भने स्टुडेन्टहरूलाई कहिलेकाहीँ हामीलाई धेरै पेनमा पनि नगर्नुहोस् एकछिन होल्ड गरेर स्ट्रेचिङ गर्दा चाहिँ केही फरक पर्दैन. अझ स्टुडेन्टलाई सिकाउनु भनेर चाहिँ म भन्छु 5 मिनटको ग्याप गरेर अलिकति रमाइलो तरिकाले ल है हामीले स्ट्रेचिङ गरौँ है भनेर हामीले अझ आफ्नो विद्यार्थीलाई सिकाउने हो भने त अझ उहाँहरूलाई पनि धेरै राम्रो.
1: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ. यस्तो टालटुल गर्न पाए नै हुन्थ्यो. आज भोलि तामाको गाग्री त हराइसक्यो. बनाउने ठाउँ त झन् कहाँ होला.
2: ल हेर यी काइलीलाई त केही थाहा छैन. हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि. आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि.
1: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट सरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ. सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया. फोन 065414142 98573218 98462014726.
3: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता.
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
5: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 2 गते पहिलो शनिबार
4: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर तीर्थलाल उपाध्याय सडक मेमोरियल हस्पिटल पोखरामा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रूपा पनेरू गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
5: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
4: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0564141129 र 98560131053
7: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ
8: हो नि राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ
7: त्यसो भए सुन्नुहोस् इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ
8: र के खास छ त इलाइट सिएमा
7: एक्सपिरियन्स सिए फ्याकल्टी फुल कोर्स कभरेज र भिडियो ब्याकअप क्लास छुट्यो भने पनि टेन्सन छैन
8: ओहो अनि लोकेसन
7: बानेश्वर काठमाडौँ सम्पर्क 01-59-14-284 97-61-84-65 लिमिटेड सी हिला नगर्नुहोस्
8: इलाइट सिए तपाईँको सफलताको सही सुरुवात
9: अब मुटुरोगको उपचारका लागि ठूलो राहत नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँ सम्मको उपचार बिमा सुविधा प्रदान गर्न थालेको छ गण्डकी मेडिकल कलेज पोखरा विश्वसनीय सेवा अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित
10: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ अरे तपाईँ त आजै जानुहोस् हो
11: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि
10: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
11: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
1: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
4: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98560-23420 98-041-54674 र 98-460-23420
12: अब सुन्नुहोस् पूरा समाचार
13: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
12: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
13: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
12: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
13: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
12: मद्यपान र धूम्रपान सेवन नगरौं
13: स्वस्थ रहौं सुखमय जीवन बिताउ
12: नेपाल सरकार विज्ञापन बोर्ड
14: सुन्न न श्रेया यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै
15: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
14: कहाँ
15: गण्डकी मेडिकल हल
4: हो गंडकी मेडिकल हल अब छाला संबंधी सब समस्या अत्याधुनिक मेसिन परीक्षण करी विशेषज्ञ डाक्टर उपचार परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
15: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी, डार्क र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
4: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
5: गण्डकी मेडिकल हल दुलेगौड़ा माछा पुस्रे बैंकको ठ्याक्कै पारि। सम्पर्क 0635903969, मोबाइल 9840826926।
16: एक सय 3.8 अन्तर्मनको आवाज
17: स्टेशन 1 स्टुडियो दाइचेक
18: अहिले बिहानको 7 बज्यो।
19: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
20: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
21: धोरबाराही हाइलाइट्स को साथ में
4: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौड़ा बीपी चोक।
21: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
22: नमस्कार, बिहान 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टिको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.nb लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। दिउँसो 1 बजे एमाले अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बस्ने बैठकमा पार्टीभित्रको कार्यविभाजनबारे छलफल हुनेछ। बैठकमा कार्यविभाजन, गत निर्वाचनको समीक्षा लगायत विषयमा छलफल हुन सक्ने बताइएको भए पनि बैठकका एजेण्डाबारे केही जानकारी नभएको नेताहरूले बताउनु भएको छ। तर छलफलको विषयवस्तु कार्यविभाजन र निर्वाचन समीक्षा नै हुन सक्ने नेताहरूको भनाइ छ। पछिल्लो समय प्रदेश सरकारको समीकरण हेरफेरका बारेमा पनि कांग्रेस र एमाले छलफल जारी नै रहेको छ। सत्ता समीकरणका लागि दुई दलबीचको सहमति कार्यान्वयनका लागि प्रदेश सरकारको नेतृत्व हेरफेर गर्ने तयारी भइरहँदा सचिवालय बैठकमा यस विषयमा पनि छलफल हुन सक्ने एमाले नेताले बताउनु भएको छ। एमाले अध्यक्ष ओलीको गिरफ्तारपछि पहिलो पटक एमालेको सचिवालय बैठक बस्न लागेको हो। सर्वोच्च अदालतले सीमा नाकामा 100 रूपियाँ भन्दा बढ़ीका सामानहरू भन्सार लिने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। 100 रूपियाँ भन्दा बढ़ीको सामानमा भन्सार उठाएको विषय अव्यवहारिक भन्दै दायर रेटमा सुनवाई गर्दै न्यायाधीशहरू हरिप्रसाद फुयाल र टेक प्रसाद ढुंगनाकी अदालतले हिजो अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेश जारी भएसँगै अब सीमा पारीबाट तरकारी, औषधि, लत्ता कपड़ा लगायतका दैनिक उपभोग्य सामग्री ल्याउँदा तत्कालका लागि रोकावट नहुने भएको छ। यसअघि अर्थ मन्त्रालयले 100 रूपियाँ मूल्यमाथिका वस्तुमा भन्सार कर अनिवार्य गरेपछि तराई मध्य क्षेत्रका सीमानाकामा कडाई हुन थालेको थियो। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अधिकांश नीतिगत व्यवस्थालाई यथावत राखेको जनाएको छ। बैंकले विदेशी विनिमय, संचित र मुद्रा स्फीत लक्ष्य अनुरूप रहने प्रक्षेपण तथा न्यून आर्थिक वृद्धिको अवस्थालाई दृष्टिगत गर्दै आर्थिक वर्षको शुरूदेखि अवलम्बन गरिएको लचिलो मौद्रिक नीतिको कार्यविधिलाई निरन्तरता दिएको जनाएको छ। समीक्षा अनुसार ब्याज दर करिडोर, बैंक दर, अनिवार्य नगद मौजदाता सीआरआर तथा वैधानिक तरलता अनुपात एसएलआर सम्बन्धी विद्यमान व्यवस्थाहरू यथावत कायम गरिएको छ। यद्यपि ब्याज दर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइने स्थानीय निक्षेप सुविधा सम्बन्धी व्यवस्था पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ। सुकुमारी नगरपालिका क्षेत्रभित्र रहेका विभिन्न सहकारी संस्थामा कार्यरत व्यवस्थापकहरूको साझा संस्था गठन गर्ने उद्देश्यले कोअपरेटिभ म्यानेजर क्लब सुकुमारी गठन गरिएको छ। नगरभित्र रहेका करिब 25 विभिन्न सहकारी संस्थाका व्यवस्थापकहरूको हिजो सुकुमारी नगरपालिका 4 दुलेगौडामा सम्पन्न भेलाले नेपाल बचत तथा रेड सहकारीका व्यवस्थापक मिलन पौडेलको संयोजकत्वमा 7 सदस्यीय तदर्थ समिति गठन गरेको हो। भेलामा सहभागी व्यवस्थापकहरूले सहकारी क्षेत्रमा पछिल्लो समय देखा परिरहेका चुनौती, व्यवस्थापनमा आवश्यक दक्षता, सदस्य सेवाको गुणस्तर तथा सहकारी संस्थाको दिगो विकासका विषयमा छलफल गरेका थिए। सहकारी व्यवस्थापकहरूबीच आपसी समन्वय, अनुभव आदान प्रदान तथा संस्थागत सहकारीको आवश्यकता महसुस गर्दै क्लब गठन गरिएको जनाइएको छ। नवगठित तदर्थ समितिले संस्थाको विधान निर्माणका लागि 3 सदस्यीय विधान मस्यौदा समिति गठन गरेको हो। उक्त समितिले आवश्यक कानूनी प्रक्रिया पूरा गरी चाँडै नै क्लबलाई सुकुमारी नगरपालिकामा विधिवत दर्ता गर्ने तयारी अघि बढ़ाउने जनाएको छ। क्लबले मूर्ति मंगल रिमाल, सरोज गौतम तथा टेक नारायण पौडेललाई सल्लाहकारमा मनोनित गरेको छ। सल्लाहकारहरूले सहकारी व्यवस्थापन, नेतृत्व विकास तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा आवश्यक सुझाव र सहजीकरण गर्ने विश्वास व्यक्त गरिएको छ। सुकुमारी नगरपालिकाको एक विद्यालयले आम निर्वाचनको झल्को दिँदै विद्यालय नायक र सहनायक निर्वाचित गरेको छ। सुकुमारी नगरपालिका 9 अवस्थित तालबिसी माध्यमिक विद्यालयले शुक्रबार विद्यालयहरूबीच निर्वाचन प्रक्रियाबाट शैक्षिक सत्र 2083 को लागि नायक र सहनायक निर्वाचन गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक दामोदर रेग्मीले जानकारी दिनुभएको हो। विद्यालयमा निर्वाचनको साप्ताहिक कार्यतालिका प्रकाशित गरी मनोनयन दर्तादेखि मतदाता शिक्षा, मतदान, मतगणना र नतिजा घोषणासम्मको कार्य लोकतान्त्रिक प्रक्रियाद्वारा गरिएको हो। मतदान अधिकृत सहायक मतदान अधिकृत सहायक कर्मचारी तथा निर्वाचन प्रहरी सबैको जिम्मेवारी विद्यार्थीहरूले नै गरेका थिए। सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षामा निर्वाचन प्रक्रिया र निर्वाचनमा नागरिकको सहभागिता सम्बन्धी विषयवस्तु रहेकाले आम विद्यार्थीलाई निर्वाचन सम्बन्धी शिक्षा दिन समेत सहज हुने हुँदा उक्त प्रक्रियाबाट नायक तथा सहनायक चयन गरिएको शिक्षक सुभाष तापागाईले बताउनु भएको छ। नेपाल पत्रकार महासंघ तनहु शाखाको साधारण सभा मुस्ताङको जोमसुममा सम्पन्न भएको छ। पर्यटकीय क्षेत्रको प्रचार गर्दै संघको गतिविधि सञ्चालन गर्दै आएको शाखाले सोही उद्देश्यको निरन्तरताको लागि मुस्ताङमा साधारण सभा आयोजना गरी सम्पन्न गरेको हो। जिल्ला समन्वय समिति मुस्ताङको सभाहलमा आयोजना गरिएको कार्यक्रममा नेपाल पत्रकार महासंघकी सचिव सोनी शर्माले वर्तमान सरकार मीडिया नियन्त्रण गर्ने बाटोमा अग्रसर भएको बताउनु भएको छ। उहाँले स्वतन्त्र पत्रकारितामा माथिको प्रहार सही नहुने भन्दै नियन्त्रणमुखी कदमको विरोध गर्नुपर्ने बताउनु भएको हो। शाखाका अध्यक्ष डीपी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको साधारण तथा कार्यक्रममा शाखाका पूर्व अध्यक्ष तथा सल्लाहकारहरू उज्जवल पौडेल, ओमकार आचार्य, प्रकाश चन्द्र भट्टराई, प्रेम प्रसाद पौडेल, म्याग्दी शाखाका अध्यक्ष हरिचन्द्र गौतम, मुस्ताङ शाखाका संस्थापक अध्यक्ष भीम रसाइली लगायतले संचार माध्यमको अवस्था कमजोर बन्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभएको थियो। उहाँहरूले महासंघले आवश्यक कदम चालेर संचार माध्यमको दिगो विकासमा भूमिका खेल्नुपर्ने बताउनु भएको छ। पोखरास्थित मित्र मिलन बचत तथा रेड सहकारी संस्थाको रकम अपचलन तथा ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता जोड़िनु भएको छ। कास्की प्रहरीले रासोपा नेता बोधराज रेग्मी सहित सबैजना विरूद्ध जिल्ला अदालत मार्फत पक्राउ पूर्जी जारी गरेको छ। पक्राउ पूर्जी जारी गरिएका मध्ये एकजना रासोपा नेता रेग्मी पनि पर्नु भएको हो। पक्राउ पूर्जी जारी भएसँगै रासोपा स्याङ्जाका नेता रेग्मी फरार हुनु भएको छ। उक्त सहकारीबाट ऋण लिएर लामो समयसम्म नतिर्ने र पटक पटक साकेता गर्दा पनि अटेर गर्नेहरूमाथि प्रहरीले अनुसन्धान बढ़ाएको हो। कास्की प्रहरीका एक अधिकृतले पूर्जी जारी भएको पुष्टि गर्नुभएको हो। फरार भएका बोधराज रासोबाबाट स्याङ्जा क्षेत्र नम्बर 1 मा विजय प्रतिनिधि सभा सदस्य धनजय रेग्मीका सुखीय सचिव हुनुहुन्छ। उहाँको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। पोखरा विश्वविद्यालयको 625 रोपनी जग्गा अतिक्रमण भएको छ। महालेखा परीक्षक कार्यालयको 63 प्रतिवेदनको सारांश अनुसार नेपाल सरकारबाट भोगाधिकार प्राप्त 1372 रोपनी 13.3% जग्गा मध्ये 625 रोपनी भन्दा बढ़ी जग्गा अतिक्रमण भएको हो। त्यस्तै महालेखाको प्रतिवेदन अनुसार त्रिभुवन विश्वविद्यालयको पूर्ण स्वामित्वमा 1,31,32,000 वर्ग मिटर भोगाधिकार 9,99,000 वर्ग मिटर जग्गा रहेकोमा 6,53,000 वर्ग मिटर जग्गा अतिक्रमण भएको छ। साथै प्रतिवेदनले सुदूरपश्चिम विश्वविद्यालय र मातहतका निकायको पूर्ण स्वामित्वमा रहेको टीकापुर बहुमुखी क्याम्पसको 380 विधा जग्गा मध्ये 300 विधा जग्गा अतिक्रमण भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले हिजो जिल्लाका विभिन्न स्थानबाट 27 फरार प्रतिवादीलाई पक्राउ गरेको छ। विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्ता नगदी फरार रहेका प्रतिवादीलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा 20 पुरूष र 7 महिला रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभएको छ। उहाँका अनुसार चेक अनाधार कसुरमा 12, सार्वजनिक अनाधार कसुरमा 5, अंश माना चामल कसुरमा 4, बिगो लेनदेन सम्बन्धी कसुर दुई, बैंकिङ कसुरमा 2, सवारी ज्यान कसुर र अभद्र व्यवहार सम्बन्धी कसुरमा 1-1 पक्राउ परेका हुन पक्राउ परेकाबाट 4 वर्ष 15 दिन कैद सजाय र ₹48,01,180 जरिवाना असुल हुने गरी कास्की जिल्ला अदालतमा बुझाइएको प्रहरी नायब परीक्षक बस्नेतले जानकारी दिनुभएको छ। पछिल्लो समय कास्की प्रहरीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्दै आएको छ।

0: तनहुको म्याग्दी गाउँपालिका एक गुडादीमा आजदेखि स्थानीय उत्पादन तथा उद्यमी प्रवर्धन मेला शुरू भएको छ। वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्धन कार्यक्रम अन्तर्गत दायित्व सहकारीमा आयोजित म्याग्दी उद्यम प्रवर्धन मेलामा स्थानीय कृषक तथा उद्यमीले उत्पादन गरेका वस्तुको प्रदर्शन गरिएको हो। उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश पोखरा गाउँपालिका तथा वृद्धमुखी अन्तर्गत दायित्वको सहकार्यमा आयोजित मेलाको उद्घाटन गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री प्रसाद श्रेष्ठ, गाउँपालिका प्रवक्ता एवं वडा नम्बर एकका अध्यक्ष मणि भद्र वाग्ले लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। मेलामा स्थानीय स्तरमा उत्पादन भएका तरकारी, फलफूल, लोकल कुखुरा, केराउ, रैथाने बाली, बोका, खसी लगायत महिलाले सिपमूलक तालिम मार्फत तयार गरेका विभिन्न सामग्री प्रदर्शनमा राखिएका थिए। साथै गाउँपालिकाभित्र संचालनमा रहेका होमस्टेहरूले पनि आफ्नै उत्पादनका अर्गानिक परिकार, अचार, स्थानीय खाद्यान्न तथा घरेलु सामग्रीको प्रदर्शनी तथा बिक्री वितरण गरेका छन्। आज मध्य लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज बेलुका र राति मध्य लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेकाले सावधानी अप्नाउन आग्रह गरेको छ। आज दिउँसो कोशीसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भागका साधारणतया बादल लाग्नेछ। बाँकी हिमाली पहाड़ी र तराई भागमा आंशिक बादल लाग्ने सम्भावना रहेको छ। कोशीका केही ठाउँ, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा सुदूरपश्चिम प्रदेशको हिमाली पहाड़ी भाग र मध्य प्रदेशको एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। पछिल्लो तीन घण्टामा बागमती र कोशी प्रदेशका केही ठाउँमा सामान्य वर्षा भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। मध्यपूर्वी युद्धले महत्वपूर्ण हर्मुज जलमार्गबाट निर्यात अवरूद्ध पारेपछि रेल स्ट्रेट अफ हर्मुजको विकल्पमा नयाँ पाइपलाइनको निर्माणलाई द्रुत गतिमा अघि बढ़ाउने भएको युएईका सरकारी संचार माध्यमले जनाएका छन्। अबुधाबी मीडिया अफिसले भनेको छ पश्चिम पूर्वी पाइपलाइनले फुजैराहा बन्दरगाह मार्फत राज्यको विशाल इन्धन उत्पादन कम्पनी एडीएनओसीको क्षमता दोब्बर गर्नेछ र अर्को वर्षमा संचालनमा ल्याउने पहल गरिनेछ। अबुधाबीका राजकुमार शेख खालिद बिन मोहम्मद बिन जायद अल नायमले एडीएनओसीलाई परियोजनाको वितरणलाई गति दिन निर्देशन दिनुभएको छ। पोर्ट अफ फुजैराहा वेबसाइटका अनुसार हप्सान तेल क्षेत्रदेखि फुजैराहासम्म फैलिएको 360 किलोमिटर पाइपलाइनको क्षमता प्रतिदिन 18 लाख ब्यारल पुर्याउनेछ। महिनाको शुरूमै तेल उत्पादन नियन्त्रण नियम उल्लंघन गर्दै उत्पादन नै आपूर्ति बढ़ाइएको युएईले अर्को वर्षसम्म उत्पादन क्षमता बढ़ाएर दैनिक 50 लाख ब्यारेल पुर्याउने योजना बनाएको हो। मध्यपूर्व युद्धको समयमा फुजैराहामा इन्धन उत्पादन र प्रशोधन सुविधाहरूमा बारम्बार आक्रमण गरिएको छ। गत मे 4 भएको पछिल्लो आक्रमणमा 3 भारतीय नागरिक घाइते भएका थिए। अन्तिममा खेल समाचार। बिहान 9:30 त्रिवी क्रिकेट रंगशाला कृतिपुरमा खेल शुरू हुँदैछ। नेपालमा भइरहेको लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी हुँदैछन्। अंक तालिकामा नेपाल 25 खेलमा 18 अंक सहित 7 स्थानमा छ। अमेरिका 25 खेलमा 36 अंक सहित दोस्रो स्थानमा रहेको छ। यो श्रृंखला अघि शीर्ष स्थानमा रहेको स्कटल्याण्डले अमेरिकालाई लगातार 2 जित निकालेपछि दोस्रोमा झारेको हो। स्कटल्याण्ड 30 खेलमा 38 अंक जोडेर शीर्ष स्थानमा छ। कृतिपुरमा यसअघि मंगलबार र बिहिबार भएको खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान 2 रनले हराएको थियो। नेपाल र अमेरिका अहिलेसम्म एक दिवसीय खेलमा 11 पटक खेलेका छन्। नेपाल 4 खेलमा विजयी हुँदा 6 खेलमा पराजित भएको छ। एउटा खेल टाई भएको थियो। नेपालले आफ्नो तेस्रो खेलमा जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8 गते अमेरिकासँग खेल्नेछ। हवस् त्यही खबरहरू सँगै बिहान 7 ढोरबाराई हाइलाइट अहिलेको लागि सकिएको छ। 10 थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460970246।
4: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98562-32475 र 98011-32475।
7: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658-590065, मोबाइल 98166-34372।
10: सुन, शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
11: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुना,
10: मोबाइल 98058-35537।
12: मम्मी, भोक लाग्यो, खाजा खाऊँ न?
13: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर।
12: हस् मम्मी।
14: मैले सुने छोरी, ल जाम हिँड।
13: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
14: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो पोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
14: बीजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: सधै पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
0: ए हो र, ल त ल।
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98560-21692।
3: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा,
4: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा,
5: यही जेठ 2 गते शनिबार
4: यस सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: लक्षित समूहहरू:
4: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
3: मुटुको बाथरोग,
4: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
3: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
4: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
3: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
4: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू,
3: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
4: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
3: हृदय चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
4: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नुपर्ने बिरामीहरू,
3: पेसमेकर सम्बन्धीका बिरामीहरू।
6: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0165-5549-93 र 582-778।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
7: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
8: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
8: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
7: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
9: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
10: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
11: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
10: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
11: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पानीमा मेटल स्टील फन पर्कका सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पानी
1: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
2: हामी कहाँ सटर च्यानल गेट ट्रस्ट निर्माण ट्याङ्की स्ट्याण्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
2: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9855601013 9807294
3: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
4: अब चिन्ता नलिनुहोस् शरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
3: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी शर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
4: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
3: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
4: प्रोप्राइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9843161209 र 9801421718 आजै सम्पर्क गर्नुहोस्
5: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
6: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
5: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेतको चिन्ता लिनु भएको छ यो दिदीले
7: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
8: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9855606136 र 9151166136
9: 103.8 अन्तर्मनको आवाज
2: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
1: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
2: ओके ल डन
1: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
4: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
1: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9855628543 र 9847007787

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन, किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि हो, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै

0: गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 98141035622।
1: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा पिपी चोकमा
2: यही जेठ 2 गते शनिबार
3: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा।
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी।
3: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने।
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल।
3: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एण्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ।
1: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा।
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक।
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ।
1: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल। साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
0: तनहु सेवा अस्पताल दुलेगौंडा, फोन 0065414377, मोबाइल 98560443।
4: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
5: म्याडम, धुम्रपान भनेको के हो?
4: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
5: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
4: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
5: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
4: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
6: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
2: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
7: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्छ।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0564142333, मोबाइल 98678167। आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
8: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
2: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै कुनै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
9: यो रक्त अल्पता भएमा के हुन्छ नि?
2: थकाई लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
9: यसबाट बस्न के गर्ने छ?
2: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
9: यो चक्की कहाँ पाइन्छ?
2: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
10: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
11: कहाँ जाने?
12: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
11: मयम चिसापानी, अनि बीचमा नझर्ने?
12: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोच्छे महलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
11: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
13: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 9225552663। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
14: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
13: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
14: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
13: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
14: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
13: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
14: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
13: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
14: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
13: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
14: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
13: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
15: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
16: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
17: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
18: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
17: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
18: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
19: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
17: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
19: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385022।
0: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
4: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
20: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
4: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, फुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
21: स्टुडियो
22: टाइम
23: अहिले बिहानको 8 बज्यो।
0: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
24: कहिले भरियाको सुस्केर बस्छ, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा, कहिले सुखमा, तपाईँ हुँदै गाउँ घर उकाली ओह्राली भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
25: कार्यक्रम लोक भाका
24: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक नयाँ लोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमा आज म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ठोर बाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा। पनि आज चाहिँ हामी रहेका छौं शनिबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले सालै जो कौडा भाका ठाडो भाकालाई कार्यक्रममा स्थान दिनेछौ। हामीलाई समय अवधि सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआतमा राख्दैछु एउटा निकै नै रमाइलो अनि मिठो सालैजो भाका जसमा आवाज रहेको छ पुष्कल शर्मा अनि देवी भर्ती मगरको। अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार।

हजुर, निकै नै रमाइलो सालैजो फाकार रहेको थियो, जसमा आवाज रहेको थियो पुष्कल शर्मा अनि देवी खर्ती मगरको। निकै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु, फेरि पनि ढिला नगरिकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। लमजुङे ठाडो भाका रहेको छ, जसमा आवाज रहेको छ राजु परियार अनि मन्जु बिकाको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नु होला है त।

हजुर, निकै नै रमाइलो लमजुङ्गे ठाडो भाका रहेको थियो, जसमा आवाज रहेको थियो राजु परियार अनि मन्जुबिकाको। यो भाकालाई कार्यक्रम स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरू हामीलाई सुनिरहनु भएको छ होला, एकदम मन परिरहेको छ होला, र अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र फेरि पनि ढिला नगरिकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। कौडा भाकालाई कार्यक्रममा स्थान दिँदैछु। मखै परे बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ प्रशान्त शिवाकोटी अनि शशिका राईको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, निकै नै रमाइलो पौडा भाका रहेको थियो, जसमा आवाज रहेको थियो प्रशान्त सिवाकोटी अनि शशिका राईको। निकै नै रमाइलो पौडा भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु र तपाईँ भने यति बेला सुन्दै हुनुहुन्छ रेडियो ठोल बाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.net एन्ट्री लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको साथै दिन फरक वारन फरक श्रृंखलाको साथमा। भने आज चाहिँ हामी शनिबारको श्रृंखलामा रहेर यस्तै निकै नै रमाइला रमाइला कौडा फाका ठाडो फाका सलेजी फाकालाई कार्यक्रममा स्थान दिइरहेका छौं र रहन्छौ अबको 9 बजेसम्म। हामीलाई सुनेर साथ दिँदै गर्नुहोला भन्दै फेरि पनि हिला नगरीकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। लाइदिन क्या हो रुने मोहनी बोलको निकै नै रमाइलो कौडा भाका नै रहेको छ, जसमा आवाज रहेको छ श्रीराम थापा मगरको आवाज रहेको छ। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, लाइदिन क्या हो रुने मोहनी, निकै नै रमाइलो भाका रहेको थियो, कौडा फाका, जसमा आवाज रहेको थियो श्रीराम थापा मगरको। कार्यक्रममा स्थान दिइसकेकी छु, फेरि पनि ढिला नगरिकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। मौलिक गोर्खाली ठाडो भाका रहेको छ, जसमा आवाज रहेको छ राजु परियार अनि चिजा तामाङको। रह्यो भाका सँगसँगै हामी छोटो व्यवसाय विश्राम लानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि पुनः उपस्थित हुनेछौ। तिनजेलसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलेगौड़ा तनहुको कक्षा एघारको नयाँ भर्ना सम्बन्धी सूचना।
1: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
2: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0654142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
2: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहु।
3: सधैँभरि यही आउँदो जेठ 2 गते पहिलो शनिबार
4: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: उपचार हुने रोगहरू
4: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
3: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
4: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
3: दिसा पिसाब एवं पेटको समस्या,
4: तौल घटबड हुने वा थाइराइडको समस्या,
3: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौंडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
4: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा तनहु।
4: फोन नम्बर 0564142333 र 9678161887।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
8: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौंडा पोलिक्लिनिकमा यही जेठ 2 गते पहिलो शनिबार
11: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर तीर्थलाल उपाध्याय, सड़क मेमोरियल हस्पिटल पोखरामा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रूपा पनेरू, गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
12: थप जानकारीको लागि सम्पर्क
11: आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक

0: 414129 र 9855031053।
1: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपड़ा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
2: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपड़ा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपड़ाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
3: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाम।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौड़ा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 9811756606।
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
5: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो। फेरि पोखरा पुग्नु छ, बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र। यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो। यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ। एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्पोस चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।
6: हजुर, केही छिनको छोटो व्यावसायिक विश्राम लगतै फेरि पनि म पुनः उपस्थित भइसकेकी छु कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ त्यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरकवार अनि फरक श्रृंखला साथमा भने आज चाहिँ हामी शनिबारको श्रृंखलामा रहेर निकै नै रमाइला रमाइला ठाडो फाका, कौडा फाका, सलैजो फाकालाई कार्यक्रममा स्थान दिइरहेका थियौं। अब भने हामी कार्यक्रमको अन्तिम मन्दिर भइसकेका छौं, छुटेर जानुपर्ने बेला पनि भइसकेको छ र जाँदा जाँदै जाँदा जाँदै चाहिँ अर्को कौडा भाकालाई कार्यक्रममा स्थान दिँदैछु। फर्के म त तिम्रै मायाले बोलको कौडा भाका रहेको छ, निकै नै रमाइलो कौडा भाका रहेको छ, जसमा आवाज रहेको छ श्रीराम थापा मकरको। यो भाका सँगसँगै आजको

0: VTEVT सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
1: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
1: सिट सीमित छ। यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
0: हाम्रा विशेषताहरू
1: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
0: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
1: समेना गृह र छात्रावासको व्यवस्था,
0: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
1: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
0: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
1: फोन 0564140056, मोबाइल 9860608615, 9849015598, 9560044344 र 9413167188।

0: जोर सुखी सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले चारै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
1: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
2: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: ए हेर्नुस् त यो समाचार त कस्तो असम्भवको छ।
1: मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
2: प्रसारण भइरहेको छ।
3: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
2: विद्युतीय चुरोट भेप सहित सिन्धुपाल्चोकबाट 7 जना पक्राउ, इलाका प्रहरी कार्यालय कोदारीमा राखेर अनुसन्धान गरिँदै।
3: नारायणगढ़ मुगलिन सड़क खण्डमा ट्राफिकले बढ़ायो निगरानी, तीव्र गतिमा सवारी चलाउने 60 भन्दा बढ़ी चालक कार्यवाहीमा।
2: गर्मी बढ़ेपछि कञ्चनपुरका दुई स्थानीय तहले परिवर्तन गरे विद्यालय सञ्चालनको समय, बिहान 7 बजे शुरू गरी दिउँसो 1:15 बजेसम्म चलाउने।
3: इजरायल र लेबनान बीच 45 दिनका लागि युद्धविराम, मे 29 पेन्टागनमा वार्ता हुने।
2: र आईसीसी विश्वकप क्रिकेट लीग 2 नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै बाँकी सबै खेल जित्नुपर्ने दबाव।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक ग्रेड होटलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। विद्युतीय चुरोट भेपसहित सिन्धुपाल्चोकबाट 7 जना पक्राउ परेका छन्। भुटेको सिकाउपालिका 3 गंजे खोलाबाट 56,70,000 मूल्य बराबरको 1,620 थान भेपसहित गैराती उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी जेसी शाहले जानकारी दिनुभयो। चीनबाट भोटेको C3 बोक्सेन हुँदै अरणीको राजमार्ग 10 किलो निक्लिने क्षेत्र भित्री बाटोबाट लुकाएर ल्याउँदै गरेको भेप फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। 9 बोराले छोपेको कार्टुनभित्र लुकाएर भेप ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा भोटेको C4 वर्ष 35 गणेश खड्का, वर्ष 46 हिमाल खड्का, 24 विकास विक, 48 रामबहादुर विक, 17 विशाल रकपाल, 37 मंगलबहादुर थामी र 12 नगरपालिका 5 42 कान्छा तामाङ छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय कोदारीमा ल्याइराखिएको प्रहरीले जनाएको छ। अब भन्सार कार्यालयको जिम्मा लगाइनेछ। नेपाल चीन सीमा स्थित तातोपानी नाकाबाट पछिल्लो 1 महिना यता कुनै पनि खाद्य वस्तु ल्याउन दिइएको छैन।
2: नारायणगढ़ मुगलिन सड़क खण्डमा पनि लिडार स्पीड गनको प्रयोग हुन थालेको छ। दुर्घटना कम गर्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले गनको सहायतामा तीव्र गतिमा सवारी चलाउने चालकलाई कार्यवाही गर्न थालेको छ। जोखिमपूर्ण मानिएको रामनगर जुगेडी क्षेत्रको जंगल आसपासमा दैनिक रूपमा जाँच अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने चालकलाई नियन्त्रणमा लिन थालेको हो। अधिकांश सड़क दुर्घटना तीव्र गतिका कारण हुने गरेको पाइएपछि आधुनिक प्रविधिको प्रयोग बढ़ाइएको कार्यालय प्रमुख दिल्ली नारायण पाण्डेले जानकारी दिनुभयो। बर्खायामसँगै सड़क दुर्घटनाको जोखिम बढ़दै जाने भएकाले यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ। पहिलो दिनमै मापदण्ड विपरीत तीव्र गतिमा सवारी साधन चलाउने 60 भन्दा बढ़ी सवारी साधनका चालकलाई कार्यवाही गरिएको छ।
3: नेकपा एमालेको सचिवालय बैठक सोमबारसम्मका लागि सरेको छ। आज दिउँसो 1 बजे अध्यक्ष केपी शर्मा ओलीको निवास कुण्डुमा बस्ने भनिएको बैठक पर्सीसम्मका लागि सरेको हो। बैठकमा पार्टीभित्रको कार्यविभाजनबारे छलफलको तालिका थियो। अब पर्सी बस्ने बैठकमा गत निर्वाचनको समीक्षा लगायतका विषयमा छलफल हुन सक्ने बताइएको भए पनि बैठक एजेण्डाबारे केही जानकारी नभएको नेताहरूले बताएका छन्। पछिल्लो समय प्रदेश सरकारको समीकरण हेरफेरका बारेमा पनि कंग्रेस र एमालेबीच छलफल जारी छ। सत्ता समीकरणका लागि दुई दलबीचको सहमति कार्यान्वयनका लागि प्रदेश सरकारको नेतृत्व हेरफेर गर्ने तयारी भइरहँदा सचिवालय बैठकमा यस विषयमा पनि छलफल हुन सक्ने एमाले नेताहरूले बताएका छन्। एमाले अध्यक्ष ओलीको गिरफ्तारीपछि पहिलो पटक ओलीकै आह्वानमा सचिवालय बैठक बस्न लागेको हो।
2: अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय सञ्चालनको समय परिवर्तन गरेका छन्। कृष्णपुर र शुक्लाफाटा नगरपालिकाले स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै सामुदायिक तथा संस्थागत विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेका छन्। कृष्णपुर नगरपालिकाको कार्यपालिका बैठकले विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेको नगर प्रमुख हेमराज ओझाले बताउनुभयो। यस्तै शुक्लाफाटा नगरपालिकामा पनि जेठ 4 गतेदेखि वर्खे विदासम्म विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय भएको छ। यसअघि बिहान 10 बजेदेखि सञ्चालन हुँदै आएका विद्यालय

0: अब अन्तर्राष्ट्रिय समाचार अमेरिकाले इजरायल र लेबनान बीच 45 दिनको युद्धविराममा सहमति भएको घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयको वाशिङटन डीसीमा दुई दिनको वार्तापछि इजरायल र लेबनान युद्धविराम बढ़ाउन सहमत भएको घोषणा गरेको हो। अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले दुवै देशका सैनिक टोली सम्मिलित सुरक्षा वार्ता मे 29 पेन्टागनमा शुरू हुने बताउनुभयो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले अप्रेल 16 युद्धविरामको घोषणा गरे पनि इजरायल र हिजबुल्ला बीच गोलाबारी जारी रह्यो। बुधबार मात्रै लेबनानी स्वास्थ्य मन्त्रालयले इजरायलको हवाई आक्रमणबाट दक्षिणी क्षेत्रमा 22 मृत्यु भएको बताएको थियो, जसमा 8 बालबालिका पनि थिए।
1: अब खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत आज नेपाल र अमेरिका बीच खेल हुँदैछ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा हुने खेल बिहान 9:30 शुरू हुनेछ। नेपाल अमेरिका र स्कटल्याण्ड बीचको जारी श्रृंखलामा हालसम्म दुई खेल सकिएका छन्। दुवै खेलमा स्कटल्याण्ड विजयी भएको छ। पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लुइस नियमका आधारमा 2 रनले पराजित गरेको थियो भने दोस्रो खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा 2 रनले नै पराजित गरेको थियो। आईसीसी क्रिकेट विश्वकप लीग टूको अंक तालिकामा नेपाल 7 स्थानमा छ। नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुन अब बाँकी सबै 11 खेल जित्नुपर्छ भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानमा रहनु आवश्यक छ। त्यसैले आजको खेल नेपालका लागि महत्वपूर्ण छ। नेपाल अहिले 25 खेलपछि 8 जीत 15 हार र 2 खेलमा अनिर्णित रहँदै 18 अंकका साथ तालिकाको 7 स्थानमा छ। साथै अमेरिका 25 खेलबाट 18 जीत 7 हारसँगै 36 अंकका साथ दोस्रो स्थानमा रहँदा स्कटल्याण्ड पहिलो स्थानमा छ। स्कटल्याण्डले 30 खेलमध्ये 16 जीत 8 हार र 6 खेल अनिर्णित रहँदा कुल 38 अंक जोडेको छ।
0: अब मौसम। हाल नेपालमा पश्चिमी न्यूनचाप, पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ। गण्डकी प्रदेशका थोरै स्थानमा, लुम्बिनी र कोशी प्रदेशका एक दुई स्थानमा मेकर्जन जस्ट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी हिमाली पहाड़ी र तराई भूभागमा आंशिक बादल लाग्ने विभागको भनाइ छ। कोशी प्रदेशका केही स्थान, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका हिमाली पहाड़ी भूभागका र मध्य प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हुरीको पनि सम्भावना छ। आज राति कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाड़ी र तराई भूभागमा आंशिक बदली हुनेछ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: विद्युतीय चुरोट भेप सहित सिन्धुपाल्चोकबाट 7 पक्राउ, इलाका प्रहरी कार्यालय कोदारीमा राखेर अनुसन्धान गरिरहेको।
0: नारायणगढ़ मुङलिन सड़क खण्डमा ट्राफिकले बढ़ायो निगरानी, तीव्र गतिमा सवारी चलाउने 60 भन्दा बढ़ी चालक कार्यवाहीमा।
1: गर्मी बढ़ेपछि कञ्चनपुरका दुई स्थानीय तहले परिवर्तन गरे विद्यालय सञ्चालनको समय, बिहान 7 बजे शुरू गरेर दिउँसो 1 बजेसम्म चलाउने।
0: इजरायल र लेबनान बीच 45 दिनका लागि युद्धविराम, मे 29 पेन्टागनमा वार्ता हुने।
1: र आईसीसी विश्वकप लीग टूमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै बाँकी सबै खेल जित्नुपर्ने दबाव।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
2: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ। शेयर गर्दिम कि क्या हो?
3: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
4: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं। जिम्मेवार संचार संस्कृति अपनाऊ।
2: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
6: अब चिन्ता नलिनुहोस्, तरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
5: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा।

0: मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको।
0: सरन एन्ड स्पेशल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
2: सधैँ नै यही आउँदो जेठ 2 गते पहिलो शनिबार
3: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौनामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: उपचार हुने रोगहरू
3: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
2: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
3: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
2: दिसा पिसाब एवं पेटको समस्या
3: तौल घटबड हुने वा थाइराइडको समस्या
2: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
3: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
3: फोन नम्बर 0564142333 र 9978161887।
4: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
5: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
7: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
8: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
9: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेरी, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा।
9: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9856033398 र 9465610950।
1: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
11: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कुलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल शुक्ला गण्डकी 6 भुरुङ्गी।
11: हाम्रा विशेषताहरू
1: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
11: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
1: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
11: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
1: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0658571479 र 9560062065।
12: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचेपानी।
13: हजुर, घर निर्माण

0: बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900। निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
2: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0625414233, मोबाइल 9968861887।
3: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
4: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल मात्र बल्छ, करार मात्रै भयो।
3: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
4: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
0: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
1: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855383507। कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846688817।
5: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
6: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त? जे हेरे त्यही मोहनी लाउने खालको छ।
5: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
6: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
0: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
7: ए शैलेशको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत भनेको।
8: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनसारी पसल खोजौला नि।
7: स्याङ्जा धनलक्ष्मी सुनसारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
9: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
10: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि। प्रोप्राइटर रामो विश्वकर्मा 9811716069, राजु विश्वकर्मा 9807172।
11: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन, आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
6: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
12: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
6: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805001422, दिपेश मल्ल ठकुरी 9805001420,
12: दीप मल्ल ठकुरी 9864041530।
13: के भन्ने तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
14: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
13: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
14: हो र, के खास छ त इलाइट सिएमा?
13: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
14: ओहो, अनि लोकेसन?
13: बानेश्वर काठमाडौँ। सम्पर्क 01-5914-284, 97-164-65-37। लिमिटेड चिज, ढिला नगर्नुहोस्।
14: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
15: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
1: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
2: कहाँ?
1: गन्जगी मेडिकल हल।
3: हो, गन्दगी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
1: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
3: र चौथो शनिबार गन्दगी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
0: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0635903969, मोबाइल 9840826926।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
5: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856324020, 9801454674 र 9846324020।
6: ओहो ला
7: ल ल ल, मरे के हो
6: तेरो त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिन।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
6: अरे हेर त, अन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: निको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
8: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको सूचना। आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो, यो हामीले खाना खानाबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बालबालिकाको छिन्न भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम, 1 चिया चम्चा भन्दा कम दुई बालबालिकाको छिन्न भएको प्याकेटको नुन खाऊ। आयोडिन युक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। युक्त नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
12: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
13: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि स्थितिको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
12: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
13: हुन्छ नि, हो पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
14: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा पिपी चोकमा
15: यही जेठ 2 गते शनिबार
16: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
14: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
16: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छानी,
14: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
16: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
14: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
16: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
14: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
2: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0065400377, मोबाइल 9856443।
17: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झी।
18: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अन्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
19: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
20: ए सबिना, यसको हतारमा कता हो?
21: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
20: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त, यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल, हो त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ, सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
22: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ, यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9008816142।
23: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
24: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछ। छौं।
23: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक सुक्ला गण्डकी 4 दुलेगौडा, फोन 06514133, मोबाइल 9968861887। मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
24: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
23: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
0: हामी कहाँ Samsung, Redmi, Poco, Oppo, Vivo, Realme, Narzo, ITEL, Color, Tecno, Nokia ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
23: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
0: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
23: अन्त एकचोटी राम्रो होला, एकचोटी सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। Samsung को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
24: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
1: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846656999 छ।
23: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौं है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
3: हामीलाई कसरी रगतको कमी हुन्छ त नि?
23: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
3: यो रक्त अल्पता भएमा के हुन्छ नि?
23: थकाई लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
3: यसबाट बस्न के गर्ने तिमी?
23: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
3: यो चक्की कहाँ पाइन्छ नि?
23: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
4: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
25: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
5: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ
25: त है। सामान लिन टाढा किन जानु पर्यो र?
5: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
26: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
24: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
24: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9846661220।
5: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
20: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
5: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
0: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
6: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार।
9: मोबाइल 9800585537 र 9800615899।
10: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके, ल डन।
1: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00787।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9855-78302 र 9845-78302।
4: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 7, दुलेगौडा, तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
5: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
6: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कुलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9855-35497 र 9855-34885 सम्पर्क गर्न सकिनेछ।
6: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, तनहुँ।
7: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरामा।
8: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटुरोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा,
9: यही जेठ 2 गते शनिबार
8: यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
7: लक्षित समूहहरू,
8: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
7: मुटुको बाथरोग,
8: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
7: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
8: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
7: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
8: कोलेस्ट्रोल, ट्राइग्लिसराइड भएका बिरामीहरू,
7: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
8: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
7: हिँड्दा चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
8: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नु पर्ने बिरामीहरू,
7: पेसमेकर सम्बन्धीका बिरामीहरू।
10: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0161-552-94
11: हजुर, सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेसन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
12: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
13: 28 वर्ष देखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारी का लागि 061-588-595-574-044।
12: गण्डकी मेडिकल कलेज पोखरा, तपाईको स्वास्थ्य हाम्रो भरोसा।
14: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त? ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
15: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
16: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
14: ए हो र, हस् दाई म आजै जान्छु।
17: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
18: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98562-68891।
19: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
20: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
19: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
20: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
19: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
20: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
19: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
20: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
19: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
20: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
19: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
20: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
21: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
22: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253-59122, 98058-28008 र 98460-69246।
23: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
24: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
23: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
25: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
26: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
27: हेर्नु कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
26: बजारै भरि फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
27: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
26: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाइ त्यही बनेको छ।
20: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि।
0: यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560-66136 र 98151-66136।
2: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
3: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
4: धोरबाराही हाइलाइट्स को साथमा
5: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98461-49304।
6: नमस्कार, रेडियो ढोबराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोबराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। आज बस्ने तय भएको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आगामी सोमबारको लागि सरेको छ। सोमबार अध्यक्ष केपी शर्मा भोली निवास गुट्टुमा सचिवालय बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिनुभएको हो। आइतबार परेको मदन आश्रित दिवसको तयारी गर्नुपर्ने भएकोले आजको बैठक स्थगित गरिएको वहाँले जानकारी दिनुभएको छ। बैठकमा पार्टीभित्रको कार्य विभाजनका साथै फागुन 21 को निर्वाचनको समीक्षा समेत हुने बताएको छ। निर्वाचनमा लज्जास्पद नतिजा ल्याएको भन्दै नेतृत्वले त्यसको जिम्मेवारी लिनुपर्ने आवाज उठ्दै आएको छ। सर्वोच्च अदालतले सीमा नाकामा 100 रूपियाँ भन्दा बढ़ीका सामानमा भन्सार लिने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। 100 रूपियाँ भन्दा बढ़ीको सामानमा भन्सार उठाएको विषय अव्यवहारिक भन्दै दायर रिटमा सुनवाई गर्दै न्यायाधीशहरू हरिप्रसाद फुवाल र टेक प्रसाद झुम्बिनाको इजलासले हिजो अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेश जारी भएसँगै अब सीमापारीबाट तरकारी, औषधि, लत्ता कपड़ा लगायतका दैनिक उपभोग्य सामग्री ल्याउँदा तत्कालका लागि रोकावट नहुने भएको छ। यसअघि अर्थ मन्त्रालयले 100 रूपियाँ मूल्यमाथिका वस्तुमा भन्सार कर अनिवार्य गरेपछि तराई मधेस क्षेत्रका सीमा नाकामा कडाई हुन थालेको थियो। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अधिकांश नीतिगत व्यवस्थालाई यथावत राखेको जनाएको छ। बैंकले विदेशी विनिमय संचित र मुद्रास्फीति लक्ष्य अनुसार रहने प्रक्षेपण तथा न्यून आर्थिक वृद्धिको अवस्थालाई दृष्टिगत गर्दै आर्थिक वर्षको शुरूदेखि अवलम्बन गरिएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको जनाएको हो। समीक्षा अनुसार ब्याज दर करिडोर, बैंक दर, अनिवार्य नगद मौजदात तथा वैधानिक तरलता अनुपात सम्बन्धी विद्यमान व्यवस्थाहरू यथावत कायम गरिएको छ। यद्यपि ब्याज दर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइने स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था पूरा अवलोकन गरिने राष्ट्र बैंकले जनाएको छ। नेपाल इन्भेस्टमेन्ट बैंक का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। आवश्यक परेको समयमा उपस्थित हुने शर्त सहित पाण्डेलाई थुना मुक्त गर्न सचिव सर्वोच्चले हिजो आदेश दिएको हो। न्यायाधीश सारंग सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले पाण्डेलाई आफूले रोजेको वरिष्ठ अधिवक्ताको निगरानीमा रिहा गर्न भनेको छ। पाण्डेलाई गैर कानूनी रूपमा हिरासतमा राखिएको दावी गर्दै उहाँकी पत्नी निरु दाहालले बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नु भएको थियो। छगी तथा अपराधिक विश्वासघात सम्बन्धी कसुरमा पाण्डेलाई गएको बुधबार प्रहरीले पक्राउ गरेको थियो। शनिबार र आइतबार सार्वजनिक विदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा पठन पाठन सञ्चालन र कार्यखण्डा मिलानका लागि नयाँ व्यवस्थापन गरेको छ। मन्त्री परिषदको गएको चैत 22 गतेको निर्णय अनुसार सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा हप्तामा दुई दिन शनिबार र आइतबार विदा दिने निर्णयपछि केन्द्रले नयाँ व्यवस्थापन गरेको हो। नयाँ व्यवस्थापन अनुसार विद्यालय सञ्चालन हुने पाँच दिन तथा पठन पाठन हुने अवधि समेत समायोजन गर्न पाठ्यक्रम विकास केन्द्र पालिका शिक्षक विद्यालय र सरकार भएका पक्षलाई शास्ति भएको छ। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको वैशाख 11 गतेको बैठकबाट गठित कार्यदलको सुझावका आधारमा पाठ्यक्रम स्वीकृत गरिएको छ। स्वीकृत पाठ्यक्रमले तोके अनुसार कार्यखण्ड मिलान गरिएको केन्द्रका महानिर्देशक युवराज पाण्डेले जानकारी दिनुभएको छ। विद्यालय शिक्षाका सबै कक्षाका लागि एक शैक्षिक वर्षमा कम्तीमा 205 दिन पठन पाठन सञ्चालन हुने, कक्षा एकदेखि तीनसम्म जम्मा 26 पाठ्य घण्टा अर्थात वार्षिक 832 कार्यघण्टाको पठन पाठन गर्नुपर्ने भएकाले त्यसको व्यवस्थापन गरिएको महानिर्देशक पाण्डेले बताउनु भएको छ। राष्ट्रिय भूमि आयोग खारेज भए पनि तनहुँमा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धी पुराना अभिलेख संरक्षण तथा प्राविधिक तयारीका कामलाई नापी कार्यालय तनहुँले निरन्तरता दिएको छ। आयोगको संरचना नरहे पनि हालसम्म भएका नापजाँच नक्साङ्कन तथा तथ्याङ्कको कम्प्युटर प्रविष्टि डाटा इन्ट्री जस्ता कार्य सुरक्षित राख्ने काम भइरहेको हो। आयोगका सदस्य सचिव तथा नापी कार्यालय तनहुँका प्रमुख विजय कुमार सिंहका अनुसार आयोग खारेजी अघि सम्पन्न भएका प्राविधिक कामलाई व्यवस्थित बनाउने तथा दर्ता भइसकेका निवेदनहरूको वर्गीकरण गर्ने काम भइरहेको छ। आयोग नभए पनि अहिलेसम्म भएका उपलब्धिलाई सस्तागत गर्ने र कानूनी रूपमा आवश्यक प्राविधिक तयारीले व्यवस्थित राख्ने काममा कर्मचारी खोजिएको वहाँले बताउनु भएको छ। जिल्लाभर 1108 भूमिहीन दलित, 1871 भूमिहीन सुकुम्बासी र 23,167 अव्यवस्थित बसोबासीको पहिचान भइसकेको छ। प्राविधिक रूपमा 43 जना भूमिहीनका सबै कानूनी तथा प्रक्रियागत काम पूरा भई लाल पुर्जा वितरणको अन्तिम चरणमा पुगे पनि आयोग खारेजी र केही प्राविधिक सामग्री अभावका कारण वितरण कार्य ठप्प भएको छ। सबै प्रक्रिया पूरा भएर पनि लाल पुर्जा वितरण हुन नसक्दा भूमिहीन परिवार अन्यलमा परेका छन्। आयोग खारिज भएसँगै राष्ट्रिय भूमि आयोगका कर्मचारी नापी कार्यालयमै बसेर काम गरिरहेका छन्। सरकारले आयोग खारिज गरे पनि कर्मचारी नहटाएकाले काम जारी रहेको कार्यालय प्रमुख सिंहले बताउनु भएको छ। शुक्लागंजगी नगरपालिका क्षेत्रभित्र रहेका विभिन्न सरकारी संस्थामा कार्यरत व्यवस्थापकहरूको साझा संस्था गठन गर्ने उद्देश्यले कोअपरेटिभ म्यानेजर क्लब शुक्लागंजगी गठन गरिएको छ। नगरभित्र रहेका करिब 25 वटा विभिन्न सहकारी संस्थाका व्यवस्थापकहरूको हिजो शुक्लागंजगी नगरपालिका 4 दुलेगौड़ामा सम्पन्न भिलाले नेपाल बचत तथा रेड सहकारीका व्यवस्थापक मिलन पौडेलको संयोजकत्वमा 7 सदस्यीय तदर्थ समिति गठन गरेको हो। भेलामा सहभागी व्यवस्थापकहरूले सहकारी क्षेत्रमा पछिल्लो समय देखा परिरहेका चुनौती, व्यवस्थापनमा आवश्यक दक्षता, सदस्य सेवाको गुणस्तर तथा सहकारी संस्थाको दिगो विकासका विषयमा छलफल गरिएका थिए। सहकारी व्यवस्थापकहरू बीच आपसी समन्वय अनुभव आदान प्रदान तथा संस्थागत सहकार्यको आवश्यकता महसुस गर्दै क्लब गठन गरिएको जनाएको छ। नवगठित तदर्थ समितिले संस्थाको विधान निर्माणका लागि तीन सदस्यीय अधिकारी क्षेत्रमा पछिल्लो समय देखा परिरहेका चुनौती, व्यवस्थापनमा आवश्यक दक्षता, सदस्य सेवाको गुणस्तर तथा सहकारी संस्थाको दिगो विकासमा

निर्माणका लागि तीन सदस्यीय विधान मसौदा समिति समेत गठन गरेको छ। उक्त समितिले आवश्यक कानूनी प्रक्रिया पूरा गरी चाँडै नै क्लबलाई सुकलागंज नगरपालिकामा विधिवत दर्ता गर्ने तयारी अघि बढ़ाउने जनाएको छ। क्लबले मूर्ति मंगल रिमाल, सरोज गौतम तथा टेक नारायण पौडेललाई सल्लाहकारमा मनोनित गरेको छ। सल्लाहकारहरूले सहकारी व्यवस्थापन, नेतृत्व विकास तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा आवश्यक सुझाव र सहजीकरण गर्ने विश्वास व्यक्त गरेको छ। सुकलागंजकी नगरपालिकाको एक विद्यालयले आम निर्वाचनको छल्को दिँदै विद्यालय नायक र सह नायक निर्वाचित गरेको छ। सुकलागंजकी नगरपालिका नौमा अवस्थित तालबेसी माध्यमिक विद्यालयले शुक्रबार विद्यार्थीहरूबीच निर्वाचन प्रक्रियाबाट शैक्षिक सत्र 2083 को लागि नायक र सह नायक निर्वाचन गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक दामोदर रेग्मीले जानकारी दिनुभएको छ। विद्यालयमा निर्वाचनको सप्ताहिक कार्यतालिका प्रकाशित गरी मनोनयन दर्तादेखि मतदाता शिक्षा, मतदान मतगणना र नतिजा घोषणा सम्मको कार्य लोकतान्त्रिक प्रक्रियाद्वारा गरिएको हो। मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी तथा निर्वाचन प्रहरी सबैको जिम्मेवारी विद्यार्थीहरूले नै गरेका थिए। सामाजिक कल्याण तथा जीवनोपयोगी शिक्षामा निर्वाचन प्रक्रिया र निर्वाचनमा नागरिकको सहभागिता सम्बन्धी विषयवस्तु रहेकाले आम विद्यार्थीलाई निर्वाचन सम्बन्धी शिक्षा दिन समेत सहज हुने हुँदा उक्त प्रक्रियाबाट नायक तथा सहनायक चयन गरिएको शिक्षक सुभाष चपागाईले बताउनु भएको छ। नेपाल पत्रकार महासंघ तनहुँ शाखाको साधारण सभा मुस्ताङको जुमसुममा सम्पन्न भएको छ। पर्यटकीय क्षेत्रको प्रचार गर्दै संघको गतिविधि सञ्चालन गर्दै आएको शाखाले सोही उद्देश्यको निरन्तरताको लागि मुस्ताङमा साधारण सभा आयोजना गरी सम्पन्न गरेको हो। जिल्ला समन्वय समिति मुस्ताङको सभा हलमा आयोजना गरिएको कार्यक्रममा नेपाल पत्रकार महासंघकी सचिव सोनी शर्माले वर्तमान सरकार मीडिया नियन्त्रण गर्ने बाटोमा अग्रसर भएको बताउनु भएको हो। उहाँले स्वतन्त्र पत्रकारितामाथिको प्रहार सह्य नहुने भन्दै नियन्त्रणमुखी कदमको विरोध गर्नुपर्ने बताउनु भएको छ। शाखाका अध्यक्ष जीवी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभा कार्यक्रममा शाखाका पूर्व अध्यक्ष तथा सल्लाहकारहरू उज्जवल पौडेल, ओमकार आचार्य, प्रकाश चन्द्र भजराई, प्रेम प्रसाद पौडेल, मैग्दी शाखाका अध्यक्ष हरिचन्द्र गौतम, मुस्ताङ शाखाका संस्थापक अध्यक्ष भीम रसाइली लगायतले संचार माध्यमको अवस्था कमजोर बन्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभएको थियो। उहाँहरूले महासंघले आवश्यक कदम चालेर संचार माध्यमको दिगो विकासमा भूमिका खेल्नुपर्ने बताउनु भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीले हिजो जिल्लाका विभिन्न स्थानबाट 27 जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा 20 जना पुरूष र 7 महिला रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभएको छ। उहाँका अनुसार चेक अनादर कसुरमा 12, सार्वजनिक अनादर कसुरमा 5, अंश मनाचल कसुरमा 4, बिगो लेनदेन सम्बन्धी कसुरमा 2, बैंकिङ कसुरमा 2, सवारी ज्यान कसुर र अव्रत व्यवहार सम्बन्धी कसुरमा 1-1 जना पक्राउ परेका हुन्। पक्राउ परेकाबाट 4 वर्ष 15 दिन कैदी सजाय र ₹48,1180 जरिवाना असुल हुने गरी कास्की जिल्ला अदालतमा बुझाएको प्रणव बस्नेतले जानकारी दिनुभएको छ। पछिल्लो समय कास्की प्रहरीले फरार प्रतिवादीलाई थमाथम पक्राउ गर्दै आएको छ। आज मधेस, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज बेलुका र राति मधेस, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ। आज दिउँसो कोशी सहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भेगमा साधारणतया बादल लाग्नेछ। बाँकी हिमाली पहाड़ी र तराई भेगमा आंशिक बादल लाग्ने सम्भावना रहेको छ। कोशीका केही ठाउँ बागमती, गण्डकी र कर्णाली

0: प्रदेशको हिमाली र पहाड़ी भागमा थोरै ठाउँ तथा सुदूरपश्चिम प्रदेशको हिमाली पहाड़ी भाग र मध्य प्रदेशको एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पछिल्लो तीन घण्टामा बागमती र कोशी प्रदेशका केही ठाउँमा सामान्य वर्षा भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इजरायल र लेबनान बीच युद्ध विराम 45 दिनका लागि थप भएको छ। अघिल्लो महिनादेखि लागू भएको युद्ध विरामलाई थप 45 दिन लम्ब्याउन दुई देश सहमत भएका हुन्। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पछिल्लो सहमतिबारे जानकारी दिनुभएको हो। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता चमी पीकोटले सामाजिक सञ्जाल एक्स मार्फत गएको अप्रेल 16 तारीकदेखि शुरू भएको तनाव अन्त्यको प्रयासका लागि थप 45 दिनका लागि युद्धविराम विस्तार गरिएको उल्लेख गर्नुभएको छ। यसबीचमा इजरायल र लेबनान बीच वार्ताका लागि थप प्रयास हुनेछ। अमेरिकी विदेश मन्त्रालयमा दुई देशबीच राजनैतिक वार्ता हुनेछ। यसअघि दुवै देशका सैन्य प्रतिनिधि बीच पेन्टागनमा सुरक्षा केन्द्रित वार्ता हुनेछ। युद्ध विरामको समयावधि थपिए पनि दक्षिणी लेबनानमा इजरायल र सशस्त्र समूह हिजबुल्लाह बीचको संघर्ष भने रोकिएको छैन। लेबनानी राष्ट्रिय संचार माध्यमका अनुसार हिजो दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा कम्तीमा 9 जनाको ज्यान गएको छ। हस्त बिहान 10 बजेको ढोरबराई हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 7 दुलीगौड़ा तनहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
3: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
4: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585 मोबाइल 98565347 र 98565348585 सम्पर्क गर्न सकिनेछ।
4: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
5: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा,
6: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा
7: यही जेठ 2 गते शनिबार
6: यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: लक्षित समूहहरू:
6: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
5: मुटुको बाथरोग,
6: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
5: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
6: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
5: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
6: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू,
5: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
6: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
5: हिँड्दा चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
6: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नु पर्ने बिरामीहरू,
5: पेसमेकर सम्बन्धीका बिरामीहरू।
8: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0165-5549-94 र 5-85-778।
9: हजुर, सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोग को उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वीचोकमा आउनु भएको छ नि।
10: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
10: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
11: साइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त?
12: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
13: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
14: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
11: ए हो र, हस् दाई म आजै जान्छु।
15: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
16: हाइजेनिक राञ्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
17: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
18: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
17: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
18: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या,
17: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार,
18: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको,
17: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या,
18: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
17: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
18: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने,
17: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू, एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
18: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
11: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825319122 9008 र 9460769246।
19: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
20: हजुर, टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
19: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
21: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
22: अफिसबाट अमितको फोन।
23: हस् म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
24: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
25: मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
26: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
0: ल किन हो अन्डी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
1: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
0: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो ठेको चिन्ता लिनु भएको छ यो दिदीले
2: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
15: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोजभतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
2: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
23: मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अनुमान भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
25: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
26: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी सात सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279
4: ल न हो छिटो निस्क अहिले फर्किन ढिला हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
6: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र
4: यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
6: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
26: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिस टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाईको समेत व्यवस्था छ सम्पर्क युनाइटेड

0: त पिएर जाऊ,
1: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर शोरूम,
3: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर शोरूम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
5: ओम भगवती मेटल एंड स्टील उद्योग लाई, छिटो अनि गुणस्तर का सामान पाउना लाई, गाछे पानी मा मेटल स्टील फन पर्क का सब सामान चाहिनी, कति मजा एक ठाव मतार जालिनी पाइनी।
3: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
3: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9956606113, 9807294।
6: होइन है आरुषी, आर्यलाई लिएर कता हिँड्यौ?
7: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
8: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
6: ए त्यसो भए युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
7: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, ग्यारलिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
6: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811453305।
9: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज,
2: 103.8 मेगाहर्ज प्रेजेंट एभरीडे 10:30 AM टु 12 PM।
10: इट्स टाइम फर कॉलिंग टाइम
2: ओन्ली ऑन रेडियो ढोरबाराही।

हेलो गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा र प्रोग्राम कलिङ टाइम लिएर सदाजी आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुत अनु मल्ल र सम्पूर्ण श्रोता साथीहरू सन्स्यारामा हुनुहुन्छ होला अनि साथमा रेडियो ट्युन अन गरेर सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्त मनका आवाज प्रोग्राम कलिङ टाइम हो भन्ने अन्तिमसम्म पनि सुनेर साथ दिनुहुनेछ भन्ने आशा व्यक्त छ त्यसै अबको 12 बजेको समयसम्म तपाईँको साथमा रहन्छौँ भने फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा आज स्याटरडेको एपिसोडमा रहेको चाहिँ गाउँ खाने कथा थियो है सो ढिला नगरिकन एउटा मिठो गीतबाट कार्यक्रमको सुरुवात गरिहाल्छौँ अनि त्यसपछि हामी साथीहरूलाई सहभागी गराइहाल्छौँ 0965 0000 बाटो भएर जोडिँदै गर्नुहोला अहिलेको लागि अस्मिता अधिकारीको आवाज

0: हजुर, यो निकै नै सुमधुर गीत रहेको थियो। तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु। याद आउँदा रुने होइन माया, एकल फोन गर कस्तो लाग्यो, पके पनि यहाँहरू सम्पूर्णलाई मन पर्यो होला भन्दै कार्यक्रम सम्बन्धित जानकारी सँगसँगै अगाडि बढिहालौ, जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमेमा आभूषण संसारी पसल दुलेगौडाले र प्रोपाइटर हुनुहुन्छ मिन बहादुर सुनार। भने सेवाहरूको कुरा गर्नुपर्दा अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साफेट गरिनका साथै पुराना गरगनाहरू पनि साफेट अनि मरमत खरिद बिक्री पनि गरिन्छ। गएर यहाँले मजाले सेवा सुविधा चाहिँ लिन सक्नुहुनेछ भन्दै प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सपले। प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भन्दै अहिले भनेको साथी हामीसँग लाइनमा हुनुहुन्छ। ढिला नगरी स्वागत गरिन्छ। हेलो, नमस्ते हजुर।
1: नमस्ते
0: नमस्ते, कहाँदेखि कसको आवाज सुन्दैछु होला?
1: हजुर,
0: कहाँदेखि कसको आवाज सुन्दैछु होला? सरलाहीदेखि हाम्रो उपासनाजी हुनुहुन्छ, कार्यक्रममा धेरै धेरै स्वागत छ है।
1: हजुर, धन्यवाद।
0: अनि सरलाहीतिरको पछिल्लो समयको नयाँ नौला हालखबर के छ उपासनाजी, सुनाइदिनुहोस् न।
1: नयाँ नौलो खबर त सबै ठिक छ, तर अलिकति आजले भरि चाहिँ पानी पर्न छोडेर गर्मी चाहिँ बढिरहेको छ भन्न पर्छ है।
0: गर्मी बढे सँगसँगै अनि बेलुकीको समय पख अथवा पानी नै परेको छैन कि अब अलिअलि सिमसिम जस्तो पनि भएको छैन कि पानी
1: होइन? हिजो के भन्दा दुई चार दिन अगाडि त परेर शीतल थियो, तर आजले भरि चाहिँ पानी रोकेर चाहिँ गर्मी बढ्यो भनौ न।
0: हाम्रोतिर पनि अब दिउँसोको समयमा चाहिँ त्यस्तै नै छ भनौ न है, गर्मी बढिसकेको छ अनि फेरि बेलुकाको समयमा त फेरि उडाउला जस्तो हावा आउँछ कि जाडो चिसो चाहिँ उत्तिकै छ भन्नुपर्छ। अनि रेडियो प्रोग्राम पछिल्लो समय सुन्नु भएको छ कि छैन हाम्रो कृष्णाजीले?
1: मैले त सुनिरहेको
0: छु। सुन्दै हुनुहुन्छ है, आज पहिलो सहभागी साथी पनि हुनुहुन्छ। कति नम्बरको राखिदिने होला, लक्की नम्बर चुज गरिहाल्नुहोस् ल।
1: लक्की नम्बर
0: लक्की नम्बर 10 नै भन्नुहुन्छ तपाईँको लागि चाहिँ राख्दैछु। गाउँ खाने कथा रहेको छ यस्तो, कहिले हुन्छ कालो कहिले हुन्छ रातो, रातो हुँदा नछुनु है लैजाला नि सातो के होला। फेरि पनि सुन्नुहोस् है एकचोटि ध्यान दिएर, कहिले हुन्छ कालो कहिले हुन्छ रातो, रातो हुँदा नछुनु है लैजाला नि सातो के होला। आगोको कोइला होला, आगो नै भन्नुहुन्छ। समय भर्खर सुरु गर्दैछु, यसमै लग गरौँ कि के गर्ने होला?
1: यसमै लग गर्नु न, मलाई त योभन्दा अरू त आउँदैन, अब झटारो हान्दैछ मिल्छ होला।
0: ल, झटारो हानेको अब झटारो चाहिँ लाग्यो कि लागेन होला, म त्यो गरिहाल्छु है त।
1: ए हुन्छ,
0: धेरै धेरै बधाई छ हाम्रो उपासनाजीलाई। ट्याक्कै झटारो त ठाउँमै लाग्यो है, मिलेसम्म अन्तिमसम्म सुनेर साथ दिनु होला, अहिले भने छुट्टिन्छौँ है। ओके, नमस्ते भाइ भाइ। उहाँ हुनुहुन्छ उपासना घिसिङजी। हामीलाई सर्लाहीदेखि चाहिँ सम्झनु भएको थियो र सर्लाहीतिरको मौसमी हालखबर पनि सुनाउँदै हुनुहुन्थ्यो र यो समयमा चाहिँ विशेष आफ्नो स्वास्थ्यको ख्याल चाहिँ राख्नु होला, मौसम परिवर्तन भए सँगसँगै अब समय यस्तै नै छ, कहिले मजाले घाम लाग्छ गर्मी हुन्छ बाहिर निस्किन पनि सकिँदैन होइन, अनि बेलुकाको समयमा फेरि त्यस्तै हावाहुरी गड्याङ गुडुङ चट्याङको अलिकति उच्च जोखिम भएको समय पनि यही नै हो। यो समयमा विशेष अब कतिको यात्रा गर्दै हुनुहुन्छ भने पहिला मौसम सम्बन्धी पूर्व जानकारहरू पनि भएर चाहिँ यात्रा गर्नुहोला। टाढाको ठाउँमा पुग्नुपर्ने छ भने अब घरमै पनि अब केही काम कार्य छ भने पनि पहिला आजको मौसम के कस्तो छ त है, विशेष यो समयमा चाहिँ जानकारी लिइराख्नु होला, पूर्व जानकार भइराख्नु होला, हामीलाई पनि सुन्दै गर्नुहोला। अहिले भन्ने साथी हुनुहुन्छ, स्वागत गरिहालौ। हेलो, नमस्ते हजुर।
2: नमस्कार,
0: कहाँदेखि कसको आवाज सुन्दैछु होला?
2: म धर्मेन्द्र हो।
0: धर्मेन्द्रजी रूपन्देहीबाट हुनुहुन्छ अनि धर्मेन्द्रजीको नयाँ नौला हालखबर के छ त?
2: नयाँ नौलो त ठिकै ठाक छ, गर्मी बढिरहेको छ, त्यही छ।
0: गर्मी चाहिँ बढिरहेको छ अनि रूपन्देहीतिर चाहिँ पछिल्लो समय के काम कार्यतिर व्यस्त हुनुहुन्छ त नि?
2: काम काज खास त्यस्तो केही छैन अहिले।
0: हजुर, अहिलेको समय चाहिँ अलिक फुर्सदिलो हुन्छ हो? एकदमै फुर्सद छ है, अनि यो फुर्सदिलो समयमा चाहिँ हामीलाई कतिको सुन्नुहुन्छ त नि अन्य दिनमा? पानी सँग खेल्ने सानी सानी नानी पानी सँग खेल्दा खेल्दै जान्छ जिन्दगानी साबुन हो भन्नुहुन्छ फेरि दोहोऱ्याउने कि अब यसलाई लक गरिहालौ ल है फेरि राम्ररी भनिदिनु भएकै थिएन भन्नु पाइँदैन है एकदमै अब कन्फिडेन्ट हो त कंग्रेचुलेसन धेरै धेरै बधाई छ हाम्रो धर्मेन्द्र जीले आज कति साह्रो मिलाउनु भएको छ नि त्यही त अब रूपन्देहीको गर्मीतिर चाहिँ जानु परेन अब त्यही भनेर मन बुझाउनु पर्यो है हामीले हाम्रोतिरको मौसम अहिले चाहिँ होइन घामले चाहिँ बाहिर सकेसम्म नजाऊ होइन अब बाहिर चाहिँ काम गर्न नपरे हुन्थ्यो जस्तो छ तर ठिकै छ भन्नुपर्छ है घमाइलो रमाइलो पनि छ अनि अहिले भने छुटिनुपर्छ है धर्मेन्द्रजी के भन्नुभयो अरे फेरि एकचोटि भनिदिनु पर्यो तपाईँको आवाज बुझिएन कि तपाईँलाई कुन गाउँ दिने भन्नुभएको आज हाम्रो ठाउँ पनि त्यस्तै गर्मी गर्मी नै छ दिउँसोको समयमा बेलुकीको समयमा चाहिँ फिर्दा सर ल्याइदिनु बेलुकीसम्म अहिले चाहिँ लैजानुहोस् है बाह्र है त नमस्कार हाम्रो टाढाको साथी भए पनि एकदमै धेरै माया दिनुहुन्छ है नियमित अब शनिबारको एपिसोडहरूमा चाहिँ सम्झिराख्नु भएको हुन्छ धर्मेन्द्रजी हुनुहुन्छ रूपन्देहीबाट र उहाँले पनि मिलाएर गइसक्नु भएको छ भने सवाल त जनाउन सक्नुहुन्छ 0564142000 बाटो भएर ढिला नगरी फेरि पनि कोही साथी लाइनमा जोडिनु भएको छ स्वागत गरिहाल्छु हेलो नमस्ते हजुर दर्शन हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो जित बहादुर जीलाई यहाँलाई पनि थ्याङ्क यू सो मच भन्दै लामेश्वरातिरको हाल खबर सुनाइदिनुहोस् न त एकदमै आनन्द भए जसरी एकदमै बिन्दास भन्नुभयो त के छ त्यस्तो साह्रो स्पेसल केही छ र
3: के काम भयो
0: दैनिकी काम कार्य भइरहेको छ होइन त हजुर वास्तवमा चाहिँ एकदमै आनन्द भनेको चाहिँ हुन्छ नि अब नियमित काम पनि गर्ने अल्छी पनि नमान्ने झ्याउ पनि नमान्ने होइन हाम्रो जित बहादुर जी जस्तो चाहिँ एकदमै फुर्तिलो हुनुपर्ने हो तर कहिले काहीँ चाहिँ त्यस्तै बन्छु भन्दा भन्दा हामीलाई चाहिँ अल्छी लाग्ने किन होला त्यही त बसेर चाहिँ कसैले नि दिँदैन आफ्नो पौरख होइन आफ्नो मेहनत आफैले गर्ने हो हाम्रो जित बहादुरजीबाट चाहिँ यो कुरा सबैले सिक्नु पर्छ जस्तो लाग्छ कि मलाई पनि अनि त्यो राम्रो गाउँठाउँ चाहिँ आज दिने छोड्ने अथवा लैजाने के छ विचार
3: सगभर त दिने नै होइन
0: सगभर त दिने नै होइन है ल ठिकै छ अब लक्की नम्बर चुज गरिदिइहाल्नुहोस् अनि हामी गाउँ खाने कथा खेलिहाल्छौँ है 10 र 3 नम्बरको गइसक्यो बाँकी नम्बर छ है
3: ल 8
0: नम्बरको गाउँ खाने कथा तपाईँको लागि रहेको छ यस्तो पालै पालो आउँछ तर पाले होइन के होला फेरि पनि सुन्नुहोस् है पालै पालो चाहिँ आउँछ अरे तर पाले होइन अरे के होला ल समय सुरु भयो त यस्तो के विषय होला भन्दा चाहिँ अब हामीले भोग्ने हो देख्ने हो चलिरहेको हुन्छ भइरहेको हुन्छ पालो पालो यो पछि तँ पछि हो होइन कहिले अघि पछि पनि हुँदैन एउटा पछि अर्को अर्को पछि एउटा के भन्नुभयो अरे तीन र आठ नम्बर को मात्र गएको छ बाकी हामीसँग गाउँ खाने कथा मजाले छ सहभागिता गर्नु होला सुन्दै गर्नु होला प्रोग्राम कलिङ सायम

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246
2: सिटिईबीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय दुलेगौड़ामा भर्ना खुल्यो।
3: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
3: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू
3: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
2: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
3: समेना गृह र छात्रावासको व्यवस्था,
2: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
3: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
2: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौड़ा तनहुँ।
3: फोन 0564100056, मोबाइल 98660 80615, 98469015598, 98560 44344 र 98413167888।
4: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
5: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
4: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
5: ए ल ल, तपाईँ पनि झुकिनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा बिपी चोक।
4: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
6: ए सबिना, यसको हतारमा कता हो?
7: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौड़ा बनकेवा चोक तनहु। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98460 78528 र 98028 16142।
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु, निद्रा नलाग्नु,
9: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुसी नहुनु,
9: कुनै कुरामा दुविधा हुनु वा झुकिनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
9: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
11: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब
3: प्रकारको उपचार सेवा सम्भव छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
2: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
2: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
2: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
2: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
2: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
13: स्टुडियो अहिले बिहानको 11 बज्यो।
14: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार, मोबाइल 98165935301।

0: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ चायम राज। स्याटरडेको एपिसोडमा चाहिँ हामी गाउँ खाने कथा खेलिरहेका छौँ। सहभागी जनाउन सक्नुहुन्छ 0625-4142-0000 बाटो भएर। अनि मल्ल रहन्छ अबको 12 बजेको समय साथी हुनुहुन्छ लाइनमा, स्वागत गरिहालौ। कहाँदेखिको हुनुहुन्छ? हेलो, नमस्ते हजुर।
1: दर्शन
0: नमस्ते, नमस्कार। कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो रोशिकाजीलाई। अनि रोशिकाजीको पछिल्लो समयको नयाँ नौला हालखबर के छ? भीमातिरको पनि सुनाइदिनुहोस् न। ठिकै छ, नयाँकै छैन है। ल, यो कुराकानी सँगसँगै रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? सुन्दै हुनुहुन्छ। आज हाम्रो रोशिकाजी चाहिँ अब चौथो सहभागी साथीमा चाहिँ पर्नु भएको छ। तिनवटा चाहिँ गइसक्यो, 10, 3, 8 र बाँकी कति नम्बरको राखिदिनु होला? कतिको भन्नुभयो अरे? 5 भन्नुभएको कि 8 भन्नुभएको होला? 5 नम्बर भन्नुभएको, 5 औ 5। ल, 5 नम्बरको गाउँ खाने रहेको छ। यसो ध्यान दिएर सुन्नुहोला। अरूले देख्ने घामले नदेख्ने के होला? फेरि पनि सुन्नुहोस् है। अँध्यारो भन्नुहुन्छ। ल, अब अर्को चोटि पनि यहाँलाई दोहोऱ्याउँ कि अब यसमै लक गरिदिइहाल्ने होला? हजुर, ल ठिकै छ। के को पिर, के को टेन्सन है त? यो जवाफ पनि म चेक गर्दैछु, ध्यान दिएर सुन्नुहोस् है। अरूले देख्ने घामले नदेख्ने अँध्यारो नै रहेछ कि। कहिलेकाहीँ यो खालको कुराहरू सुन्दा चाहिँ छोटो मिठो लाग्न सक्छ, कहिलेकाहीँ झट्ट चाहिँ आउँदैन कि। अरूले देख्छ अब घामले त नदेख्ने कुराहरू धेरै पनि हुन सक्छ जस्तो लाग्छ। अनि उहाँले चाहिँ छोटो समयमा नै मिलाएर गइसक्नु भयो भने अहिलेसम्म 4 जना साथीले त सहभागिता जनाइसक्नु भएको छ र 4 जना साथीले चाहिँ आफ्नो गाउँ आफैसँग राख्नु भएको छ आज चाहिँ। अनि छोटो समयमै मिलाएर गइराख्नु भएको छ। रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने सुन्दा चाहिँ एकदमै रमाइलो भइरहेको छ है। सो अन्तिमसम्म पनि सुनेर साथ दिन सक्नुहुन्छ र सुन्दै हुनुहुन्छ होला भन्ने आशा अपेक्षा पनि रहेको छ। र साथमा चाहिँ हामी मिठा मिठा गीत सङ्गीतहरूलाई पनि कार्यक्रममा सान्दैछौँ। र कोही सहभागी साथीमा हुनुहुन्छ, स्वागत गरिहाल्छु। हेलो, नमस्ते हजुर। फुल्ला झोरले जदौ दर्शन कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो नरेन्द्रजीलाई। साउन्ड चाहिँ बढाउनु पर्ने भयो। अहिले कस्तो सुन्नु भएको छ नरेन्द्रजी? ठिक ठाक छ होइन? अनि खाना खानु भएको छ कि छैन? खाना खाइसक्नु भएको छ है? अनि स्याङ्जातिरको हालखबर चाहिँ के कस्तो छ त नि? त्यही हो, रेडियो प्रोग्राम चाहिँ अन्तिमसम्म पनि मिलेसम्म सुनेर साथ दिनु होला। अहिलेको लागि भन्ने कति नम्बरको राखिदिने होला? लकी नम्बरहरू गइसके होइन? ल, अब 1 नम्बरको भन्नुभएको छ है, लक्की नम्बर। ल, एकैको चाहिँ म तपाईँको लागि राख्दैछु, ध्यान दिएर सुन्नुहोस् है। ल, 1 नम्बरको गाउँ खाने कथा रहेको छ यस्तो। पानीभित्र रमाउँछिन् जलपरी होइन, सुनगेडी कहलाउँछिन् रुख भन्नु होइन, के होला? फेरि पनि सुन्नुहोस् है। पानीभित्र रमाउँछिन् जलपरी होइन, सुनगेडी कहलाउँछिन् रुख पनि होइन, के होला? जाने दिन सक्नु न जाने दिन तपाईँको प्यारो स्याङ्जाको ठाउँ। समय सुरु भयो है त। के भन्नुभयो अरे? दिए भन्नुभएको, गाउँ दिनुभएको हामीलाई। ए ल, एकदमै आज चाहिँ यस्तो खुसीको कुरा पनि सुन्न पाइँदो रहेछ है। अहिलेसम्म एउटा गाउँ लिन नपाउँदा ट्याक्कै स्याङ्जा लिएको ठाउँ, अनि स्याङ्जाको ठाउँ पाउँदा चाहिँ अब अरू के चाहियो र? ढिला नगरी म चाहिँ यसको जवाफ चाहिँ दिइहाल्नुपर्छ है त्यसो भए। ल यहाँलाई धेरै धेरै धन्यवाद. स्याङ्जालाई चाहिँ एकदमै झक्की झक बनाएर राख्नु होला है. अचिनोपति नजाने गति क्या होला,
1: क्या
0: हो क्या हो. धान अरे के धानको बोट देख्नु भएको छ. धानको त गेडालाई चाहिँ सुनगेडी कहलाउँछिन् अरे. अब त रुख पनि होइन, रुख भन्नु मिल्दैन. जलपरी पनि होइन, पानीभित्र रमाउँछ भनेको. यसको सही जवाफ चाहिँ धानको बोट अरे कि. ल थ्याङ्क्यु. ल धेरै पछि अब स्याङ्जाको ठाउँतिर पनि जान पाइयो है. अनि अहिले आएर चाहिँ बल्ल एउटा गाउँ चाहिँ लिन पाइएको छ. र अझै पाँचजना साथीलाई चाहिँ हामी सहभागी गराउँछौँ. 0965 सुनेको सुनेको बाटो भएर आउन सक्नुहुन्छ. टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ. 2 4 6 7 9 बाँकी छ भने सहभागी सुनाउँदै कोही साथी हुनुहुन्छ है त लाइनमा. हेलो नमस्ते. हजुर
1: हजुर नमस्ते. नमस्कार.
0: नमस्ते नमस्कार. हाम्रो श्रीरामजी हुनुहुन्छ र.
1: हजुर
0: हाम्रो श्रीरामजी हुनुहुन्छ हो.
1: श्रीरामजी होइन नि. हजुर
0: फेरि नाम भनिदिनुहोस् त. यहाँको नाम चाहिँ के अरे. अनि तपाईँहरू चाहिँ एउटै दाजुभाइ अथवा के त अब रेडियो प्रोग्रामबाट नै चिन्नु भएको अथवा के होला. अब एउटा साथी एउटा त्यही त हुन्छ नि. कहिलेकाहीँ चाहिँ एउटै ठाउँको एउटै गाउँको भन्ने पनि हुन्छ. कहिलेकाहीँ चाहिँ अब यसरी नै सहभागिता जनाउँदा जनाउँदै अब चिनिएको साथीहरू पनि धेरै हुन्छ नि त. सो सोध्नु मन
1: लाग्यो.
0: अनि कस्तो सेम सेम आवाज एउटै ठाउँतिरको भएर होला कि.
1: उसको काठमाडौँको बच्चा म भक्तपुरको भक्तपुर कलङ्की हो.
0: अलिअलि वारपार नजिक नजिक भयो भने चाहिँ त्यस्तो हुँदो रहेछ क्या हो कि. अनि फेरि सँगै सँगै जस्तो सहभागिता पनि जनाउनुहुन्छ नि त. धेरै जस्तो साथीहरूले चाहिँ अब स्याटरडेको एपिसोडमा सम्झनुहुन्छ अनि हामीलाई चाहिँ चिन्न गाह्रो पर्ने के यो कुराकानी
1: सँगसँगैको सम्बन्ध जस राम्रो छ. हामी भन्नु पर्दैछ भेट्न पाएन. मोबाइलबाट कुराकानी भइरहन्छ हाम्रो.
0: ल अब कुरामा कुरा आउँदा चाहिँ आज यति धेरै कुरा

0: फेरि पनि सुन्नुहोस् है, 32 साना वार पार माझमा एउटा सरदार के होला, जाने दिनुहोस् उसको नाउँ, नजाने
1: दाँत
0: र जिब्रो भन्नुहुन्छ।
1: हजुर
0: ल, यसमै लक गरिहालौँ कि कसो गर्ने होला, समय चाहिँ मजाले छ है, नभए हुँदैन, भए हुन्छ है। त तपाईँको जवाब के भयो?
2: Congratulations!
0: धेरै धेरै बधाई छ हाम्रो अर्जुनजीलाई, आज काठमाडौँ चाहिँ फिर्तै लग्ने भयो है। ल, कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुट्टिनु पर्छ है त। उहाँ हुनुहुन्थ्यो अर्जुन थापाजी, हामीलाई काठमाडौँदेखि सम्झनु भएको थियो, अनि हामीलाई एकदमै माया गर्ने सहभागी त जनै राख्नुहुन्छ, हाम्रो श्रीरामजी पनि हुनुहुन्छ, अनि आवाज चाहिँ सेम सेम जस्तो है ठ्याक्कै कुराकमा आएको थियो, अनि धेरै ठाउँमा त्यस्तै सुनिन्छ पनि भन्नुभएको थियो, भनेपछि म मात्र होइन धेरै साथीहरूलाई त्यस्तै लाग्दो रहेछ है। अनि यो कुराकानी सँगसँगै साथीलाई चाहिँ सहभागी गराउने कि हामी चाहिँ अब विश्रामतर्फ जानुपर्ने बेला पनि भइसकेको छ, साथीलाई चाहिँ हामी त्यसमा सहभागी गराउँछौँ अहिलेको लागि भने तपाईँमा आज राख्दैछु, जति सुने पनि सुनिरहँ राख्ने होइन, अर्जुन थापा गाईको आवाजमा खोजिएको, सुजन थापा गाईको आवाजमा खोजिएको, साथमा शान्ति छोरी परिवारको आवाज पनि रहेको छ, घुमी घुमी साइकलमा रहेको पश्चात हामी विश्राम पश्चात पुनः भेट हुन्छ भने हामी सँगै रहनु।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: माइला दाई, ए माइला दाई, पानी तो धेरे ही ठुलो पर्यो, खोला किनारा र भिरालो जमीन में बस्ने हो त सतर्क हुनु पर्छ है।
2: हो, सुरक्षित ठाउँ में सर्नु नै बुद्धिमानी हुन्छ।
3: विपद को पूर्व तैयारी गरौं, जनधन को क्षति कम गरौं, वर्षायाममा बाढ़ी र पहिरो को जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणाली में ध्यान दिऊ र आपतकालीन अवस्था का लागि तैयारी अवस्था में रहौं।
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमंत्री तथा मंत्री परिषद को कार्यालय प्रेस रजिस्ट्रार को कार्यालय गण्डकी प्रदेश पोखरा।
5: सिधै मयाम चिसा पानी बाट काठमाडौँ बाट
6: मयाम चिसा पानी अनि बीचमा नझर्ने।
5: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
7: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महन्त 98461168 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
8: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
9: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
8: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
9: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
7: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
7: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
11: यसैलेसको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत भनेको।
12: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
11: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
13: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
14: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
13: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
15: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
16: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
15: हस् मम्मी।
17: मैले सुने छोरी, ल जाम हिँड।
16: सुन्नुहोस् न, खाजा खाना त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
7: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
16: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028 28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
7: बीजी मोमो हाउस, दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
18: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
19: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
16: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
20: यही आउँदो जेठ 2 गते पहिलो शनिबार
21: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
20: उपचार हुने रोगहरू
21: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
20: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
21: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
20: दिसा पिसाब एवं पेटको समस्या,
21: तौल घटबड हुने वा थाइराइडको समस्या,
20: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेकजाँच, उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
21: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
20: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
21: फोन नम्बर 0564142333 र 98678187।
22: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
23: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
24: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्यजन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: हजुर, कार्यक्रमको व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ चायम र सुधाजे, आज पनि तपाईँको साथमा म छँदैछु। कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छ भएको 12 बजेको समयसम्म र फरकबार फरक श्रृंखलाको साथमा आउँदै गर्दा आज चाहिँ हामी गाउँ खाने कथा खेलिरहेका छौँ। 0564142000 बाटो भएर सहभागिता चलाउन सक्नुहुन्छ। 0564142000 बाटो भएर आउन सक्नुहुन्छ। र अब भने हामीसँग चाहिँ 4 वटा गाउँ खाने कथा बाँकी रहेको छ। साथी हुनुहुन्छ लाइनमा, सहभागी गराइहाल्छ है। कहाँदेखि गर्नुहुन्छ? हेलो, नमस्ते। हजुर
1: हजुर,
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो तलमा दिजुलाई।
1: हजुर, धन्यवाद।
0: अनि के कस्तो छ त नि पछिल्लो समयको फुर्सदतिरको हालखबर?
1: रमाइलो छ, घाम लाग्छ, हिज पानी र हावा
0: त्यही त, पानी देख्न पाइया छ, हावा देख्न पाइया छ, होइन, घमाइलो रमाइलो दिन पनि देख्न पाइया छ। कति भाग्यमानी हो।
1: हजुर हजुर,
0: त्यही त, अब हरेक कुरालाई चाहिँ अब राम्रैसँग लिनु पर्छ अरे कि खाना खानु भएको छैन, खाना लाउनु भएको छ, एकदमै मिठो गरेर खानु होला है। ल, 2 नम्बरको गाउँ खाने कथा म राखिहाल्छु, ध्यान दिएर सुन्नुहोस् है। ल ठिकै छ, नजाने चाहिँ म मिलाइदेऊ ल। अहिले भने गाउँ खाने कथा राखिहाल्छु। अघि म हरियो थिए, पछि भए राति, यही बहिनीका फेला परे, कागज जस्ती काली के होला। फेरि पनि सुन्नुहोस् है, अघि चाहिँ अघि म हरियो थिए, पछि भए राति, यही बहिनीको फेला परे, कागज जस्ती काली के होला त। समय सुरु गर्नु है त। अघि म हरियो थिए, पछि भए राति, यही बहिनीका फेला परे, कागज जस्ती काली। अरे के, पहिला चाहिँ हरियो थियो रे, पछि रातो भयो अरे, उस्तै परे, कागज जस्ती काली पनि हुन्छ अरे के। अलिकति हिँडिनु पर्दा चाहिँ यो हामीले चाहिँ एकदमै खानु पनि मिल्छ होइन। अब हरियै भए पनि मिल्छ, रातै भए पनि, कालै भए पनि, एकदमै हुन्छ नि, नभए नहुने जस्तै नै हो कि। अब त्यस्तो साह्रो नभए नहुने पनि होइन, तर भएसम्म पाएसम्म है।
1: हरियो भनेपछि खुर्सानी,
0: खुर्सानी भन्नुहुन्छ,
1: खुर्सानी हो, नापाक्दा हरियो पानी रातो, अनि घरै कालो।
0: ल ठिकै छ, ट्याक्कै समय पनि सकियो, खुर्सानी भन्नुभएको छ, अब म समय लग गरिहाल्छ है त। के भयो त तपाईँको जवाफ? ल ध्यान दिएर सुन्नुहोस् है,
2: तपाईँको जवाफ मिलेन।
0: ला मिलेन भन्छ त, कस्तो त्यही त, यस्तो मिलाएर होइन, सबै मिलाउँदा पनि नहुने कि, झन् हरियो रातो, अब खराउँदा त झन् कालै हुँदा पनि नमिल्ने कि, के होला। ल फुलचोक गाउँ चाहिँ मेरो भयो, अति नपति नजान्ने गति क्या होला, क्या हो, अलिकति मिलेन छ कि यसको सही जवाफ चाहिँ, चुक अमिलो देख्नु भएको छ, पाक्दा बोटमा चाहिँ हरियो हुन्छ, पकाउँदै गर्दा रातो हुन्छ, रातो भन्नाले अब रातै पनि होइन होइन, रातो रातो, पछि पाकिसकेपछि पाक्दै गर्दा चाहिँ कालो हुन्छ नि त। अब खुर्सानी र चुक मिसाएर, खुर्सानी र चुक मिसाएर चाहिँ मजाले खानु पर्छ है, चुक पिनी के हुने भयो, चुक खुर्सानी हुने भयो। उहाँ हुनुहुन्छ दलराजी, हामीलाई सम्झनु भएको थियो, हत्तानी भनेर गइसक्नु भएको छ। प्यारो ठाउँ चाहिँ आज हाम्रो भएको छ फुलचोक होइन, अब फुलचोकतिर पनि जाने चिसो हावा खाने होइन, यो गर्मीको समयमा, अनि फेरि गर्मी भयो भने हामी अरू साथीको ठाउँतिर जाने। आज यसरी नै गाउँ दिने दिने भइरहेको छ भने अब चाहिँ 3 वटा बाँकी छ, 6, 7, 9 र कोही साथी हुनुहुन्छ है त लाइनमा, स्वागत गरिहाल्छु। हेलो, नमस्ते हजुर। अघि हामी श्रीरामजी हुनुहुन्छ कि भनेर स्वागत गरेको है, सेम सेम
3: आवाज,
0: धेरै कुराकानी भयो नि त।
3: अस्ति मजाले गफ गर्न पाइएको थियो नि त.
0: त्यही त. अनि हामी चाहिँ श्री रामजी भनेर कुराकानी गर्दा गर्दा है, अनि
3: तपाईँले
0: अर्कै राम पर्नु भयो, अनि हामी चाहिँ मजाले हजुरलाई सम्झिँदै गफ गर्यौँ कि.
3: धन्यवाद है, सम्झिनु भएकोमा.
0: यहाँले सम्झिराख्नु भएर नै हामीले चाहिँ सम्झिने मौका दिनु भएर थ्याङ्क यू सो मच भन्दै अब तपाईँ आठौँ सहभागी साथी पनि हुनुहुन्छ. अझै तिनवटा बाँकी छ, सात नौ कति नम्बरको राखिदिने होला? ल, नौ लिनुहुन्छ भने एकदमै रमाइलो परेको छ गाउँ खाने कथा. ध्यान दिएर सुन्नुहोला. पखेटा छैन आकाशमा उड्छ, बतास आए भाग्छ, उस्तै परे घामलाई छेक्छ के होला. फेरि पनि सुन्नुहोस् है एकचोटि. पखेटा छैन आकाशमा उड्छ, बतास आए भाग्छ, उस्तै परे घामलाई पनि छेक्छ के होला. जाने दिनुहोस् त लौ, नजाने दिनुहोस् त प्यार भक्तपुर. आज हामी तिर
3: बादल भन्छु,
0: चट्ट मिलाएर भन्दा चाहिँ बादल भन्नुहुन्छ.
3: हजुर.
0: ल, अब मिलेन भने चाहिँ भक्तपुर छोड्ने कि नछोड्ने त?
3: छोड्ने. हजुरहरूलाई झन् स्वागत गर्न पाएर झन् राम्रो.
0: त्यही त, हामी पनि धेरै भयो कि अलिकति टाढा पुगेर घुम्नु मन लागेको है. बादल भन्नु भएको छ, तपाईँको बादल जवाब चाहिँ सही छ या गलत, म ढिला नगरी चेक गरिहाल्छु. धेरै धेरै बधाई छ हाम्रो श्रीरामजीलाई. अनि भक्तपुर चाहिँ अब अर्को हप्ता होला जस्तो लाग्यो है.
3: अब हामीलाई चाहिँ त्यही दिनु होला, हाम्रो सनुनी दिनु होला, जहाँ मनपर्छ त्यही गर्छ. त्यो अब भानु जन्म ठाउँ फेरि होइन.
0: हजुर हजुर. भानु भन्दा पनि अझै यतातिर पर्छ हाम्रोतिर चाहिँ, अब सेती नदीको किनारदेखि होइन, धेरै डाँडा काँडा पनि घुमघाम गर्न पाइन्छ है. त्यही भएर यो गर्मीको समयमा चाहिँ मजाले
3: सेती नदीमा पौडी खेल्न पाइने.
0: ल, एकदमै यहाँलाई पनि स्वागत छ भन्दै सबैलाई जनाइदिनु भयो. थ्याङ्क यू सो मच. अहिले भने नमस्ते, उहाँ हुनुहुन्थ्यो श्रीराम दाहालजी. र अब दुईजना साथीलाई चाहिँ हामी सहभागी गराउन सकिन्छ. र पहिलो सहभागिता जनाउने साथीलाई चाहिँ लकी नम्बर चुज गर्न पाउनुहुन्छ, र अर्को साथीले चाहिँ बाँकी बसेको गाउँ खाने कथासँग चाहिँ हामीसँग सहभागिता जनाउनु पर्ने हुन्छ. र अब भन्ने ढिला नगरी अर्को साथीलाई पनि सहभागी गराइहाल्छु. र आज चाहिँ धेरै जस्तो साथीहरूले चाहिँ मिलाइराख्नु भएको छ, अहिलेसम्म दुईवटा ठाउँमा चाहिँ लिएर बसेको छु है. र अर्को अब आउने साथीले के गर्नुहुन्छ, सहभागी गरौँ. हेलो, नमस्ते हजुर.
4: नमस्ते म्याडम.
0: नमस्ते. कहाँदेखि कसको आवाज सुन्दैछु होला यति सानो सानो आवाज? के सापको चाहिँ यहाँको ट्याक्कै नाम हुने आवाज?
4: देवेन्द्र
0: सापकोटाजी हुनुहुन्छ है. अनि हाम्रो देवेन्द्रजीको नयाँ नौलो हालखबर के छ? ए, घाम लागेको छ है. धेरै साथीले चाहिँ आज बिहानको समयमा अहिले चाहिँ घामै लागेको छ भन्नुभएको छ है. अनि रमाइलो छ, घमाइलो छ भने चाहिँ आज चितवन चाहिँ छोड्नु हुँदैन है. अरू ठाउँ त्यही त, यस्तो रमाइलो घमाइलो ठाउँ त झन् छोड्नै हुँदैन है. ल, यस्तै साथी आउँदा चाहिँ पाउँदा चाहिँ हामीलाई एकदमै खुसी लाग्छ कि होइन. अब अहिले भने दुईवटा गाउँ खाने कथा बाँकी छ, पहिला गाउँ खाने कथा खेलिहालौँ है त. चितवन जान पाउने नपाउने अनि थाहा हुन्छ है. ल, छ र सात नम्बरको बाँकी छ, कति नम्बरको राखिदिने होला? साथै राखौँ. छोटो मिठो परेको छ तपाईँको लागि गाउँ खाने कथा. फल न फुल डाँठैमा भुल के होला. फेरि पनि सुन्नुहोस् है. फल न फुल डाँठैमा भुल के होला. जाने दिनुहोस् यस्तो नाउ, नजाने दिनुहोस् तपाईँको प्यारो चितवनको ठाउँ. समय सुरु भयो है त. ल, अब त फुल्दा पनि फुल्दैन अरे, तर फल चाहिँ हो अरे कि. अनि डाँठमै भुल्छ अरे, अब त्यो फल चाहिँ डाँठै डाँठ
4: रहेछ.
0: उखु भन्नुहुन्छ. ल, समय अलिकति बाँकी छ, फेरबदल गर्ने भए चाहिँ गर्न पाउनुहुन्छ है. मिले मिल्छ, नमिले नमिल्ला के होला. त्यसो भए म
4: तपाईँको
0: ए, ल ठिकै छ, नमिले चाहिँ गाउने होला. अहिले भने चेक गरिहाल्छ है त.
5: Congratulations!
0: हाम्रो देवेन्द्र जीले चाहिँ अन्तर्सर त्यही त आज चितवन जानै पाइएन नि अर्को
4: हप्ता
0: ल ठिकै छ अर्को पालि चाहिँ छोडिदिनुहोस् है जनाइदिनु भयो हाम्रो देवेन्द्र साहबको दाजु हुनुहुन्थ्यो उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद पनि छ एकदमै रमाइलो कुराकानीको साथमा जोडिनु भएको थियो आवाज चाहिँ हामीले अलिक सानो सानो सुने तापनि साथीहरूले चाहिँ कस्तो सुन्नुभयो है पक्कै पनि अब के कस्तो भइरहेको छ कार्यक्रम के कस्तो लागिरहेको छ त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया पनि धेरै गर्नुहोला 0567 2000 को बाटो भएर पनि जोडिन सक्नुहुन्छ जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे महाभूषण संसारी पसल जुलेगौडाले प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भन्ने प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर फेन्सी एन्जल ललित कपले प्रोपाइटर हुनुहुन्छ आनन्द कुमार श्रेष्ठ भने आज चाहिँ हामी एकजना साथीलाई विजय गराउँछौ जहाँ चाहिँ आजको विजय साथी सँगसँगै हामी हप्ताभरिको विजय साथी चाहिँ हुन्छ हामीसँग 6 साथी मध्ये 1 साथीले चाहिँ लक्की ड्र मार्फत पाउन सक्नुहुन्छ 200 रिचार्ज किनकि बेला बखत कुरा आइरहेको हुन्छ नि त अनि टाढाको साथीहरूलाई चाहिँ नसम्झिने भनेर कुरा निकाल्नुहुन्छ नि त साथीहरूले अलिकति थोरै कमेन्ट दिनुहुन्छ सो यो पनि विस्तृत जानकारी गराए कि हामी आजको मात्र विजय साथी होइन कि हप्ताभरिको विजय साथी मध्ये चाहिँ 1 साथीले पाउन सक्नुहुन्छ रुस भएको रिचार्ज लक्की ड्र मार्फत भन्दै साथी हुनुहुन्छ लाइनमा अन्तिम सहभागी साथी स्वागत गरिहालौँ है त हेलो नमस्ते हजुर हेलो नमस्ते हजुर
6: ए नमस्कार नमस्कार नमस्कार
0: हजुर हामी एकदमै सन्चै आरामै छौँ भन्नुपर्छ कार्यक्रममा धेरै धेरै स्वागत
6: म शान्ति गरेको
0: है हजुर हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो शान्तिजीलाई
6: धेरै धेरै धन्यवाद यस्तो नसिल्किनु सुरुबाट हालेको बल्ल पछाडि
0: ए बल्ल पछाडि भए पनि यो चाहिँ अब अन्तिम सहभागी साथी गराउँदै थियौँ हजुरलाई अनि ट्याक्कै हाम्रो शान्तिजीसँग चाहिँ कुराकानी गर्न पाइयो कि
6: हजुर हजुर अब एउटा मात्रै सेसन बाँकी छ
0: एउटा मात्रै बाँकी छ अनि कतिको तयारी हुनुहुन्छ त
6: हजुर अब
0: अनि गाउँ दिने कुराकानी गरिरहँदा अहिले चाहिँ हाम्रो शान्तिजी कता हुनुहुन्छ त
6: हजुर म लहरी पिपलमै छु
0: लहरी पिपलको बसाई चाहिँ अब कति छ होला
6: बस्छु म अझै 8-10 दिन
0: 8-10 दिन ल यहाँको बसाईलाई चाहिँ एकदमै शुभ सफल बनाउनु होला होइन हामीलाई यसरी नै सम्झँदै गर्नु होला अनि
6: हजुर धन्यवाद हजुर हजुर अहिले सम्पूर्ण आराम हुनुहुन्छ हजुर है
0: एकदमै सन्चै आरामै छौँ है यति धेरै
6: मान्छे सबै फोनमा आउने साथीहरू सबै सुनेर बस्ने साथीहरूलाई धेरै धेरै शुभकामना भन्न चाहन्छु नि त भन्नु दिनु मलाई अब
0: ल अब 6 छ त मिठो एउटा बाँकी छ है सकेसम्म मिलाउने प्रयास गर्नु होला सुनिरहेको पनि हुन सक्छ ध्यान दिएर सुन्नुहोस् घुमाउने घरको एउटै खाँबो के होला फेरि पनि सुन्नुहोस् है घुमाउने घरको एउटै खाँबो के होला जाने दिनुहोस् उसको नाउ न जाने दिनुहोस्
6: तपाईँको
0: हजुर एउटै एउटै छानो अरे कि खानो पनि खाँबो पनि जे भरे पनि होइन खाँबो ल घुमाउने घरकै एउटै खाँबो अरे कि
6: अब ठिक परे चर्ला नपरे खराब पर्ने कुरो केही भएन जाँतो जाँतो पुर्दाखेरि त्यो घुम्छ अनि एउटा माने हुन्छ त्यस्तो हाँसो भनिन्छ त्यो चाहिँ एउटै खानु भने पनि एउटै खानु भने पनि मैले त्यसलाई भने
0: ल ठ्याक्कै तपाईँको जवाफ चाहिँ के भन्नुभयो अरे
6: झाँतो घरमा बल्ने झाँतो नै
0: ल झाँतो भन्नुभएको छ अब के भयो जवाफमा चेक गर्छु है त
2: तपाईँको जवाफ मिलेन
0: ला किन होला यस्तो हो जस्तो लाग्यो
6: होइन भाग्य भाग्य त्यस्तो भयो अर्को बेला अर्को शनिबार त फेरि मिलाउँछु हुनुपर्ने ल ठिकै छ
0: ल ठिकै
6: छ अनि मैले गाउँ दिनु पर्यो है
0: हजुर लहरे पिपल दिए पनि भयो उता स्याङ्जातिर
6: ल हुन्छ लहरे पिपल लहरे पिपल चाहिँ एउटा यहाँ
0: ल ठिकै छ अब धेरै भएको थियो होइन
6: स्कुलतिर
0: पनि जानु नपाएको मजाले अब नयाँ साल लाए सँगसँगै के कस्तो भएको छ अब जीव जुनातिर पनि हामी आउँदै गर्छौँ भन्दै अति नपति नजाने गति क्या होला क्या हो क्या हो यसको सही जवाफ चाहिँ छाता हो रे के ओढ्ने छाता देख्नु भएको छ एउटै अब धेरै थोरै मिलेको थियो ट्याक्कै घुमाउने
6: घरका
0: घुमाउने घरको चाहिँ एउटै खाबो अरे कि सबैलाई जनाउनु भयो एकदमै खुसी
6: लाग्यो
0: हजुर हजुर ल भन्नुहोस् ल अब सर धेरै कुराकानी भयो
6: हुन्छ ल म यसो फिर्गरी नै भन्छु अनि है म भनौँ हेलो
0: हजुर हजुर
6: ल म भन्नु हो नि त भन्न तयार गएँ हुन पनि हो खाना पनि छ तर त भए पनि चाहिँदैन चाहिए पनि खोज्दा बित्तिकै चाहिँदैन त्यो के होला
0: चाहे पनि खोज्दा पनि पाइँदैन हुन पनि
6: हुन पनि हो खाना पनि छ तर त खोज्दा बित्तिकै चाहिँदैन
0: खोज्दा
6: बित्तिकै पाएन पाए पनि त चाहिँदैन त्यो के होला
0: पाए पनि चाहिँदैन जहाँसम्म लाग्छ यसको जवाफ चाहिँ अब नचाहिने कुरा भनेको यो के भन्छ यसलाई त
6: हुन पनि हो खाना पनि छ तर खोजेर पनि चाहिँदैन भनेको मलाई चाहिँ तर पाइने पनि चाहिँ चाहिँदैन हामीलाई
0: यो भनेको चाहिँ भूकम्प भुइँचालो हो र
6: हजुर
0: भुइँचालो भूकम्प भन्ने हो र यसको जवाफ अलिकति
6: हजुर
0: यसको
6: चाहिँ
0: भुइँचालो भन्छ नि भूकम्प के भूकम्प
6: हजुर हजुर धन्यवाद
0: ल त्यसो भए ल अरे पिपल चाहिँ फिर्ता दिउँ कि भन्ने सोचेको थिएँ मेरै भयो है आज
6: ल ठिकै छ मैले गराउने साथ दिएन दुइटाको बिगार भएको सोचेको मैले खाता हो कि भन्ने सोच्न सोच्ने थिएँ तर मैले जाँचो मलाई ठिक छ अर्को पल्ट
0: नमस्कार शान्ति देवीजी हुनुहुन्छ उहाँ चाहिँ भले अब रेडियो प्रोग्रामलाई चाहिँ एकदमै धेरै माया गर्नुहुन्छ तर अब रेडियो सुनिँदैन यतातिर आउँदा मात्र सुन्ने हो भनेर चाहिँ कुराकानी गर्दा चाहिँ अलिक धेरै हामी कुरा गर्दै जाँदा चाहिँ अब हुन्छ नि अलिकति धेरै कुराकानी पनि हुन्छ सो आजको लागि भने अब साथीलाई चाहिँ सहभागी गराउन सकिँदैन किनकि विश्राम सँगसँगै हामी चाहिँ आजको विजय साथी सँगसँगै हप्ताभरिको विजय साथी गराउन बाँकी नै छ सो रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने अन्तिमसम्म सुन्दै गर्नु होला अहिले भने छोटो विश्राम है त
5: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
7: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलीगौंडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना
8: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ
9: दक्ष शिक्षक शान्त शैक्षिक वातावरण प्रयोगत्मक सिकाइ छात्रवृत्ति यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आफै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्
8: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0654142585 मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ
9: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ
10: मेरो परिवार स्वस्थ छ खुसी छ मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठूलो खुसी आउने आशा छ
11: म कल्पना पनि गर्न चाहन्न उनी गर्भवती हुँदा मैले उनलाई झण्डै गुमाइसकेको थिएँ उनलाई कम्पन आएर मुछा परेकी थिइन् तर मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरुन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगे म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौ
12: बेसरी टाउको दुख्नु आँखा तिरमिराएर धमिलो देख्नु हात मुख सुनिनु अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन् यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौ
10: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो
13: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश
14: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
9: अब चिन्ता नलिनुहोस्, तरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
14: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
9: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
14: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
9: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
15: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
16: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिस पाइँदैन भने सुरुपजोल खाऊ भनेको। यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झी।
17: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
18: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
19: This is Radio Dhorbarahi, 103.8 MHz.
0: हजुर, अब पनि कार्यक्रमका हामी अन्ततर्फ पनि छौ। रेडियो प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीलाई फेरि पनि पुनः स्वागत गर्दै अन्त र आज चाहिँ विशेष काम अब विजय साथी गराउन बाँकी नै छ भने त्योभन्दा अगाडि चाहिँ आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो शनिबारको एपिसोडमा, जहाँ चाहिँ गाउँ खाने कथा खेल्दै सरलाई देखि हुनुहुन्थ्यो, उपासना घिसिङजी, रूपन्देहीबाट धर्मेन्द्रजी हुनुहुन्थ्यो, लामी छोरा देखि हुनुहुन्थ्यो, जित बहादुर थापाजी, भीमादेखि रोशिका लम्सारजी हुनुहुन्थ्यो, त्यस्तै सैन्यदेखि आउनु भएको थियो, सम्झनु भएको थियो नरेन्द्र रिमाजी, अनि काठमाडौँदेखि हुनुहुन्थ्यो अर्जुन थापाजी, फुलचोकदेखि आउनु भएको थियो दलमाया दिजु, त्यस्तै भक्तपुरदेखि हुनुहुन्थ्यो श्रीराम दाहालजी, अनि चितवनदेखि हुनुहुन्थ्यो देवेन्द्र सापकोटाजी भने लहरे पिपलबाट हुनुहुन्थ्यो, हामीलाई एकदम धेरै माया गर्ने साथी पनि हुनुहुन्छ शान्ति देवीजी हुनुहुन्थ्यो। सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद। र हामी 10 साथीमध्ये 1 साथीलाई चाहिँ विजय गराएछौँ। सँगै आजको शनिबारको मात्र है विजय साथी चाहिँ हुनुहुन्छ, जुन चाहिँ एकदमै छोटो समयमा पनि अनि सही जवाफ मिलाउन सफल हुनुहुन्छ, हाम्रो दोस्रो नम्बर सहभागी साथी रूपन्देहीबाट धर्मेन्द्रजी, र उहाँलाई धेरै धेरै बधाई भन्दै उहाँ सँगसँगै मसँग चाहिँ अरू 5 विजय साथी पनि हुनुहुन्छ, जहाँ चाहिँ आजको शनिबारको धर्मेन्द्रजी भाइ सँगसँगै शुक्रबारको हुनुहुन्छ खगिमाया थापाजी पिरुङदेखि, र बुधबारको पनि खगिमायाजी हुनुहुन्छ पिरुङदेखि भने, साथमा चाहिँ बुधबार बिहिबारको चाहिँ खगिमायाजी भन्ने, बुधबारको चाहिँ भक्तपुरदेखि श्रीराम दाहालजी, अनि मंगलबारको हुनुहुन्छ लजुरस थापाजी बिमादेखि, र यो सँगसँगै मसँग 5 सहभागी साथी हुनुहुन्छ, र 5 साथीमध्ये चाहिँ अब लक्की ड्र मार्फत चाहिँ हामी विजय गराउँछौँ, र को हुनुहुन्छ त आजको लक्की ड्र साथी?
20: सिनेमा हलमा भव्य प्रदर्शन हुँदैछ, हेर्न नभुल्नुहोस् है।

हजुर आजको विजय साथी चाहिँ हामीले लिएर आइसकेका छौँ। त्योभन्दा अगाडि चाहिँ प्रोग्रामको स्पोन्सर गरिदिएकोमा ओमे बाबुसन सुनसारी पसल देलेगौडालाई थ्याङ्क यू सो मच। प्रोपाइटर हुनुहुन्छ मिन बहादुर सुनार अनि प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएकोमा यो सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सपलाई पनि थ्याङ्क यू सो मच। प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भन्दै आजको लक्की ड्र मार्फत चाहिँ विजय साथी हुन सफल हुनुभएको छ। फोर नम्बर लक्की नम्बर परेको थियो जहाँ चाहिँ अब सुरुवाती दिन आइतबार चाहिँ हामी सहभागिता जनाउन नसकेछौँ। सँगै मंगलबार बुधबार बिहिबार शुक्रबार र शनिबार गर्दा चौथो नम्बरमा चाहिँ पर्न सफल हुनुभएको छ। शुक्रबारको विजयी साथी खल्जीमाया थापाजी हुनुहुन्छ पिरुङदेखि सुन्दै हुनुहुन्छ भने उहाँलाई चाहिँ धेरै धेरै बधाईको साथमा आफ्नो नम्बर चाहिँ हाम्रो स्टुडियोको नम्बर 0965414100 चाहिँ टिपाइदिनुपर्नेछ। टिपाइदिनु होला यो एक हप्ताभरिमा भन्दै अहिलेको लागि ब्याकग्राउन्डमा सुनिराख्नु भएको तिमीलाई हेर्ने बानी पर्यो बाटो नि बानी पर्यो सुन्दर गीत रहेको छ। पुष्पन प्रधानका आवाजमा सोधेको यो गीत सँगसँगै आजको एपिसोड बाटोमा कार्यक्रम प्रस्तुत अनुमल्ल पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: भनेपछि छ महिनै भइसकेछ काठमाडौँमा भौतारेको है
1: नि दादा,
0: त्यो पनि कसको थाहा छ? तिम्रैमा आएको म लैदिइहाल्छु नि, अहिलेलाई चाहिँ आराम गर।

0: This is Radio Dhor Barahi, 102.8 MHz.
1: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
2: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
2: हाम्रा विशेषताहरू
1: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
2: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
1: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
2: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
1: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0635 71479 र 98562 65।
3: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा,
4: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटुरोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा,
5: यही जेठ 2 गते शनिबार
4: यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: लक्षित समूहहरू
4: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
3: मुटुको बाथरोग,
4: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
3: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपल सर्जरीका बिरामीहरू,
4: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
3: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
4: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू,
3: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
4: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
3: हिँड्दा चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
4: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नुपर्ने बिरामीहरू,
3: पेसमेकर सम्बन्धीका बिरामीहरू।
6: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494 र 582-778।
7: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन
8: कि? बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
7: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
8: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुले भाँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
9: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
10: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560-83507, कविता श्रेष्ठ, सम्पर्क 0564-14-055 र 98466-18817।
11: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
8: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
11: कहाँ बनाएछन् रो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
8: हुन्छ नि, हो पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भयो रे बनाएको पनि।
9: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141-35622।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
12: स्टुडियो
13: अहिले मध्याह्नको 12 बज्यो
9: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98163 95301
14: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
15: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
14: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
15: विद्युतीय चुरोट भेप सहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ, इलाका प्रहरी कार्यालय कोदारीमा राखेर अनुसन्धान गरिँदै।
14: काठमाडौँ महानगरले सुकुम्बासी परिवारका बालबालिकाको शिक्षा सुनिश्चित गर्दै गर्मी बढेपछि कञ्चनपुरका स्थानीय तहमा विद्यालय सञ्चालनको समय परिवर्तन।
15: नारायणगढ़ मुगलिन सड़क खण्डमा ट्राफिकले बढ़ायो निगरानी, तीव्र गतिमा सवारी चलाउने 60 भन्दा बढ़ी चालक कार्यवाहीमा।
14: अमेरिकी सेनाको कार्यवाहीमा नाइजेरियामा सक्रिय आईएसआईएसका प्रमुख मारिए, इजरायल र लेबनान बीच 45 दिनका लागि युद्ध विराम।
15: र आईसीसी विश्वकप लीग टूमा नेपाल र अमेरिका बीचको खेल जारी।
16: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
17: नमस्कार।
16: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
17: यो त साइड जब दाई, यो चाहिँ मेन।
16: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
17: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
16: थाहा छ, त्यसैले त यही लिन आएको।
15: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
16: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
17: मार्बल।
15: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
16: सुरक्षा घरको
17: जीवन।
12: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
14: समाचार अब विस्तारमा। विद्युतीय चुरोट भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ परेका छन्। भोटेकोशी गाउँपालिका तीन गन्जे खोलाबाट 56,70,000 बराबरको 1,620 थान भेपसहित गए राति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी जेसी शाहले जानकारी दिनुभयो। चीनबाट भोटेकोशी तीन बोक्सेन हुँदै अरणीको राजमार्ग 10 किलो निक्लिने भित्री बाटोबाट लुकाएर ल्याउँदै गरेको भेप फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। 9 बोराले छोपेको खाटनभित्र लुकाएर भेप ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा भोटेकोशी चारका 35 वर्षीय गणेश खड्का, 46 वर्षीय हिमाल खड्का, 24 वर्षीय विकास विक, 48 वर्षीय रामबहादुर विक, 17 वर्षीय विशाल राखपाल, 37 वर्षका मंगलबहादुर थामी र 12 वर्षीय नगरपालिका 5 42 वर्षका कान्छा तामाङ छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय कोदारीमा ल्याइ राखिएको प्रहरीले जनाएको छ। अब भन्सार कार्यालयको जिम्मा लगाइनेछ। नेपाल चीन सीमा स्थित तातोपानी नाकाबाट पछिल्लो एक महिना यता कुनै पनि खाद्य सामग्री ल्याउन दिइएको छैन।
15: काठमाडौँ महानगरपालिकाले नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा विस्थापित परिवारका बालबालिकाको शिक्षा सुनिश्चित गर्न विशेष पहल शुरू गरेको छ। किर्तिपुर स्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बालबालिकाको माध्यमिक शिक्षा परीक्षा एसटीको सम्पूर्ण आवासीय छात्रवृत्ति प्राप्त गर्ने भएका छन्। शिक्षा अधिकृत केशव गेमालीका अनुसार विस्थापित परिवारका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन यो कार्यक्रम अगाडि बढ़ाइएको हो। सम्झौता अनुसार छनौट भएका बालबालिकाको पठन पाठन, आवास र छात्रावासको सम्पूर्ण खर्च सम्बन्धित विद्यालयले बेहोर्ने भएका छन्। हाल होल्डिङ सेन्टरमा रहेका करिब 300 परिवार मध्ये पहिलो चरणमा स्क्रीनिङ गरिएका 50 बालबालिका मध्ये 41 जनालाई बल्कु स्थित जनविकास माध्यमिक विद्यालयमा भर्ना गरिएको छ। बाँकी मध्ये 10 वर्षभन्दा माथिका 20 बालबालिकालाई आवासीय सुविधासहित निजी विद्यालयमा पढ़ाउने सहमति भएको छ, जसमध्ये 13 जनालाई शुक्रबार नै सम्बन्धित विद्यालयमा हस्तान्तरण गरिएको छ।
14: अत्यधिक गर्मी बढ़ेपछि कञ्चनपुरका दुईवटा स्थानीय तहले विद्यालय सञ्चालनको समय परिवर्तन गरेका छन्। कृष्णपुर र शुक्लाफाटा नगरपालिकाले स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै सामुदायिक तथा संस्थागत विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेका हुन्। कृष्णपुर नगर कार्यपालिकाको बैठकले विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेको नगर प्रमुख हेमराज ओझाले जानकारी दिनुभयो। यस्तै शुक्लाफाटा नगरपालिकामा पनि जेठ 4 गतेदेखि पर्खी विदासम्म विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरिएको छ। यसअघि बिहान 10 बजेदेखि सञ्चालन हुँदै आएका विद्यालय अब बिहान 7 बजे शुरू भई दिउँसो 1 बजेसम्म चल्नेछन्। नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकेन्द्र राज भट्टका अनुसार अत्यधिक गर्मीका कारण विद्यार्थीमा थकान, टाउको दुख्ने तथा ध्यान केन्द्रित गर्न कठिनाई हुने समस्या देखिएका छन्।
18: नारायणगढ़ मुगलिन सड़क खण्डमा पनि लिडार स्पीड गनको प्रयोग हुन थालेको छ। दुर्घटना कम गर्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले गनको सहायतामा तीव्र गतिमा सवारी चलाउने चालकलाई कार्यवाही गर्न थालेको छ। जोखिमपूर्ण मानिएको रामनगर जुगेडी क्षेत्रको जंगल आसपासमा दैनिक रूपमा जाँच अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने चालकलाई नियन्त्रणमा लिन थालेको हो। अधिकांश सड़क दुर्घटना तीव्र गतिका कारण हुने गरेको पाइएपछि आधुनिक प्रविधिको प्रयोग बढ़ाइएको कार्यालय प्रमुख दिल्ली नारायण पाण्डेले बताउनुभयो। बर्खायामसँगै सड़क दुर्घटनाको जोखिम बढ़ने भएकाले यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ। पहिलो दिनमै मापदण्ड विपरीत तीव्र गतिमा सवारी साधन चलाउने 60 भन्दा बढ़ी सवारी चालकलाई कार्यवाही गरिएको छ।
14: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै सेन्ट्रल रेडियो सुन्दै गर्नुहोला।
12: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
14: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
18: अब बाँकी समाचार। नेकपा एमालेको सचिवालय बैठक सोमबारका लागि सरेको छ। आज दिउँसो 1 अध्यक्ष केपी शर्मा ओलीको निवास कुण्डुमा बस्ने भनिएको बैठक पर्सीसम्मका लागि सारिएको हो। बैठकमा पार्टीभित्रको कार्य विभाजनबारे छलफल गर्ने तालिका थियो। अब पर्सी बस्ने बैठकमा गत निर्वाचनको समीक्षा लगायतका विषयमा छलफल हुन सक्ने बताइएको छ। यद्यपि बैठकका एजेण्डाबारे आधिकारिक जानकारी भने दिइएको छैन। पछिल्लो समय प्रदेश सरकारको समीकरण हेरफेरका बारेमा पनि कंग्रेस र एमाले बीच छलफल जारी छ। यता सत्ता समीकरणका लागि दुई दलबीचको सहमति कार्यान्वयनका लागि प्रदेश सरकारको नेतृत्व हेरफेर गर्ने तयारी भइरहँदा सचिवालय बैठक यस विषयमा पनि छलफल हुन सक्ने नेताहरूले बताएका छन्। एमाले अध्यक्ष ओलीको गिरफ्तारीपछि पहिलो पटक ओलीकै आह्वानमा सचिवालय बैठक बस्न लागेको हो।
14: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाको कार्यवाहीमा नाइजेरियामा आईएसआईएससँग जोड़िएको आतंकवादीका प्रमुख मारिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियाको सेनासँग मिलेर संसारकै सबैभन्दा बढ़ी सक्रिय आतंकवादी संगठनका प्रमुखलाई मारिदिएको जानकारी दिनुभएको छ। ट्रम्पले आफ्नो आदेशमा अमेरिकी सेनाले नाइजेरियामा सबैभन्दा कठिन मिशन सम्पन्न गरेको दावी गर्नुभएको छ। उहाँका अनुसार विश्वस्तरको दोस्रो सबैभन्दा ठूलो आतंकवादी अधिकारी अबु बिलाल अल मिनुकी मारिएका हुन्। उनी अफ्रिकामा लुकेर बसेको र अमेरिका विरूद्ध आक्रमणको तयारी गरिरहेको अवस्थामा मारिएको ट्रम्पको दावी छ। अल मिनुकी मारिएसँगै आईएसआईएसको शक्ति कमजोर भएको ट्रम्पको दावी छ। यसैबीच अमेरिकाले इजरायल र लेबनानबीच 45 दिनको युद्ध विराममा सहमति जनाएको घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले वाशिङटन डीसीमा 2 दिनको वार्तापछि इजरायल र लेबनान युद्ध विराम बढ़ाउन सहमत भएको घोषणा गरेको हो। अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले दुवै देशका सैन्य टोली सम्मिलित सुरक्षा वार्ता मे 29 पेन्टागनमा शुरू हुने बताउनुभयो।
18: अब खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत आज नेपाल र अमेरिका बीच प्रतिस्पर्धा भइरहेको छ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर नेपालले पहिले फिल्डिङ गरिरहेको छ।
14: विदेश मन्त्रालयले वाशिङटन डीसीमा 2 दिनको वार्तापछि इजरायल र लेबनान युद्धविराम बढ़ाउन सहमत भएको घोषणा गरेको हो। अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले दुवै देशका सैन्य टोली सम्मिलित सुरक्षा वार्ता

0: रन बनाएर खेलिरहेको छ। नेपालका लागि सोमपाल कामीले दुई, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी र गुलशन झाले एक एक विकेट लिएका छन्। नेपाल अमेरिका र स्कटल्याण्ड बीचको जारी श्रृंखलामा हालसम्म दुई खेल सकिएका छन्। दुवै खेलमा स्कटल्याण्ड विजय भएको छ। पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लुइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले पराजित गरेको थियो। आईसीसी क्रिकेट विश्वकप लीग टूको अंक तालिकामा नेपाल सातौं स्थानमा छ। नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनौ टुना बाँकी सबै एघार खेल जित्नुपर्छ भने एक दिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ। त्यसैले आजको खेल नेपालका लागि महत्वपूर्ण छ। नेपाल अहिले 25 खेल पछि 8 जीत 15 हार र दुई खेलमा अनिर्णित हुँदै 18 अंकका साथ तालिकाको सातौं स्थानमा छ।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: विद्युतीय चुरोट भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ, इलाका प्रहरी कार्यालय कोदारीमा राखेर अनुसन्धान हुँदै।
1: काठमाडौँ महानगरले सुकुम्बासी परिवारका बालबालिकाको शिक्षा सुनिश्चित गर्दै गर्मी बढेपछि कञ्चनपुरका दुई स्थानीय तहमा विद्यालय सञ्चालनको समय परिवर्तन।
0: नारायणगढ़ मुगलिन सड़क खण्डमा ट्राफिकले बढ़ायो निगरानी, तीव्र गतिमा सवारी चलाउने 60 भन्दा बढ़ी चालक कार्यवाहीमा।
1: अमेरिकी सेनाको कार्यवाहीमा नाइजेरियामा सक्रिय आईएसआईएसका प्रमुख मारिए, इजरायल र लेबनान बीच 45 दिनका लागि युद्ध विराम।
0: र आईसीसी विश्वकप लीग टूमा नेपाल र अमेरिका बीचको खेल जारी।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य
3: कार्यक्रम
4: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँच सम्झेल त हो नि, मान सम्मान इज्जत बढेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087179142।
7: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
8: म्याडम, धुम्रपान भनेको के हो?
7: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
8: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
7: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
8: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
7: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
8: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
9: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी

0: कहाँ पाइन्छ होला त?
1: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरबाराही चश्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चश्मा, पावर चश्मा, शीतल चश्मा लगायत हरेक प्रकारका चश्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
2: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
1: धोरबाराही चश्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420,
2: दीप मल्ल ठकुरी 9846041530।
0: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
3: बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
5: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
6: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 MHz अंतर मन के।

عشق، خدا، دعا، وفا ہے. کل 11 بجے کنس کے لئے اگر تم نہیں آئے تو عشق فنا ہے.

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: ए गर्मियामा आयो हजुर सुकी सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
2: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
3: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्छ वनमा लाग्ने आगो वन डढेलो हो वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुरोटको ठुटा निभाएर मात्रै फालौं वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाउ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ वनमा आगो लगाउनु फौजदारी कसुर हो कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ
4: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने
5: के भयो दाई पैसा भएपछि नि के को तनाव हो र
4: हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु
6: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ उच्च स्तरका छड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाता सिपिभीसी पिभीसी पाइप पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0 65 4 14 2 36 मोबाइल 98 5 60 78 300 2 र 98 4 60 78 300 2
7: ए सम्झी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हौ सम्झी
8: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ
9: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 98028 28810 98028 28811 र 98028 28816
10: प्रणाम अभी अपने सुनतनी रेडियो ढोर बुराई 103.8 MHz अंतर मन के आवाज

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
1: तपाई पनि झुकिनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक, प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
2: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
5: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
6: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
5: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
7: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
1: मोबाइल 98058 35537 र 98068 15 899।
8: हुक्कै खाए साह्रै मिठो, पकाए त स्वाक्कै, एक पाकेटले पेट भरि नि, के हो भन पक्कै।
9: यो हो बोनस चाउचाउ।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
2: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौं, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
5: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोपाइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
6: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
7: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
0: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
6: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98 0 66 81 115।
0: दिस इज रेडियो ढोरबाराही, 103.8 MHz।
8: स्टुडियो टाइमचेक, अहिले दिउँसोको 1 बज्यो।
6: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल, दुलेगौंडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98 1 65 95 3 0 1।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा हिट 103.8 मेगाहर्ज।
1: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलीगौड़ा तनहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
2: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
3: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0654142585, मोबाइल 98560354497 र 98560348585 सम्पर्क गर्न सकिनेछ।
3: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
4: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
5: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510888461 र सिजन गुरुङ 97045409।
6: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
6: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0564142333, मोबाइल 98678161887।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
6: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।

0: घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागी पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625901363।
1: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
2: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछेपानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
4: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
5: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
4: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
5: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
6: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
7: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
6: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9648683522।
8: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
9: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
8: ओके, ल डन।
9: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
8: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847615368।
10: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
3: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
1: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414000008।

0: सरखसा मन पाउना लाई गाछी पानी मा मेटल स्टील फन पर्क का सब सामान चाहनी कति मजा एक ठाव मतार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9807294।
3: एभुडी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
4: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
5: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856063098 र 9465010950।
7: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: सिटिईबीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
2: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
2: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू
2: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
1: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यास द्वारा पठन पाठन गराइने,
2: समेना गृह र छात्रावासको व्यवस्था,
1: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
2: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
1: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
2: फोन 0564140056, मोबाइल 98660 80615, 98459715598, 98560044344 र 98413167888।
3: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
4: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
3: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
4: हो र, के खास छ त इलाइट सिएमा?
3: एक्सपिरियन्स, सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
4: ओहो, अनि लोकेसन?
3: बानेश्वर काठमाडौँ। सम्पर्क 01-5914-284, 97-61-84-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
4: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
8: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
9: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
11: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
12: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
9: ए हो र, हस् दाई म आजै जान्छु।
13: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 98560-62891।
14: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
15: अनि बिचमा नझर्ने।
14: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
15: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
16: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
17: बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98161 95301।
18: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
19: धोरबाराही हाइलाइट्सको साथमा
20: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौंडा बीपी चोक।
19: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461439304।
21: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आंगेवीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संघीय संसद भएको बहसको समय अपर्याप्त भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ। मुलुकको आगामी एक वर्षको मार्गचित्र तय गर्ने महत्वपूर्ण दस्तावेजमाथि पर्याप्त छलफल हुनुपर्नेमा सरकारले यसलाई छोटो समयमा सीमित गरेको उहाँको तर्क रहेको छ। नेता आङ्गेवेले विगतमा कम्तीमा 3 दिनसम्म चल्ने यस्तो बहसलाई यसपटक 6 घण्टामा मात्र खुम्चाइनु दुःख भएको बताउनु भएको छ। नीति तथा कार्यक्रम कुनै ठट्टाको विषय नभई मुलुकको भविष्यसँग जोड़िएको विषय भएकोले यसमा सांसदहरूले विस्तृत रूपमा धारणा राख्न पाउनुपर्ने उहाँले उल्लेख गर्नुभएको छ। सरकारले नीति तथा कार्यक्रममा प्रविधिको कुरा जोड़तोड़का साथ उठाए पनि गाउँका गरीब किसान र मजदूरको पहुँचमा प्रविधि पुर्याउने विषयमा भने ध्यान नदिएको आङ्गेवेले आरोप लगाउनु भएको छ। उहाँले सरकारले ल्याएको नागरिक एपको प्रभावकारिताका लागि पनि सर्वसाधारणसँग गुणस्तरीय मोबाइल र प्रविधिको उपलब्ध अनिवार्य रहेको औलाउनु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रदेश तथा जिल्ला तहका पदाधिकारी र सदस्यहरूलाई श्रमदान संगठन विस्तार र जिम्मेवारी प्रति गम्भीर बन्न आग्रह गर्नुभएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै वहाँले ठूलो जिम्मेवारीमा पुगेपछि काम देखिन कम हुने भए पनि दायित्व भने छन् बढ्ने बताउनु भएको छ। पार्टीभित्र नेता र कार्यकर्ताको विभाजन नभई सबै सदस्य संगठनको समान हिस्सेदार भएको बताउनु भएको हो। पहिले फुटबल टोलीको उदाहरण दिँदै अध्यक्षले मात्र होइन सदस्यहरूले पनि गोल गर्न सक्ने भन्दै हरेक सदस्य सक्रिय भएर काममा लाग्नुपर्ने बताउनु भएको हो। पार्टी निर्माणको चरणमा रहेको भन्दै सक्रिय सदस्यहरूले मात्रै महाधिवेशनमा उम्मेद्वारी दिन र मतदान गर्न पाउने व्यवस्था गरिने वहाँले बताउनु भएको छ। महिलाको न्यूनतम 33% सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको वहाँले बताउनु भएको हो। वहाँले प्रदेश पदाधिकारीहरूलाई एकअर्कासँग नियमित सम्पर्कमा रहन बैठक सञ्चालन गर्न र संगठनलाई लोकतान्त्रिक ढंगले अघि बढ़ाउन आग्रह गर्नुभएको छ। स्वास्थ्य क्षेत्रका लागि स्पष्ट कानूनी व्यवस्था नहुँदा समस्या भइरहेकाले सामाजिक न्याय दिने कानून बनाइदिनु पर्नेमा जोड़ दिएको छ। राजधानीमा शुक्रबारदेखि शुरू भएको चिकित्सा एवं स्वास्थ्य सेवा कानून सम्बन्धी तीन दिने सम्मेलनमा सहभागीहरूले स्वास्थ्य सम्बन्धी कानूनी स्पष्टता नहुँदा विभिन्न समस्या आएकाले सामाजिक न्याय दिने गरी कानून मस्यौदा गरिनुपर्नेमा जोड़ दिएको हो। कार्यक्रममा कामो प्रधान न्यायाधीश सपना प्रधान मल्लले बिरामी र चिकित्सक दुवैको सुरक्षा कवच हुने गरी कानून तर्जुमा गरिनुपर्नेमा जोड़ दिनुभएको छ। मेडिकल इन्सुरेन्स कसले गर्ने भन्ने निश्चित गर्नुपर्ने कामो प्रधान न्यायाधीश मल्लले बताउनु भएको हो। संविधानको मर्म अनुसार न्यायपालिकाले पुराना कानून बद्दर गरिरहेको उहाँले जानकारी दिनुभएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पारस्वर ढुंगनाले यसअघि भाषालाई ध्यान नदिएकाले नेपालको कानून जटिल भएर सामान्य मानिसले नबुझ्ने समस्या आइरहेको बताउनु भएको छ। कानून लेखनमा भाषाको पक्षलाई व्यवस्था गरेकामा आगामी दिनमा यसलाई छलफल मार्फत समाधानतर्फ र स्पष्ट बनाउन मन्त्रालयले काम गरिरहेको उहाँले जानकारी दिनुभएको छ। सरल भाषामा कानूनको मस्यौदा गर्ने कामलाई लोक मन्त्रालयले प्राथमिकतामा राखेको उहाँको भनाई रहेको छ। नेपाल बार एसोसिएशनका अध्यक्ष प्राजा विजय प्रसाद मिश्रले सेतो कोट लगाउन चिकित्सकले कुटाई खाँदा चिकित्सकीय दुर्व्यवहारको मुद्दा चल्ने गरेकाले स्वास्थ्यकर्मीको सुरक्षालाई कानूनी रूपमा सुनिश्चित गरिएको बताउनु भएको छ। स्वास्थ्यकर्मीले पनि जिम्मेवार भएर स्वास्थ्य सेवा दिनुपर्नेमा उहाँको जोड़ रहेको थियो। नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीले चिकित्सकले डर त्रास बिना सुरक्षित भएर स्वास्थ्य सेवा दिन सक्ने गरी कानून नयाँ कानून बनाउनु पर्ने जोड़ बताउनु भएको हो। दोषी सबै चिकित्सकले चाउकोमा थोपारेर गुणस्तरीय उपचार सेवा पाउन नसकिने उहाँको भनाई रहेको छ। सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै प्राजा संजीव कुमार शर्माले अहिले अत्याधिक स्वास्थ्यका धेरै विषय पनि आएकाले त्यसलाई पनि स्वास्थ्य सेवामा कानूनी रूपमा जोड्नु पर्ने विचार राख्नु भएको छ। चिकित्सकले बिरामीका लागि लेखेका औषधिमा कुन दिने भन्ने विक्रेताको हातमा रहने गरेकाले यसमा के कानूनी व्यवस्था गर्नुपर्छ भन्नेमा बहस आवश्यक रहेको उहाँले बताउनु भएको छ। ग्रामीण भेगमा अहिले पनि एकजना चिकित्सकले 1.5 लाख जनसंख्यालाई हेर्नुपर्ने अवस्था रहेकाले यसमा उपयुक्त व्यवस्था कानूनी व्यवस्था गरिनुपर्ने डाक्टर शर्माको भनाई रहेको छ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बदलिदो राजनैतिक र प्राविधिक प्रवेश अनुसार पार्टीलाई डिजिटल रूपमा रूपान्तरण गर्न नसक्ने कांग्रेसले आगामी चुनावहरूमा निरन्तर हार बेहोर्नुपर्ने बताउनु भएको छ। जरा अभियान अन्तर्गत आयोजित सदस्यता अत्यावधिक कार्यक्रममा बोल्दै कांग्रेस जस्तो लामो इतिहास विशाल संगठन र लाखौं संरचनागत सदस्य भएको पार्टी निर्वाचनमा कमजोर हुनु गम्भीर आत्मसमीक्षाको विषय भएको उहाँले बताउनु भएको छ। अहिलेको राजनीति पूर्ण रूपमा परम्परागत सभा जुलुस र पम्पलेटको प्रभाव घट्दै गएको बताउनु भएको हो। उहाँले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्म मार्फत जनमत निर्माण भइरहेको उदाहरण दिनुभएको हो। कांग्रेसले सदस्यता अध्यावधिक अभियान मार्फत पार्टीलाई डिजिटल रूपमा जोड़ने प्रयास गरिरहेको स्पष्ट पार्नु भएको छ। अभियानको उद्देश्य नयाँ सदस्यता वितरण वा नवीकरण मात्र नभई सदस्यहरूको डिजिटल विवरण संकलन गरेर पार्टीलाई आधुनिक बनाउनु भएको बताउनु भएको छ। उहाँले भविष्यमा पार्टीका सूचना फोन भन्दा बढ़ी वाट्सएप मेसेन्जर फाइबर र इन्स्टाग्राम मार्फत प्रवाह गरिने बताउनु भएको छ। डिजिटल प्रविधि नबुझ्ने नेतृत्वलाई भविष्यमा प्रतिस्पर्धा गर्न कठिन हुने टिप्पणी समेत गर्नुभएको हो। उहाँले विपक्षी राजनीतिमा समेत सामाजिक सञ्जाल र डिजिटल कम्युनिकेशन प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय भूमि आयोग खारेज भए पनि तनहुँमा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धी पुराना अभिलेख संरक्षण तथा प्राविधिक तयारीका कामलाई नापी कार्यालय तनहुँले निरन्तरता दिएको छ। आयोगको संरचना नरहे पनि हालसम्म भएका नापजाँच नक्साङ्कन तथा तथ्याङ्कको कम्प्युटर प्रविष्टि डाटा इन्ट्री जस्ता कार्य सुरक्षित राख्ने काम भइरहेको हो। आयोगका सदस्य सचिव तथा नापी कार्यालय तनहुँका प्रमुख विजय कुमार सिंहका अनुसार आयोग खारेजी अघि सम्पन्न भएका प्राविधिक कामलाई व्यवस्थित बनाउने तथा दर्ता भइसकेका निवेदनहरूको वर्गीकरण गर्ने काम भइरहेको छ। आयोग नभए पनि अहिलेसम्म भएका उपलब्धिलाई संस्थागत गर्ने र कानूनी रूपमा आवश्यक प्राविधिक तयारीलाई व्यवस्थित राख्ने काममा कर्मचारी खटिएको उहाँले बताउनु भएको हो। जिल्लाभर 1108 भूमिहीन दलित, 1871 भूमिहीन सुकुम्बासी र 23167 अव्यवस्थित बसोबासीको पहिचान भइसकेको छ। प्राविधिक रूपमा 43 जना भूमिहीनका सबै कानूनी तथा प्रक्रियागत काम पूरा भई लालपुर्सा वितरणको अन्तिम चरणमा पुगे पनि आयोग खारेजी र केही प्राविधिक सामग्री अभावका कारण वितरण कार्य ठप्प भएको छ। सबै प्रक्रिया पूरा भएर पनि लालपुर्जा वितरण हुन नसक्दा भूमिहीन परिवार अन्यलमा परेका छन्। आयोग खारेज भएसँगै राष्ट्रिय भूमि आयोगका कर्मचारी नापी कार्यालयमै बसेर काम गरिरहेका छन्। सरकारले आयोग खारेज गरे पनि कर्मचारी नहटाएकाले काम जारी रहेको कार्यालय प्रमुख सिंहले बताउनु भएको छ। नवलपुरको काबसोदी एकस्याउली स्थित मकैबारीमा मृत फेला परेको 25 वर्षीय भाले कैरा करेन्ट लागेर मारिएको प्राविधिक अनुसन्धानबाट खुलेको छ। डिभिजन वन कार्यालय नवलपुरले विज्ञप्ति जारी गर्दै प्रारम्भिक अनुसन्धानमा करेन्ट लगाएर गैरा मारिएको देखिएको जनाएको हो। विस्तृत विवरण भने पोस्टमार्टम रिपोर्टपछि आउने कार्यालयले जनाएको छ। गैरा मृत फेला परेको स्थान आसपास डिभिजन वन कार्यालयको जोडीले जीआई तार बिरिएका 27 वटा बाँसका किला तथा 13 मिटर सिंगल फेस विङ सहितको तार बरामद गरेको छ। सोही आधारमा गैडालाई करेन्ट लगाएर मारिएको निष्कर्षमा पुगेको कार्यालयका सूचना अधिकारी सुभाष अधिकारीद्वारा हस्ताक्षर रहित विज्ञप्तिमा उल्लेख गरिएको छ। डिभिजन वन कार्यालयले घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढ़ाएको जनाएको छ। प्रहरीले अनुसन्धानका लागि मकैबारी रहेको जग्गाका धनी भीमबहादुर दर्जीलाई नियन्त्रणमा लिएर अनुसन्धान

0: बागलुङको बडीघाट गाउँपालिकामा नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिण्डरमा भरेर चुलो बाल्न थालिएको हो। नमूना परियोजनाका रूपमा 3 वर्ष अघि शुरू गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अघि बढ़ाएको छ। प्रयोजन अन्तर्गत उत्पादन गरिएको ग्यासबाट चुलो बालेर सजिलै खाना पकाउन सकिन्छ। त्रिभुवन विश्वविद्यालय सहित विभिन्न देशका विश्वविद्यालय वैज्ञानिक तथा प्राविधिक संस्थाको सहकार्यमा परियोजना सञ्चालन गरेको हो। परियोजनाले अब हाइड्रोजन ग्यासको सुरक्षित वितरण प्रणाली र व्यावसायिक विस्तारका विषयमा थप अध्ययन अघि बढ़ाउने जनाएको छ। बडीघाट गाउँपालिका 2 गिरिङदी खोला लघु जल विद्युत आयोजनाबाट उत्पादन हुने विद्युत प्रयोग गरी हाइड्रोजन ग्यास निकालिएको हो। 2066 सालमा स्थापना भएको लघु जल विद्युत आयोजनाको विद्युत खपत नभई खेर गइरहेको अवस्थामा त्यसलाई उपयोग गरेर नयाँ प्रविधिको परीक्षण गरिएको हो। पर्वतारोहण रोयल्टी बापत जम्मा भएको रकम विभाग्य कोषमा जम्मा गर्न र समयमै त्यसको जानकारी सम्बन्धित मन्त्रालयलाई गराउन महालेखा परीक्षकको कार्यालयले नेपाल पर्वतारोहण संघलाई आग्रह गरेको छ। अन्तर सरकारी वित्त व्यवस्थापन एन 2074 को दफा 7 बमोजिम पर्वतारोहणबाट प्राप्त रोयल्टी संघीय विभाज्य कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। सो कोषमा जम्मा भएको रकम संघीय सरकार प्रदेश सरकार र स्थानीय तहलाई बाँडफाँड गर्नुपर्ने व्यवस्था रहेको महालेखा परीक्षकको कार्यालयले तयार पारेको 63 औं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ। सरकारले 2075 साउन 10 गते निर्णय गरेर 2080 साउन 9 गतेसम्मका लागि देशभरका 6000 मिटर उचाइसम्मका 27 हिमालचुलीको रोयल्टी संकलन गर्न नेपाल पर्वतारोहण संघलाई जिम्मेवारी दिएको थियो। सो जिम्मेवारी 2080 कार्तिक 23 गते पुनः 5 वर्षका लागि थप गरिएको छ। संघबाट रू 12,20,26,000 बराबरको रोयल्टी प्राप्त भएको छ। संघले समयमै रोयल्टी विभाज्य कोषमा दाखिला नगरी ढिला दाखिला गर्ने गरेको पाइएको छ। विवरण समेत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ढिला पठाउने गरेको विवरणमा उल्लेख गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनी राष्ट्रपति शी जिनपिङसँगको उच्च स्तरीय भेटवार्ताको केही घण्टापछि ताइवानलाई एकतर्फी रूपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिनुभएको छ। बीबीसीका अनुसार ट्रम्पले ताइवानको विषयलाई अत्यन्त संवेदनशील भन्दै कुनै पनि एकपक्षीय कदमले क्षेत्रीय तनाव बढ़ाउन सक्ने बताउनु भएको हो। बेजिङबाट फर्किए लगतै ट्रम्पले ताइवानबारे अमेरिकाको अहिलेसम्मको अडान विपरीत अभिव्यक्ति दिएपछि संसारभर तरंग उत्पन्न भएको छ। ट्रम्प र शी बीच भएको शिखर बैठकमा व्यापार प्रविधि सुरक्षा र ताइवानको मुद्दा प्रमुख एजेण्डामा रहेको थियो। शीले ताइवान बारे कुनै हस्तक्षेप नगर्न र ताइवान विषयमा पूरै नगर्न ट्रम्पलाई चेतावनी दिनुभएको छ। भेटपछि ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै ताइवानले औपचारिक स्वतन्त्रताको घोषणा नगर्नु पनि संकेत दिनुभएको हो। चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्दै आएको छ र कुनै पनि स्वतन्त्रताको प्रयासलाई रेड लाइन बताउँदै आएको छ। हस्त दिउँसो 2 बजेको ढोरबुर हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँच्नु त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही

0: हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन अतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
1: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
2: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
3: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9087162
4: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन्न है
5: म्याडम धुम्रपान भनेको के हो
4: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
5: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
4: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठीघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
5: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
4: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
6: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो
7: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
6: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी
7: हाम्रा विशेषताहरू
6: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
7: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
6: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था
7: नोट पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ
6: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म थप जानकारीका लागि 0658174779 र 9856062365
8: ए सबिना यस्तो हतारमा कता हो
9: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
8: ल बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचाँदी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने पछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
10: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9864078528 र 9908216142
9: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
11: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
9: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
11: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
14: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल धुलेगौडा भित्री बजार।
12: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
14: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
15: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: सधै पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
0: ए हो र, ल त ल।
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98562192।
3: यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
4: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
3: कहाँ?
4: गण्डकी मेडिकल हल।
5: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
4: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डी फोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सन स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
5: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश प्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
3: गण्डकी मेडिकल हल, दुलेगौडा माछा पुस्त्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0625903069, मोबाइल 9840826926।
6: मम्मी भोक लाग्यो, खाजा खाम न।
1: नानु बाबालाई भन न, आज बाहिरको खाजा खाम भनेर।
6: हस् मम्मी।
5: मैले सुने छोरी, ल जाम हिँड।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
5: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
5: बीजी मोमो हाउस, दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
7: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
8: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
1: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र सार्टफेयर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0625414142, 98563231128, 98462614726।
2: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
9: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँसा, वनमा आगो लाग्यो भने जीव जन्तुको नाता, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
10: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
11: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतेङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डडेलो रागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अपनाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिउँ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाउ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाउ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाउ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253-9100-122, 98058-28008 र 98460-69246।
4: तपाईको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
5: अब चिन्ता नलिनुहोस्, शरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
4: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
5: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
4: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
5: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 98463-61209 र 98041-21718। आजै सम्पर्क गर्नुहोस्।
6: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98163-95301।
7: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
8: ओडा सचिवलाई धम्की दिनेमाथि कार्यवाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन। सुशासन, विधिको शासन र प्रशासनिक अनुशासन कायम गर्न निगरानी बढ़ाइयो।
7: नारायणघाट बुटवल सड़कको काम 91% सकियो। मोगलिन पोखरा सड़क खण्ड अन्तर्गत दमौलीमा निर्माणाधीन 4 लेनको पुलको भौतिक प्रगति 84%।
8: देउबा समूहको भेला वीरेन्द्रनगरमा शुरू। कांग्रेस सभापति थापाको अभिव्यक्तिप्रति नेता खड्काको आपत्ति।
7: इरान विरूद्ध फेरि सैन्य हमला गर्ने अमेरिकाको तयारी। विशेष सैन्य अपरेशनका लागि मध्य पूर्वमा 50,000 भन्दा बढ़ी सेना तैनात।
8: र विश्वकप लीग टू क्रिकेटमा नेपाल अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याउँदै।
9: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
7: समाचार अब विस्तारमा। दैलेखको दुल्लु नगरपालिका 13 वडा सचिव कमल भण्डारीलाई धम्की दिने जेएनजी अभियन्ता बताउने प्रकाश खड्कामाथि कार्यवाही गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अय्यालले विज्ञप्ति जारी गर्दै वडा सचिवलाई धम्क्याउने प्रकाश खड्कालाई कार्यवाही गर्न सुरक्षा एवं अनुसन्धान निकायलाई निर्देशन दिनुभएको हो। खड्काले सचिव भण्डारीले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नाम दुरूपयोग गर्दै गर्दै फोन मार्फत अश्लील भाषा प्रयोग गरी धम्की दिएका थिए। खड्काले सचिव भण्डारीलाई धम्की दिएको अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यस घटनाबारे चासो राखेको हो। कर्मचारीको मनोबल उच्च राख्नु तथा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै सुशासन, विधिको शासन र प्रशासनिक अनुशासन कायम गर्न यस्ता गतिविधिमाथि कड़ा निगरानी आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ।
8: पूर्व पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट बुटवल सड़क खण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको छ। लामो समय निर्माण अलपत्र परेको यो आयोजनाको भौतिक प्रगति 91% पुगेको सड़क विभागका महानिर्देशक डाक्टर विजय जैशीले जानकारी दिनुभयो। नारायणघाट नौबिसे तथा नारायणघाट बुटवल सड़क खण्डको स्थलगत अनुगमन गर्दै वहाँले आयोजनाका अधिकांश मुख्य काम सम्पन्न भइसकेको जानकारी दिनुभयो। वहाँका अनुसार हाल फिनिशिङ, ट्राफिक सेफ्टी, सर्भिस लेन तथा केही सहायक संरचनाका निर्माणका मात्र काम बाँकी रहेका छन्। महानिर्देशक जैशीले अब दाउने क्षेत्रमा विगतका वर्षमा झै यातायात अवरूद्ध हुने समस्या झेल्नु नपर्ने बताउनुभयो।
10: अब यो बर्खामा यो यस्तो सहर हुँदैन धेरै जस्तो चाहिँ यो एकदम खुसीको साथ भन्नुपर्छ। हामीले धेरै जसो कामहरू सम्पन्न गरिसकेका छौँ। करिब करिब एकतर्फको मोटामोटी 2 लेन जतिको रिजिट पेमेन्ट सकिसकेको है। अर्को 3 लेनको रिजिट पेमेन्टको काम अहिले भइरहेको छ। एक ठाउँमा 2 ठाउँमा चाहिँ पुलको क्रस ड्रेनेजको काम भएको कारणले अलिकति आज भोलि पनि 1 हप्ता जति अझै डिस्टर्ब हुनसक्छ। साथीहरूसँग कुरा अहिले हुँदाखेरि जेठ 15 रेन्जमा चाहिँ धेरै काम मुख्यतया कामहरू सकिन्छ र धेरै पछि नेपाली जनताहरूले अब यो दाउनेको कर सहन पर्दैन।
7: मगलिन पोखरा सड़क खण्ड अन्तर्गत दमौली बजारमा निर्माणाधीन 4 लेनको पुलको भौतिक प्रगति 84% पुगेको छ। ब्यास नगरपालिका 4 र 5 मादी नदीमाथि निर्माण भइरहेको पुलको आर्थिक तर्फ 81.2% प्रगति भएको हो। उक्त खण्डका इन्जिनियर विष्णु प्रसाद पाण्डेले पुल निर्माण तीव्र गतिमा भइरहेको जनाउँदै हाल दुवैतर्फको फाउण्डेशनको काम सकिएर आर्क डिजाइन निर्माण भइरहेको बताउनुभयो। वहाँका अनुसार 3 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको काम शुरू गरिएकोमा गत भदौ 21 गते ठेक्काको म्याद सकिएपछि आगामी असार 19 गतेसम्म म्याद थप भएको छ। इन्जिनियर पाण्डेका अनुसार पुल निर्माणका लागि विक्रम सम्बत 2079 साउनमा सम्झौता भएको थियो। 315 मिटर लामो पुलमा 6 वटा स्पान रहनेछन्। पुलको वरिपरि 2-2 प्री स्टेटस बक्स गडर स्पान सम्पन्न भइसकेका छन्। वहाँका अनुसार फाउण्डेशनबाट सुपर स्ट्रक्चरको काम सकिएको छ। इन्जिनियर पाण्डेका अनुसार 1 अर्ब 21 करोड़ रूपियाँ भ्याट सहित लागतमा निर्माण भइरहेको पुल 23 मिटर चौडाको एउटै मोनोलिथिक स्ट्रक्चर भएको यो मुलुककै पहिलो पुल हो।
8: नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहको भेला वीरेन्द्रनगरमा शुरू भएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यतामा भेला शुरू भएको हो। भेलालाई सम्बोधन गर्दै कांग्रेस नेता पूर्णबहादुर खड्काले सभापति गगन थापाको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। सभापति थापाले गण्डकी प्रदेश स्तरीय भेलामा वडा सभापतिले सदस्यता अध्यावधिकको काम नगरे अर्कोलाई जिम्मा दिने चेतावनी दिएको प्रति नेता खड्काले आपत्ति जनाउनु भएको हो। उहाँले थापाले आफ्नो गल्ती अझै नस्वीकारेको भन्दै असन्तोष जनाउनुभयो। नेता खड्काले आफूबाट भएको गल्ती स्वीकार्न तयार भएको बताउनु भएको छ। उहाँले विशेष महाधिवेशनकै कारणले कांग्रेस 38 सीटमा खुम्चिएर रासोपाले 2/3 मत पाएको दावी गर्नुभयो। नेपाली कांग्रेस कर्णाली प्रदेशको आयोजनामा नेपाली कांग्रेस वृहत्तर एकता र भावी कार्यदिशा विषयक विचार गोष्ठी केन्द्रित छ। गोष्ठी भोलिसम्म सञ्चालन हुने जनाइएको छ।
7: वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले अदालत संविधानको स्प्रिट अनुसार चल्न सक्ने अवस्थामा नरहेको टिप्पणी गर्नुभएको छ। आज काठमाण्डमा आयोजित कार्यक्रममा हालै भएको प्रधान न्यायाधीश सिफारिश प्रकरणतर्फ लक्षित गर्दै उहाँले अदालत भय र त्रासको अवस्थामा रहेको सुनाउनुभयो।
11: अहिले हाम्रो अदालतको त्यो हिम्मत छ भन्ने मलाई फिल हुन छोडेको छ। तिनहुँ कालो कोट लाएर बहस गर्न अदालतमा जाने मान्छे मलाई यसो भन्दाखेरि म दुखी पनि छु, तर अहिले हाम्रो अदालत पनि संविधानको स्प्रिट अनुसार चल्न नसक्ने अवस्थामा पुगेको छ र पछिल्लो घटनाको कारणले गर्दाखेरि झनै हाम्रो अदालत भय र त्रासको भरमा टिकेको छ, त्यसैले आगामी दिनहरू चुनौतीपूर्ण छन्।
7: फागुन 21 भएको निर्वाचनबाट चुनिएको दुई तिहाईको सरकारको विपक्षमा बोल्न सक्ने तागत समेत अरू दलमा नदेखिएको उहाँको दावी छ। सरकार एकलौटी हिसाबले चल्दा समेत विपक्षी दल बोल्न नसक्नुको कारण उहाँले खोल्नु भएको छ। भट्टराईले राजनैतिक दलहरूको आन्तरिक लोकतन्त्र समाप्त हुँदा नागरिक स्वतन्त्रतामा ठूलो धक्का लागेको उल्लेख गर्नुभयो।
11: नागरिक स्वतन्त्रताको कुरा गर्दा जब राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्र एकदमै खतरामा पर्छ, त्यो सबभन्दा ठूलो चाहिँ नागरिक स्वतन्त्रतामा असर चाहिँ त्यहीँनिर हुन्छ। आज राजनीतिक दलहरू सामूहिक रूपमा चलेका छैनन्, विचारको आधारमा चलेका छैनन्, उनीहरूको सामूहिक निर्णयको आधारमा चलेका छैनन्। यो संविधान स्थापना गर्ने र जन्माउने राजनीतिक दलहरू प्राली जस्ता भएका छन्, प्राइभेट लिमिटेड कम्पनी जस्ता भएका छन्, तिनलाई प्रतिरोध गर्ने क्षमता कसैको पनि छैन।
7: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
12: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
13: मार्बलका सिकेपछि प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
14: सुरक्षा घरको साथ जीवन भर।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ
4: अब बाँकी समाचार परराष्ट्र मन्त्री शिशिर खनालले विश्वव्यापी ऊर्जा र आपूर्ति प्रणालीमा आउने अवरोधले गरीबी निवारण तथा दिगो विकास लक्ष्य हासिल गर्नमा गम्भीर चुनौती खड़ा गरेको बताउनु भएको छ संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयर्कमा आयोजित आर्थिक तथा सामाजिक परिषदको विशेष बैठकलाई भर्चुअल रूपमा सम्बोधन गर्दै उहाँले आपसी मतभेदहरू समाधान गर्न विश्वव्यापी शान्ति स्थिरता तथा शान्तिपूर्ण सह अस्तित्व सुनिश्चित गर्न कूटनीतिक संवादको अपरिहार्यता रहेको बताउनु भएको हो सम्बोधनका क्रममा मन्त्री खनालले जलवायु परिवर्तन र भू राजनीतिक संकटका कारण सबैभन्दा बढ़ी जोखिममा परेका देशहरू खास गरी नेपाल जस्ता अल्प विकसित र भूपरिवेष्टित विकासोन्मुख राष्ट्रलाई विशेष सहयोग गर्न विश्व समुदायसँग आग्रह गर्नुभयो उत्थानशील पूर्वाधार नवीकरणीय ऊर्जा र दिगो आपूर्ति प्रणालीमा लगानी व्यापक रूपमा बढ़ाउनुपर्ने तथा प्रविधि र प्राविधिक नवप्रवर्तनमा पहुँच पुर्याउनुपर्नेमा जोड़ दिनुभयो
3: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क
4: सम्बोधनका क्रममा मन्त्री खनालले जलवायु परिवर्तन र भू राजनीतिक संकटका कारण सबैभन्दा बढ़ी जोखिममा परेका देशहरू खास गरी नेपाल जस्ता अल्प विकसित र भूपरिवेष्टित विकासोन्मुख राष्ट्रलाई विशेष

0: दान्त संगठन विस्तार र जिम्मेवारी प्रति गम्भीर बन्न आग्रह गर्नुभएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले ठूलो जिम्मेवारीमा पुगेपछि काम देखिन कम हुने भए पनि दायित्व भने झन बढ़ने बताउनुभयो। पार्टीभित्र नेता र कार्यकर्ताको विभाजन नभई सबै सदस्य संगठनको समान हिस्सेदार भएको बताउनु भएको छ। उहाँले फुटबल टोलीको उदाहरण दिँदै अध्यक्षले मात्र होइन सदस्यले पनि गोल गर्न सक्ने भन्दै हरेक सदस्य सक्रिय भएर काममा लाग्नुपर्ने बताउनुभयो। महिलाको न्यूनतम 33% सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरान विरूद्ध फेरि हमला गर्ने तयारी गरेको छ। अमेरिकाले अर्को हप्ता इरान विरूद्ध सैन्य हमला गर्ने गरी तयारी गरिरहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। पेन्टागनले आक्रमणको लागि धेरै विकल्पहरू तयार पारेको र अन्तिम निर्णय अब राष्ट्रपति डोनाल्ड ट्रम्पको हातमा रहेको अधिकारीहरूले बताएका छन्। अमेरिकी रक्षा सचिव पीट हेगसेथले आवश्यक परेमा सैन्य कार्यवाही बढ़ाउने योजना तयार रहेको बताउनुभयो। अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणको विकल्पहरूमा इरानी सैन्य र पूर्वाधार लक्ष्यहरू विरूद्ध ठूला हवाई हमलाहरू समावेश छन्। अमेरिकाले विशेष सैन्य अपरेशनका लागि मध्य पूर्वमा 50,000 भन्दा बढ़ी सेना तैनात गरेको छ। यसको अतिरिक्त दुई विमानवाहक एक दर्जन भन्दा बढ़ी नौसेना विनाशक र ठूलो संख्यामा लड़ाकु विमानहरू पनि यस क्षेत्रमा उपस्थित छन्। इरान र अमेरिका बीच पाकिस्तानमा वार्ता भए पनि सहमत नभएपछि पुनः दोस्रो चरण संवादका लागि कोशिश भइरहेको छ।
0: अब खेल समाचार। आईसीसी विश्वकप लीग दुई क्रिकेट अन्तर्गत नेपालले अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याइरहेको छ। टियु मैदानमा जारी खेलमा घरेलु टोली नेपालले बलिङ र ब्याटिङ दुवैमा अमेरिका विरूद्ध उत्कृष्ट प्रदर्शन गरेको छ। अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याइरहेको नेपालले ताजा अवस्थामा 35 ओभरको खेल चलिरहँदा एक विकेट गुमाएर 177 रन बनाएर खेलिरहेको छ। नेपालका एकमात्र ब्याटर आरिफ शेख 58 रन बनाएर नेपालका लागि ओपनर आसिफ शेख 58 रन बनाएर आउट भएका छन् भने कुशल भुर्तेलले 107 रनको शतकीय इनिङ खेलेर क्रिजमा डटिरहेका छन्। यसअघि टस जितेर पहिले ब्याटिङ थालेको अमेरिकाले 43 ओभर 3 बलमा सबै विकेट गुमाउँदै 195 रन बनाएको थियो। उसका लागि सस्मित पटेलले सर्वाधिक 83 रनको योगदान गरेका थिए। सेहनान जयसूर्याले 50 रन थपेका थिए। अमेरिकालाई सस्तमै समेट्ने क्रममा नेपालका अलराउण्डर दिपेन्द्र सिंहरीले घातक बोलिङ गर्दै महत्वपूर्ण 4 विकेट लिएका थिए। सोमपाल कामीले 2 विकेट लिए भने सन्दीप लामिछाने र गुलशन झाले समान 1-1 विकेट हात पारेका थिए। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: वडा सचिवलाई धम्की दिनेमाथि कार्यवाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन। सुशासन विधिको शासन र प्रशासनिक अनुशासन कायम गर्न निगरानी बढ़ाइयो।
0: नारायण घाट बुटवल सड़कको काम 91% सकियो। मोगलिन पोखरा सड़क खण्ड अन्तर्गत दमौलीमा निर्माणाधीन 4 लेनको पुलको भौतिक प्रगति 84%।
1: देउबा समूहको भेला वीरेन्द्रनगरमा शुरू। कांग्रेस सभापति थापाको अभिव्यक्तिप्रति नेता खड्काको आपत्ति।
0: इरान विरूद्ध फेरि सैन्य हमला गर्ने अमेरिकाको तयारी। विशेष सैन्य अपरेशनका लागि मध्य पूर्वमा 50,000 भन्दा बढ़ी सेना तैनात।
1: र विश्वकप लीग टू क्रिकेटमा नेपाल अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याउँदै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
3: दिदी पनि नमजाएर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर।

0: तीर्थराज गर्तौला फोन 0635900065 मोबाइल 98166034372।
1: आहा घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी, अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
0: आ बुढा केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 98171656606।
3: साइली आमा, प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि?
4: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
3: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा 1 घरमाथि सिबिएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98560338778, प्रशान्त नेउपाने 98460269625।
1: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
0: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
2: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
5: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
6: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
5: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
8: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
9: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560066136 र 98151066136।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके, ल डन।
12: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98560285043 र 98417000787।
13: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
14: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
13: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
14: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
15: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855383507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
16: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
17: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
16: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
18: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार।
19: मोबाइल 9800585337 र 9800665159।
0: क्योइतोको थेदीमु रेडियो ढोरबाराही 103.8 MHz।
16: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वन पाखा, मेलापात, उकाली ओरालीमा सुसलिने भाकाहरू, हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
18: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल, दुलेगौडा 4 भित्री बजार, मोबाइल 9800585337।
0: आकर्षक सुनचाँदीको गहना, नारीको चाहना।

नर्सी नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रसन्न आभूषण लोकसुजीको प्रतीक्षा गरी बस्नु हुने तपाईँ सम्पूर्ण साथीहरूमाझ म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ कार्यक्रम उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ठोपराही 103.8 MHz जनतमनको आवाज साथै www.radiothoparahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथीहरूले हामीलाई सुन्न सक्नुहुनेछ। त्यसै गरी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्न आभूषण सुन चाँदी पसलले र पसल गुडाको भित्री बजारमा रहेको छ। सुनचाँदी सम्बन्धी केही थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा त्यस पसलबाट पनि कारोबारहरू गर्नुहोला भन्दै श्रोता साथी हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा र आज शनिबारको दिनमा रहेर आजको श्रृंखलामा रहेर हामीहरू पुरानो पुरानो लोक भाकालाई कार्यक्रम स्थान दिइनेछौ भने कार्यक्रमको पहिलो सांगीतिक कोशीले स्वरूप यहाँको लागि एउटा निकै नै सुमधुर रमाइलो भाकालाई राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ झिल झिल सितारा जसमा आवाज रहेको छ हरिदेवी कोइराला र पुरुषोत्तम यो पानीको भने स्वीकार्नुहोला।

हजुर श्रोता साथीहरू, निकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। झिलझिल सितारा गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुमधुर भाकालाई सुन्नुभयो होला भन्दै श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ हो म पागल हो, जसमा आवाज रहेको छ रामजी खार र पूर्णकला बेसीको भने स्वीकार्नु होला हाइका।

0: 5603385 सम्पर्क गर्न सकिनेछ।
1: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय सुक्लागण्डकी 4 दुलेगौंडा तनहुँ।
2: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
3: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
4: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
3: धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौंडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420,
4: दीप मल्ल ठकुरी 9406041530।
5: के भन्ने सोच्छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
6: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
5: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
6: हो र, के खास छ त इलाइट सिएमा?
5: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
6: ओहो, अनि लोकेसन?
5: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-5914-284, 97-61-84-65-37। लिमिटेड फिस, ढिला नगर्नुहोस्।
6: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
0: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराछन् आगामी जेठ 9 गते शनिवार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 9968861887।
7: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: आस्था अनि भरोसा घर निर्माण को विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माण को लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिम का ब्लक, इट्टा, ढुंगा, गिटी, बालुआ, चोकर सुपथ मूल्य में पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाथे पानी, नयाँ पुल र चेवनधाम बाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजंग गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
2: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दीपा, ए दीपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ,
2: अहिले हतार छ, पछि आउँदै गरौला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
0: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9850606268।
5: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
6: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
5: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो सोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
6: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
7: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
8: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
7: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9850633300।

0: अन्ठानब्बे र अन्ठानब्बे चार पैसठी दस नौ सय पचास।
1: सिटिईबीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
0: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: एसईईमा दुई जीपीए प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
0: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू:
0: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
1: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
0: समेना गृह र छात्रावासको व्यवस्था,
1: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
0: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
1: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
0: फोन 0652 1400 056, मोबाइल 9860680615, 9849715598, 9560443444 र 9413167188।
2: अब मुटुरोगको उपचारका लागि ठूलो राहत, नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँ सम्मको उपचार बिमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।

0: मिटली स्टील फन पर सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तर्जलिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855660113, 9807294।
3: को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
4: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
1: धोरबाराही हाइलाइट्सको साथमा
5: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौड़ा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304।
6: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ढोरबाराही हाइलाइट्समा समाचार काठेबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। नेपाली कांग्रेसले गण्डकी प्रदेशलाई सुशासन युक्त, नागरिक मैत्री, पर्यटन मुखी र समृद्धि प्रदेश बनाउने प्रतिबद्धता राखेको छ। प्रतिबद्धता सहित 30 बुधे गण्डकी संकल्प सार्वजनिक गरेको छ। पोखरामा वैशाख 31 र जेठ 1 गते आयोजित 2 दिने परामर्श कार्यशालापछि संकल्प पत्र 2 जेठमा पोखराबाट सार्वजनिक गरिएको हो। संकल्प पत्रमा स्थानीय सरकारको सेवा घर आँगनमै पुर्याउनेदेखि भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान, स्वास्थ्य बीमाको, रोजगार सिर्जना, पर्यटन प्रवर्धन र संघीयताको प्रभावकारी कार्यान्वयनसम्म विषय समेटिएका छन्। नेपाली कांग्रेसले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यशालामा गण्डकी प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख तथा पर्यटक, प्रदेश, जिल्ला, क्षेत्र र गण्डकी प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख तथा पार्टीका प्रदेश, जिल्ला, क्षेत्र र पालिका तहका नेतृत्व सहभागी थिए। छलफल, संवाद र अन्तर्क्रियापछि जारी गरिएको संकल्प पत्रमा कांग्रेस गण्डकीलाई पर्यटकीय प्रदेशका रूपमा राष्ट्रिय समृद्धिको आधार बनाउने अठोट गरेको उल्लेख छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले रेमिटेन्समा निर्भर अर्थतन्त्र दीर्घकालीन रूपमा टिक्न नसक्ने भन्दै मुलुकलाई बाह्य अर्थतन्त्रसँग जोडेर आन्तरिक उत्पादन र कृषि क्षेत्रलाई सुदृढीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ। शुक्रबार सानेपा स्थित पार्टी कार्यालयमा आयोजित छलफल कार्यालयमा बोल्दै सभापति थापाले यस्तो बताउनु भएको हो। उहाँले रेमिटेन्सको भर मात्रै पर्ने अवस्था रहे मुलुक निश्चित स्तरभन्दा माथि उठ्न नसक्ने बताउनु भएको छ। उहाँले कृषि व्यवसायलाई आकर्षक बनाउन दीर्घकालीन ऋण सुविधाको आवश्यकता औलाउँदै 15 वर्षसम्मको कर्ज सुविधा उपलब्ध गराउन सके धेरैलाई वैदेशिक रोजगारीमा जानबाट रोक्न सकिने बताउनु भएको छ। उहाँले आफ्नो बाख्रा पालन व्यवसायको उदाहरण दिँदै कृषि क्षेत्रमा लगानी र सम्भावनाको विस्तार आवश्यक रहेको उल्लेख गर्नुभएको छ। राष्ट्रिय भूमि आयोग खारेज भए पनि तनहुँमा भूमिहीन सुकुवासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धी पुरानो अभिलेख संरक्षण तथा प्रविधि तयारीका कामलाई नापी कार्यालय तनहुले निरन्तरता दिएको छ। आयोगको संरचना नरहे पनि हालसम्म भएका नाच नाप जाँच नक्साङ्क तथा तथ्याङ्कको कम्प्युटर प्रविष्टि डाटा इन्ट्री जस्ता कार्य सुरक्षित राख्ने काम भइरहेको छ। आयोगको सदस्य सचिव तथा नापी कार्यालय तनहुका प्रमुख विजय कुमार सिंहका अनुसार आयोग खारेज अघि सम्पन्न भएका प्रविधि कामलाई व्यवस्थित बनाउने तथा दर्ता भइसकेका निवेदनहरूको वर्गीकरण गर्ने काम भइरहेको छ। आयोग नभए पनि अहिलेसम्म भएका उपलब्धिलाई संस्थागत गर्ने र कानूनी रूपमा आवश्यक प्रविधिका तयारीलाई व्यवस्थित राख्ने काम कर्मचारी खटिएको उहाँले बताउनु भएको छ। नेपाल पत्रकार महासंघ तनहू शाखाको साधारण सभा मुस्ताङको जोमसोममा सम्पन्न भएको छ। पर्यटकीय क्षेत्रको प्रचार गर्दै संघको गतिविधि संचालन गर्दै आएको शाखाले सोही उद्देश्यको निरन्तरताका लागि मुस्ताङको साधारण सभा आयोजना गरी सम्पन्न गरेको हो। जिल्ला समन्वय समिति मुस्ताङको सभा हलमा आयोजना गरिएको कार्यक्रममा नेपाल पत्रकार महासंघकी सचिव सोनित शर्माले वर्तमान सरकार मीडिया नियन्त्रण गर्ने बाटोमा अग्रसर भएको बताउनु भएको छ। उहाँले स्वतन्त्र कारितामाथिको प्रहार सही नहुने भन्दै नियन्त्रण मुखी कदमको विरोध गर्नुपर्ने बताउनु भएको छ। शाखाका अध्यक्ष डीपी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभा कार्यक्रममा शाखाका पूर्व अध्यक्ष तथा सल्लाहकारहरू उज्जवल पौडेल, ओम कुमार आचार्य, प्रकाश चन्द्र भट्टराई, प्रेम प्रसाद पौडेल, म्याग्दी शाखाका अध्यक्ष हरिचन्द्र गौतम, मुस्ताङ शाखाका संस्थापक अध्यक्ष भीम रसाइली लगायत संचार माध्यमको अवस्था कमजोर बन्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ। उहाँहरूले महासंघले आवश्यक कदम चालेर संचार माध्यमको दिगो विकासमा भूमिका खेल्नुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट फोन गरेको भन्दै दैलेखका एक सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ परेका छन्। सुर्खेतको वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 वीरेन्द्र चोक घर भई अहिले काठमाडौँ बस्ने 22 वर्षीय खड्का पक्राउ परेका जिल्ला प्रहरी कार्यालय परिसर काठमाडौँले जनाएको छ। खड्काले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट बोलेको भन्दै दैलेखको डुल्लु नगरपालिका वडा नम्बर 13 वडा सचिव कमल भण्डारीलाई टेलिफोन गरे अमर्यादित भाषामा धम्काएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। आजै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आजै विज्ञप्ति निकालेर खड्कामाथि कड़ा कार्यवाही गर्न निर्देशन दिएको जनाएको छ। खड्काले एउटा सिफारिश पत्र बनाइदिन भन्दै शुरूमा आग्रह गरेका थिए। भण्डारीले पक्राउ भए अनुसार हुने बताएपछि उहाँले अपशब्द बोल्नु भएको थियो। पोखरा महानगरपालिकाले जेठ 1 गते भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधानका विषयमा सर्वदलीय बैठक बोलाउँदा नेकपा एमाले कास्कीका तर्फबाट मैले केही स्पष्ट र व्यवहारिक सुझाव राख्नु भएको छ। माध्यमिक शिक्षा परीक्षा एसईमा 4 जीपीए ल्याएका विद्यार्थीलाई कवासोतीको शिव नमूना मावि र देवचुलीको नेपाल नमूना माविले नगद सहित सम्मान र बजार परिक्रमा गराएका छन्। शिव नमूना माविबाट प्रेरणा राणा भाट र आकृति भूषाल तथा नेपाल नमूना माविबाट आर्जन अधिकारीले 4 जीपीए ल्याएका थिए। शिव माविमा विद्यालयकै छात्र छात्राहरूले र्याली टिमको ढोलकी र सनाहीका तालमा जोर नर्सिंह फुकेर विद्यार्थीलाई नाचगान सहित बजार परिक्रमा गराएको थियो। तनहुको भानु नगरपालिकाले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न उत्पादनका आधारमा अनुदान उपलब्ध गराउने भएको छ। नगरभित्रका व्यावसायिक किसानलाई कृषि र पशुपालनमा टिकाइ राख्न नगरपालिकाले दूधमा प्रति लिटर 5 रूपियाँका दरले अनुदान दिने नीति लिएको हो। उत्पादनमा आधारित यो अनुदानले वास्तविक किसानलाई सिधै लाभ पुग्ने र पशुपालनमा थप हौसला मिल्ने नगरपालिकाले विश्वास लिएको छ। नगरपालिकाकी उपप्रमुख उमा गोतामीले यस्ता कार्यक्रमले उत्पादन बढ़ाउन र स्वरोजगारी सिर्जना गर्न ठूलो सहयोग पुग्ने बताउनु भएको छ। उप प्रमुख गौतमीको अनुसार साना तथा ठूला दुग्ध उत्पादक कृषक समूह र सहकारी मार्फत आबद्ध भएका किसानहरूले यो सुविधा प्राप्त गर्नेछन्। नवलपुरको कवस्थती एक स्याउली स्थित मकै बारीमा मृत फेला परेको 25 वर्षीय भाले गौडा करेन्ट लागेर मारिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। डिभिजन वन कार्यालय नवलपुरले विज्ञप्ति जारी गर्दै प्रारम्भिक अनुसन्धानमा करेन्ट लगाएर गैडा मारिएको देखिएको जनाएको छ। विस्तृत विवरण भने पोस्टमार्टम रिपोर्ट पछि आउने कार्यालयले जनाएको छ। गैडा मृत फेला परेको स्थान आसपास डिभिजन वन कार्यालयको टोलीले जीआई तार भएका 27 वटा बाँसका किला तथा 13 मिटर सिंगल फेज रिङ सहितको तार बरामद गरेको छ। सोही आधारमा गैडालाई करेन्ट लगाएर मारिएको निष्कर्षमा पुगेको कार्यालयका सूचना अधिकारी सुभाष अधिकारीले हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। बन्दीपुर गाउँपालिका एक नहालामा रहेको ध्रुव तारा युवा क्लबको नयाँ कार्य समिति चयन गरिएको छ। विक्रम सम्वत 2050 सालमा स्थापना भएको क्लबले 32 वर्षदेखि सामाजिक शैक्षिक तथा खेलकुद क्षेत्रमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। क्लबले विशेष गरी श्री विष्णु माध्यमिक विद्यालयमा शैक्षिक सुधारका क्रममा आयोजना शैक्षिक सामग्री वितरण तथा विद्यालयलाई निम्न माध्यमिक तहबाट माध्यमिक तहमा स्तर उन्नति गर्न महत्वपूर्ण भूमिका खेलेको थियो। साथै एक वर्षसम्म माध्यमिक तहका शिक्षकको तलब सुविधा समेत क्लबकै तर्फबाट व्यवस्थापन गरिएको थियो। त्यसै गरी सामाजिक न्याय जनचेतनामूलक तथा खेलकुद कार्यक्रमहरू आयोजना तथा विभिन्न कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै क्लबले समाज विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। सुकलगन्डी नगरपालिका 9 स्थित तालवेसी माध्यमिक विद्यालयले शुक्रबार विद्यार्थीहरूबीच निर्वाचन प्रक्रियाबाट शैक्षिक सत्र 2083 को लागि नायक र सहनायक निर्वाचित गरेको छ। निर्वाचनमा नायकतर्फ लाली गुराँसो चुनाव चिन्हका कक्षा 9 का विद्यार्थी कृष्ण थापा मगरले 199 मत प्राप्त गर्दै विजय प्राप्त गरे भने उहाँका निकटतम प्रतिद्वन्दी कक्षा 8 का विद्यार्थी सगरमाथा चुनाव चिन्हका तक्षक चापागाईले 900 मत प्राप्त गरेका थिए। 305 मत खस्दा 17 मत बदर हुन पुगेको थियो। त्यस्तै सहस नायक तर्फ गौडा चुनाव चिन्ह लिएकी कक्षा 9 की विद्यार्थी काजल केसीले 205 मत प्राप्त गर्दै विजयी भइन् भने उहाँका निकटम प्रतिद्वन्दी हात्ती चुनाव चिन्हकी 8 कक्षा 8 की सन्ध्या सुनाले 77 मत प्राप्त गर्नुभएको थियो। सहनायक तर्फ कुल 302 मत खसेकोमा 220 मत बदर हुन पुगेको थियो। उक्त निर्वाचन प्रक्रियामा कक्षा 3 देखि 10 कक्षासम्मका विद्यार्थीहरू मतदाता रहेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक दामोदर रेग्मीले जानकारी दिनुभएको छ। भारतको मौसम विभागले यो वर्ष औसत मिति भन्दा 6 दिन अघि मनसून प्रवेश गर्ने अनुमान गरेको छ। विभागले विज्ञप्ति निकालेर यस वर्षको दक्षिण पश्चिम मनसून मे 26 तारीकमा केरलामा प्रवेश

0: गतिविधि हुने भएकोले अहिले प्रश्न भन्न सक्ने अवस्था हुँदैन। गएको वर्ष नेपालमा मनसून औसत मिति भन्दा 15 दिन अगाडि अर्थात मे 29 तारीकमै प्रवेश गरेको थियो। हवस् यही खबर सँगै साँझ 5 बजेको ढोरबारा हाइलाइट्स अहिलेको लागि सकिएको छ। 7 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी बिदा हुने आज्ञा चाहन्छौ। नमस्कार, शुभदिन।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0665905065, मोबाइल 98।
5: अफिसबाट अमित सरको फोन।
6: हस्, म पछि कल ब्याक गर्छु। ओ सरी भगवान, आज पनि ढिला भयो।
7: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
8: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
4: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98560202779।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: ए सबिना, यस्तो हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908216142।
3: मेरो परिवार स्वस्थ छ, खुसी छ, मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठुलो खुसी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झन्डै गुमाइसकेको थिएँ, उनलाई कम्पन आएर मुछा परेकी थिइन्। धन्न मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगे। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौ।
4: बेसरी टाउको दुख्नु, आँखा तिरमिराएर धमिलो देख्नु, हात मुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौ।
3: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
5: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको जनहितमा जारी सन्देश।
6: सुन्नु न श्रेया, यो चाया पोतो डन्डी फोरा एलर्जीले मेरो अनुहार नै।
7: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
6: कहाँ?
7: गन्दगी मेडिकल हल।
8: हो, गन्दगी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
7: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डी फोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
8: र चौथो शनिबार गन्दगी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
6: गण्डकी मेडिकल हल, दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0965903969, मोबाइल 9840826926।
9: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
8: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
9: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
10: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
9: मोबाइलसँग सम्बन्धित चार्जर, एयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
10: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
9: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
8: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकल। कलको बीचमा दुलेगौडा।
11: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849656999 छ।
12: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
12: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
8: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
12: फाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
8: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
12: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
8: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
12: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
8: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
12: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
8: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
9: रेडियो 103.8 मेगाहर्ज।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
1: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि हुक, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
4: मैडम, धुम्रपान भनेको के हो?
3: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
4: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
3: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
4: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
5: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
1: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
0: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9821653507।
6: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
8: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: प्रिय नया प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नया युग सँगै नया प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइफोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153868।
1: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
2: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
1: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
4: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
5: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
4: थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9556078302 र 9846078302।
6: ए सम्झे, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप जोल खाऊ भनेको। यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झे।
7: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10, मिनम खानीमा जानु पर्यो हो सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
8: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10, मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
7: ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
7: ल, बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बन्केवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बन्केवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा, बन्केवा चोक, तनहु। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078518 र 9908816142।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो टाइटेन
2: अहिले साँझको 6 बज्यो
3: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
4: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
5: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
4: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
5: सिंहदरबारमा मन्त्रालयका बाहिर फेरिएको नाम लेखिँदै प्रधानमन्त्री कार्यालयको नाम लिएर वडा सचिवलाई धम्क्याउने युवक पक्राउ।
4: भौतिक पूर्वाधार विकास मन्त्रीद्वारा निर्माणाधीन सिद्ध बाबा सुरूङ मार्गको स्थलगत अनुगमन काठमाडौँको होल्डिङ सेन्टरमा रहेका 14 जना बाल बालिकालाई आवासीय होस्टेल सुविधा सहित निशुल्क अध्ययनको व्यवस्था।
5: जनकपुरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन यात्रा आयोजना। रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा 1 जनाको मृत्यु।
4: थाइल्याण्डमा सवारी दुर्घटना हुँदा 8 जनाको ज्यान गयो 20 जना भन्दा बढ़ी घाइते।
5: र विश्वकप लीग 2 मा नेपालले अमेरिकालाई हरायो कुशल भुर्तेलको शानदार शतक।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो संचार नेटवर्क समयको आवाज। समयको आवाज
3: समाचार अब विस्तारमा। संघीय मन्त्रालयहरूको पुनर्संरचना गरिएसँगै सिंहदरबार परिसरमा पुराना नाम हटाएर नयाँ नाम लेख्ने काम शुरू गरिएको छ। मन्त्रालय गाभिएसँगै हाल पुराना नाम मेटेर नयाँ लेख्ने काम शुरू गरिएको हो। मन्त्रालयका साइनबोर्ड परिवर्तन, कार्यालयको नामाकरण तथा प्रशासनिक संरचना मिलानको काम तीव्र रूपमा अघि बढ़ाइएको छ। सरकारले हालै मात्र प्रशासनिक सुधार, मितव्ययिता र कार्य सम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित संघीय मन्त्रालयहरूको संख्या घटाएको छ। अब प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित कुल 18 मन्त्रालय मात्रै कायम गरिएको छ। वैशाख 30 गते बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयहरूको नयाँ कार्य विभाजन तय गरेको हो। नयाँ संरचना अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 9 मन्त्रालय यथावत राखिएका छन् भने समान प्रकृतिका मन्त्रालयहरू गाभेर 8 मन्त्रालय कायम गरिएको छ।
4: प्रधानमन्त्री कार्यालयको नाम लिएर ओडा सचिवलाई धम्क्याउने युवक पक्राउ परेका छन्। दैलेखको दुल्लु नगरपालिका 13 का ओडा सचिव कमल भण्डारीलाई धम्क्याएका स्थानीय प्रकाश खड्का पक्राउ परेका हुन्। उनलाई आज काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। खड्काले ओडा सचिव भण्डारीलाई फोनबाट धम्क्याएका थिए। उनले आफू प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट बोलेको र सिफारिश गर्न धम्की दिएका थिए। उनले धम्क्याएको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय उनलाई कार्यवाही गर्न निर्देशन दिएको थियो। त्यसकै आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। वडा सचिवलाई धम्क्याउने खड्का दुल्लु नगरपालिका 13 कै बासिन्दा हुन्। उनी काठमाडौँमा बस्दै आएका छन्।
3: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको स्थलगत अनुगमन गर्नुभएको छ। त्यसक्रममा मन्त्री लम्सालले सुरुङ मार्ग निर्माणमा भइरहेको प्रगति तथा निर्माणका क्रममा देखिएका समस्याका बारेमा जानकारी लिनुभएको छ। वहाँले निर्माणलाई तीव्रता दिन निर्देशन समेत दिनुभयो। निर्माणका समयमा कुनै समस्या देखिएमा तत्काल मन्त्रालयमा जानकारी गराउन वहाँले आग्रह गर्नुभएको छ। मन्त्री लम्साल मन्त्रालयका कर्मचारी तथा सड़क विभागका महानिर्देशक सहित सुरुङ मार्गको स्थलगत अनुगमनका लागि पुग्नु भएको हो। सिद्धार्थ राजमार्गमा निर्माणाधीन सुरुङ मार्ग सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढ़ाएको छ। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले 2083 चैतभित्र निर्माण सक्ने गरी सुरुङ मार्गको काम गरिरहेको छ।
4: काठमाडौँ महानगरपालिकाले राधास्वामी सत्संग व्यास आश्रम होल्डिङ सेन्टरमा रहेका 14 जना बालबालिकालाई आवासीय होस्टेल सुविधा सहित निशुल्क अध्ययनको व्यवस्था गरेको छ। यसका लागि महानगरले विभिन्न विद्यालय र अभिभावक बीच सम्झौता गरी बालबालिकालाई कक्षा 10 सम्म निशुल्क आवासीय सुविधा र अध्ययनको प्रबन्ध गरेको हो। विद्यार्थीहरूको निशुल्क आवासीय अध्ययनका विषयमा विभिन्न 4 प्रस्तावमा निर्णय गरिएको र विद्यार्थीहरू भोलिदेखि नियमित विद्यालय जाने महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिनुभयो। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याप्सन जिल्ला कार्य समितिका अध्यक्ष गगन सिंह ऐरले बाल बालिकाले देखेको सपना पूरा गर्न आफूहरूले सहयोग गरेको बताउनुभयो। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन एन प्याप्सन महानगर समितिका अध्यक्ष नवराज पाण्डेले महानगरको समन्वयमा बाल बालिकालाई उच्च स्तरीय शैक्षिक कार्यक्रम उपलब्ध गराउने सहमति भएको जानकारी दिनुभयो। उक्त होल्डिङ सेन्टरमा 61 जना बाल बालिकाको नाम दर्ता भएको थियो।
3: जानकी मन्दिरलाई युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गराउन जनकपुर धाम सम्पदा यात्रा आयोजना गरिएको छ। आज उक्त सम्पदा यात्राको आयोजना गरिएको हो। जानकी मन्दिर प्रांगणबाट शुरू भएको सम्पदा यात्रा जनकपुर धामका सम्पदाहरूको परिक्रमा गरी महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवनसम्म पुगेर सकिएको थियो। सम्पदा यात्रामा जानकी मन्दिर, पेठिया बजार, रंगभूमि मैदान, रामजानकी विवाह मण्डप, अरगन्जा मन्दिर, राम मन्दिर, धनुष सागर, गंगा सागर लगायत सम्पदाहरू को बाजागा जस्तै पदयात्रा गरिएको हो। जनकपुर धामको ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण गर्न तथा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सम्पदा यात्रा आयोजन गरिएको आयोजकले जनाएको छ। यात्रामा स्थानीयवासी, युवा विद्यार्थी, संस्कृति संरक्षण कर्मी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
0: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
5: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगा ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट, हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
0: सुरक्षा घरको साथ जीवन
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामडाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका साथ भैसाही स्थित सड़कमा मंगलपुरबाट पर्सातर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई आज बिहान दुर्घटना भएको थियो। प्रहरीका अनुसार उक्त दुर्घटना हुँदा मोटरसाइकलमा सवार कोटहीमाई गाउँपालिका 5 नौडी हवा बस्ने 35 वर्षीय श्री भावत धोबीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिटी अस्पताल भैरहमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र सवार एकजनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
3: पर्वतका विभिन्न पालिकामा व्यावसायिक रूपमा माछा पालन गर्दै आएका किसानलाई अनुदानमा माछाका भूरा वितरण गरिएको छ। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले 100% अनुदानमा पर्वतका 57 जना किसानलाई 1,23,000 माछाका भूरा वितरण गरेको जानकारी दिएको छ। व्यावसायिक रूपमा माछा पालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न किसानको पोखरीमा नै पुगेर माछा वितरण गरिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सुरेश कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँका अनुसार लामो समयदेखि माछा पालन व्यवसायमा आबद्ध किसानबाट निवेदन संकलन गरी सबै किसानलाई माछाका भूरा उपलब्ध गराइएको छ। किसानको पोखरीको क्षमता र मागका आधारमा भूराहरू उपलब्ध गराइएको उहाँले बताउनु भएको छ। यस कार्यक्रमले जिल्लामा व्यावसायिक मत्स्य पालन विस्तारसँगै किसानको आय आर्जन वृद्धि हुने अपेक्षा गरिएको छ।
4: अहिले देशका केही भूभागमा वर्षा भइरहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पानी पार्ने यो प्रणाली उत्तर र पूर्वतर्फ सरिरहेको छ। आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह पनि गरेको छ। यस्तै आज राति कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्ने र बाँकी पहाड़ी र तराई भूभागमा आंशिक बादल लाग्ने मौसम विभागले जनाएको छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। थाइल्याण्डमा सवारी दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको छ। थाइल्याण्डको राजधानी बैंककमा आज दिउँसो भयानक दुर्घटना भएको हो। बैंककको रेलवे क्रसिङमा एउटा मालवाहक रेल सार्वजनिक बससँग ठोक्किँदा कम्तीमा 8 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। रेल लिंक स्टेशन नजिकै दुर्घटना भएको र उक्त दुर्घटनामा कम्तीमा 8 जनाको मृत्यु हुनुका साथै 20 जना घाइते भएको बताइएको छ। दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। रेलवे क्रसिङमा सवारी साधनको लाइन लागेको बेला एउटा मालवाहक रेलले अगाडि उभिरहेको बसलाई ठक्कर दिएको थियो। दुर्घटना लगत्तै बसमा आगो लागेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
4: अब खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग टूमा नेपालले अमेरिकालाई पराजित गरेको छ। आज भएको खेलमा नेपालले अमेरिकालाई 9 विकेटले पाखा लगाएको हो। त्रिवी क्रिकेट मैदानमा अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 80 बल बाँकी छँदै 1 विकेट गुमाएर पूरा गरेको हो। नेपालको जीतमा कुशल भुतेलले शानदार शतक प्रहार गरे। उनी 118 बलमा 120 रन बनाएर अभिजित रहे। आसिफ शेखले 58 रन बनाउँदा इशान पाण्डेले अभिजित 20 रन बनाए। यसअघि टस जितेर पहिला ब्याटिङ थालेको अमेरिकाले 43 ओभर 3 बलमा सबै विकेट गुमाउँदै 195 रन बनाएको थियो। उसका लागि स्मिथ पटेलले सर्वाधिक 83 रनको योगदान दिए। सिहनान जयसूर्याले 50 रन थपे। अमेरिकालाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेन्द्र सिंहरीले 4 विकेट लिए। सोमपाल कामीले 2 विकेट लिए भने सन्दीप लामिछानी र गुलशन झाले समान 1-1 विकेट लिए। सिरिजमा नेपालले पहिलो जीत हात पारेको हो। यो जीतसँगै नेपालले 26 खेलबाट 20 अंक पुर्याएको छ। यद्यपि नेपाल 7 स्थानमा यथावत छ। अमेरिकाले भने जारी श्रृंखलामा लगातार दोस्रो हार बेहोरेको हो। अमेरिका 36 अंक जोड्दै दोस्रो स्थानमा यथावत छ।
3: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: सिंहदरबारमा मन्त्रालयका बाहिर फेरिएको नाम लेखिँदै सिरिजमा नेपालले पहिलो जीत हात पारेको हो। यो जीतसँगै नेपालले 26 खेलबाट 20 अंक पुर्याएको छ। यद्यपि नेपाल 7 स्थानमा यथावत छ। अमेरिकाले भने जारी श्रृंखलामा

0: आउने युवक पक्राउ।
1: भौतिक पूर्वाधार विकास मन्त्रीद्वारा निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्गको स्थलगत अनुगमन। काठमाडौँको होल्डिङ सेन्टरमा रहेका 14 जना बाल बालिकालाई आवासीय सुविधा सहित निशुल्क अध्ययनको व्यवस्था।
0: जनकपुरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन यात्रा आयोजना। रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा 1 जनाको मृत्यु।
1: थाइल्याण्डमा सवारी दुर्घटना हुँदा 8 जनाको ज्यान गयो, 20 जना भन्दा बढी घाइते।
0: र विश्वकप लिग टूमा नेपालले अमेरिकालाई हरायो, कुशल भुर्तेलको शानदार शतक।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ, नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड
3: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
4: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
3: त्यसो भए सुन्नुहोस्, इलाइट सीएमा सीए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
4: हो र, के खास छ त इलाइट सीएमा?
3: एक्सपिरियन्स, सीए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप। क्लास छुट्यो भने पनि टेन्सन छैन।
4: ओहो, अनि लोकेसन?
3: बानेश्वर काठमाडौँ। सम्पर्क 01-5914-284, 97-164-65-37। लिमिटेड सी, ढिला नगर्नुहोस्।
4: इलाइट सीए, तपाईँको सफलताको सही सुरुवात।
5: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
6: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
5: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0625414233, मोबाइल 98678-61887।
7: अब मुटुरोगको उपचारका लागि ठूलो राहत। नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँसम्मको उपचार बिमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
8: ओहो बाबु, नमस्कार। स्कुल बस कुर्नु भएको? अनि यति सानो बाबुलाई यति गरुङ्गो किताबको झोला बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त?
9: के गर्नु, बानी पार्नु पर्छ नि नानी।
8: केमा बानी पार्नुहुन्छ हो बाबु? बिचरा यति सानो बाबु बिहान 8 बजे कति खुवाएर पठाउनुहुन्छ? अनि स्कुलमा खाजाको रूपमा घरमा तयार गरेको खाजा पठाउनुहुन्न, पसलका तयारी चाउचाउ बिस्कुट जस्ता पत्रु खाना जङ्कुट मात्र खुवाउनुहुन्छ। फेरि बेलुकी बसबाट 6 बजे आइपुग्छ, अनि फेरि उसैलाई होमवर्ककै चटारो। यो त बाल बालिकाको लागि शारीरिक एवं मानसिक यातना जस्तै भयो नि, होइन र?
9: के गर्ने त नानी, नजिकका स्कुलमा भर्ना गराउन सकेन, खाजा पकाउनै भ्याइँदैन।
8: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू। बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खाना आवश्यक पर्छ। पोषणयुक्त खाना खान नपाउँदा, उमेर भन्दा बढी तौल भएको किताबको भारी बोकाउँदा, बढी होमवर्क गर्नुपर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ।
9: ए, त्यसो पो हो नानी। ल, अर्को वर्षदेखि चाहिँ नजिकको स्कुलमा जसरी नि पठाउँछौ अनि घरमै बनाएको खाना र खाजा खुवाउँछौ। ल है नानी, स्कुल बस आयो, धन्यवाद है नानी।
10: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात् जङ्क फुडको प्रयोग नगरौं। बाल बालिकाको शारीरिक एवं मानसिक विकासमा सहयोग गरी स्मार्ट बनाऊ।
11: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
12: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
13: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
12: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
13: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
14: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, 9 ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
12: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
14: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98-4-61-33-101 र 98-4-68-83-522।
12: तपाईको संस्था

0: कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, तरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: सरन एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
2: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
3: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
2: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
4: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहुँ, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
5: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: स्कूल कॉलेज मा तपाईको प्रतिभा
1: हवले खोसी सकिन दिन हेरेर गयो जुन घामले भन्थ्यो
0: फ्रेंड्स गॉसिप
2: ओइ यो जीवन क्लासमा पस्दिन कस्तो सोझो भइराथ्यो नि त है
0: नढाक
3: अनि धेरै रमाइला कुराकानी र जानकारीहरु कार्यक्रम स्कूल कॉलेज मा मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्ज मा हरेक बिहीबार शनिबार अनि आइतबार साँझ 6 बजेको नेपाल खबर पछि करिब 7 बजे सम्म
4: विषालु काँडा जस्तो हुँदो रहेछ सुख माया मनमा माया बाँकी नै छ तिमीले घात गर्दा पनि माया मारे जस्तो लाग्छ
5: Good night.

0: नमस्ते, स्वागत छ कार्यक्रम स्कूल कलेजमा। तपाई हामीलाई रेडियो ढोरबराही 103.8 मेगाहर्ज जन्तमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ यहाँले हामीलाई सुन्न सक्नुहुनेछ। कार्यक्रम स्कूल कलेजमा हरेक हप्ताको शनिबार बेलुकी 6 बजेको थाहा खबर पछि 7 बजेसम्म यहाँले हामीलाई सुन्न सक्नुहुनेछ भन्दै यस कार्यक्रममा रहेर विद्यार्थी भाइ बहिनी भित्र लुकेर रहेको प्रतिभा अथवा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्य सहित उनीहरूसँग गरिएको रमाइलो अनि मिठा मिठा कुराकानीहरू प्रस्तुत गर्दछौ। यस कार्यक्रमलाई निरन्तरता दिँदै आजको श्रृंखला तयार गर्नको लागि म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ रहेको छु। यो क्षेत्रकै गुणस्तरीय तथा नमूना विद्यालय पञ्चमुनिदेव माध्यमिक विद्यालयमा भने कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला। अहिले भने भाइ बहिनीहरूसँगको रमाइलो कुराकानीतर्फ लाग्नेछौ। है त दर्शन, नमस्ते, नमस्कार। आज हामी फेरि पनि पञ्चमुनिदेव माध्यमिक विद्यालयमा रहेका छौँ। विद्यार्थी भाइ बहिनीहरूसँग मिठो मिठो कुराकानी गर्नको लागि भने आज चाहिँ हामीसँग सबैभन्दा पहिला चाहिँ दुईजना प्यारी प्यारी बहिनीहरू चाहिँ कुराकानीमा जोडिन आउनु भएको छ भन्दै अब भने ढिला नगरिकन उहाँहरूसँगको मिठो कुराकानी हामी कार्यक्रममा अगाडि बढाउनेछौँ। है त, नमस्ते, नमस्कार। हजुरको शुभ नाम?
1: मेरो नाम विनिता छेत्री।
0: अनि हजुरको?
2: मेरो नाम सोनिका जसवाल।
0: सोनिका है, अनि हजुरहरू कति क्लासमा पढ्नुहुन्छ नि?
1: हामी 6 कक्षामा पढ्छौँ।
0: 6 क्लासमा पढ्नुहुन्छ है, अनि सन्चै आरामै हुनुहुन्छ?
1: हजुर,
0: सन्चै हुनुहुन्छ है। अनि हजुरहरूको घर चाहिँ कता हो त?
1: मेरो घर चाहिँ दुलेकोबडा हो।
0: हजुर, अनि हजुरको?
2: मेरो घर पनि दुलेकोबडा भुक्ति बजारतिर।
0: ए, भनेपछि दुईजनाको घर नै दुलेकोबडा नै हो है। ल, भनेपछि आज हामीलाई के चाहिँ सुनाउँदै हुनुहुन्छ त नि?
1: आज हामी हजुरहरूलाई मातृभूमिको आवाज सुनाउन गइरहेको छौँ।
0: मातृभूमिको आवाज सुनाउँदै हुनुहुन्छ। ल, अब चाहिँ ढिला नगरिकन यो मिठो हजुरहरूको प्रतिभा सुनिहालौँ है त।
3: संस्कार बासे पछि देश बाँच्छ मनुष्य हाते परिवेश।

0: धन्यवाद
1: धेरै धेरै धन्यवाद यो मिठो प्रतिभा हामीलाई सुनाइदिनु भएकोमा अनि हजुरहरूले चाहिँ मातृभूमिको आवाज कविता सुनाउनको लागि चाहिँ कतिको प्र्याक्टिस गर्नु भएको थियो त नि
0: हामीले
1: धेरै नै प्र्याक्टिस गर्नु भएको थियो है ल ठिक छ अनि हजुरहरूको पढाइ चाहिँ कस्तो चलिरहेको छ त नि
0: राम्रो चलिरहेको छ
1: राम्रो चलिरहेको छ दुवैजनाको राम्रो चलिरहेको छ है अनि स्कुलमा चाहिँ सबै सर म्यामहरूले राम्रोसँग पढाइरहनु भएको छ त
0: राम्रोसँग पढाउनु भएको छ सबै टिचरहरू सर म्यामहरूले
1: ल भनेपछि हजुरहरूको चाहिँ स्कुलमा चाहिँ सबैभन्दा फेभरेट टिचर चाहिँ को हुनुहुन्छ त नि
0: म त न्यू हो
1: हजुर न्यू नै हुनुहुन्छ है
0: हजुर मलाई कम्प्युटर सर चाहिँ फेभरेट लाग्छ तर नाम चाहिँ प्रशान्त सर राम्रो हुनुहुन्छ
2: मलाई नि सर म्यामहरू राम्रो लाग्नुहुन्छ सबैले हामीलाई कराउनु भएको नि त्यहीमा राम्रो परोस् भनेर कराउनु भएको
1: हो हजुर ल एकदमै राम्रो विचार चाहिँ रहेछ हजुरको अनि हजुरले चाहिँ म चाहिँ यो स्कुलमा न्यू हो भन्नुभयो पहिला कुन चाहिँ स्कुलमा पढ्नु भएको थियो त
0: बाल विद्या
1: बाल विद्यामा पढ्नु भएको थियो भनेपछि अहिले यो वर्ष चाहिँ नयाँ स्टुडेन्ट हुनुहुन्छ यहाँ पञ्चमुनी स्कुलमा चाहिँ बाल विद्या स्कुलको भन्दा के चाहिँ चिजमा हजुरले डिफरेन्स पाउनु भयो त नि जस्तै अब एक्टिभिटिजहरूको कुराहरू पनि हुन्छ पढाइमै पनि हुन्छ कतिको डिफरेन्स पाउनु भयो
0: मैले
1: हजुर
0: खासै डिफरेन्स त भएको छैन उता स्कुलमा रमाइलो भएको थियो यता स्कुलमा रमाइलो भएको छ यो भएको छ
1: ल भनेपछि स्कुल चाहिँ दुईटा नै सेम सेम जस्तो नै लाग्यो हजुरलाई ल ठिक छ राम्रोसँग पढ्नु होला भन्दै अनि तपाईँलाई चाहिँ कुन चाहिँ कलर चाहिँ एकदमै बढी मनपर्छ त नि
0: मलाई एकदम मनपर्ने रेड हो
1: रेड कलर मनपर्छ अनि हजुरलाई
2: मलाई नि रेड
1: रेड कलर नै मनपर्छ है धेरै धेरै धन्यवाद यो मिठो प्रतिभा हामीलाई सुनाइदिनु भएकोमा भन्दै अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त धन्यवाद हजुर हाम्रो दुवैजना प्यारी बहिनीहरूले पनि आफ्नो मिठो प्रतिभा हामी माझ राखेर गइसक्नु भएको छ भन्दै अहिलेको लागि भने चाहिँ फेरि पनि कुराकानीको क्रममा जोडिनु पर्दा अर्को बहिनी चाहिँ साथमा हुनुहुन्छ भन्दै उहाँलाई पनि कार्यक्रममा हामी जोडिहाल्नेछौँ नमस्ते नमस्कार धेरै धेरै स्वागत छ कार्यक्रम स्कुल कलेजमा
3: नमस्कार
1: नमस्कार अनि हजुरको नाम
3: लक्ष्मी राणा
1: लक्ष्मी राणा हो अनि हजुर कति क्लासमा पढ्नुहुन्छ त नि
3: छ क्लासमा
1: पढ्नुहुन्छ है अनि सन्चै आरामै हुनुहुन्छ
3: सन्चै छु
1: सन्चै हुनुहुन्छ है ल ठिक छ भनेपछि हजुरको घर चाहिँ कता हो त बेल चौतारामा हो अनि आज चाहिँ हामीलाई के चाहिँ सुनाउँदै हुनुहुन्छ त
3: गीत सुनाउँदैछु
1: गीत सुनाउँदै हुनुहुन्छ अनि गीतको टाइटल चाहिँ के हो त
3: गीतको टाइटल सानै सानै छु
1: सानी सानी छु हो त ठिक छ अब भने ढिला नगरिकन हजुरको मिठो आवाज सुनिहालौँ है त
3: हस्

0: आहा, कस्तो मिठो गीत हजुरले हामीलाई सुनाउनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद भन्दै। अनि हजुरले चाहिँ यो गीत गाउँदै गर्दा चाहिँ हजुर आफैले रचना गर्नु भएको गीत हो यो?
1: हजुर।
0: अनि कति टाइम लाग्यो त नि यस्तो राम्रो गीत लेख्न?
1: धेरै समय लागेन।
0: धेरै समय लागेन है? अनि फुर्सदको टाइममा बनाउनु भएको हजुरले?
1: हजुर।
0: ल ठिक छ, निकै नै मिठो आवाज रहेको छ हजुरको, अझै बढी राम्रोसँग गीत गाउनु होला र धेरै अघि बढ्नु होला भन्दै हजुरलाई चाहिँ के कामहरू गर्न चाहिँ मजा लाग्छ त नि?
1: हाँस्न, खेल्न, रमाउन मन लाग्छ।
0: हाँस्न, खेल्न, रमाउन चाहिँ मन लाग्छ है हजुरलाई? अनि त्यो बाहेक अरू के कामहरू गर्न मन लाग्छ त नि?
1: त्यो बाहेक अरू पढ्न मन लाग्छ, गीत गाउन मन लाग्छ।
0: पढ्न मन लाग्छ, गीत गाउन मन लाग्छ है? अनि पढ्दै गर्दा चाहिँ कुन चाहिँ बुक चाहिँ हजुरलाई धेरै पढ्न मन लाग्छ त नि?
1: नेपाली।
0: नेपाली मनपर्छ है? फुर्सदको टाइमहरूमा चाहिँ हजुरले कसरी आफ्नो टाइम चाहिँ सदुपयोग गर्नुहुन्छ त?
1: फुर्सदको टाइममा पढेर, खेलेर, दिदीहरूसँग गफ गरेर।
0: ए ल ठिक छ, भनेपछि हजुरलाई चाहिँ खानेकुरामा चाहिँ कुन चाहिँ चिज एकदमै बढी मनपर्छ?
1: बनाना।
0: बनाना मनपर्छ है? त्यस पछाडि हजुरको फ्यामिलीमा चाहिँ को हुनुहुन्छ त नि?
1: मेरो फ्यामिलीमा तिनजना दिदी हुनुहुन्छ, एउटा भाइ हुनुहुन्छ।
0: हजुर।
1: अनि त्यसपछि मम्मी र बाबा।
0: मम्मी बाबा हजुरहरू हुनुहुन्छ है? ल ठिक छ, यो मिठो भाका सुनाइदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ र छुट्टिनु पूर्व चाहिँ हाम्रो रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूलाई केही जानकारी दिन चाहनुहुन्छ हजुरले?
1: मेरो गीत सुनेर रमाइदिनु होला भन्न चाहन्छु। धन्यवाद।
0: हजुर धन्यवाद। हजुर हाम्रो बहिनीले पनि निकै नै मिठो भाका हामीलाई सुनाइसक्नु भइसकेको छ र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीले उहाँको यो मिठो आवाजलाई स्वीकार्नु भयो होला भन्दै अहिलेको लागि भने फेरि पनि हामीसँग अर्को बहिनी साथमा हुनुहुन्छ कुराकानी गर्नको लागि भने जिल्ला नगरीकन उहाँसँग पनि कुराकानी अघि बढाउनेछौ। नमस्ते, नमस्कार, स्वागत छ कार्यक्रम स्कुल कलेजमा।
2: नमस्ते।
0: नमस्ते। अनि हजुरको शुभ नाम?
2: मेरो नाम दीपिका नेपाली।
0: दीपिका नेपाली हो? अनि हजुर कति क्लासमा पढ्नुहुन्छ त नि?
2: म अहिले छमा अध्ययन गर्दैछु।
0: छमा अध्ययनरत हुनुहुन्छ है? अनि हजुरको घर चाहिँ कता हो त?
2: मेरो घर बेलचौतारा।
0: बेलचौतारामा हो? फ्यामिलीमा चाहिँ को हुनुहुन्छ त नि हजुरको?
2: मेरो फ्यामिलीमा मेरो मामा हुनुहुन्छ, ड्याडी हुनुहुन्छ, एकजना भाइ छ।
0: हो ल, अनि आज चाहिँ हामीलाई के चाहिँ सुनाउँदै हुनुहुन्छ त?
2: म आज हजुरहरूको सामु एउटा कथा भन्न गइरहेको छु र मेरो कथाको शीर्षक रहेको छ वीर बलको बुद्धि।
0: ल अब चाहिँ ढिला नगरिकन हजुरको यो मिठो कथा सुनिहालौँ है त?
2: हुन्छ, म अब कथा सुरु गर्न गइरहेको छु। एकादेशमा एकजना नाम चलेका व्यापारी थिए। उनको व्यापार ठूलो थियो। उनले व्यापार धान्नका लागि प्रशस्त कामदारहरू राखेका थिए। उनीहरूकै सहयोगमा व्यापार अघि बढिरहेको थियो। उनी आफ्ना कामदारमाथि निकै विश्वास गर्थे। एक पटक पसलमा बसेर गहनाको उभिलेख राख्दै गर्दा उनले पसलबाट गहना हराएको थाहा पाए। यस घटनामा उनलाई आफ्नै कामदारमाथि शंका लाग्यो। गहना हराएकामा उनलाई चिन्ता लाग्न स्वाभाविक थियो। अझ बढी मुरी भन्दा पनि काल पल्कन्छ भन्ने चिन्ताले व्यापारीलाई थप सताउन थाल्यो। यस्तै सोचिरहेको बेला उनलाई जस्तै जटिल समस्या पनि हल गर्न सक्छन् भन्ने बीरबलको झट्ट सम्झना आयो। व्यापारी बिहान बीरबल कहाँ पुगे। आफ्नो निवासमा सबेरै आएका व्यापारीलाई हेर्दै बीरबलले भने, ल भन्नुहोस्, मैले तपाईँलाई कस्तो किसिमको सहयोग पुर्याउन सक्छु? बीरबलको कुरा सुनेर व्यापारीले तत्कालै भने, हजुर, जस्तो समस्या पनि पत्ता लगाउनुहुन्छ भनेर भन्ने सुनेर म यहाँ आएको छु। मेरो पसलबाट गहना चुने जोशी पत्ता लगाइदिनु पर्यो। व्यापारीबाट बेली विस्तार सुनेपछि बीरबलले सम्पूर्ण नौकालाई उपस्थित गर्न भने। जम्मा भएका कामदारलाई तीन तीन अमलका सामान सिन्का दिएर भोलिपल्ट बुझाउन आग्रह गर्दै बीरबलले भने, यो सिन्का सामान्य खालका होइन, गहना लगेको व्यक्तिसँग रहेको सिंहको एक अमल पर्नेछ। बीरबलको कुरा सुने निर्दोषहरू ढुक्क भए, तर चोर्ने व्यक्तिको मनमा ढ्याङ्ग्रो ठोक्न लायो। चोरी गर्ने कामदारले विभिन्न उपाय सोच्न थाल्यो। आफूलाई दिएको सिंहको पक्क एक अमल बढ्छ भन्ने उसलाई लाग्यो। पहिले नै अमल भाँचिदिने हो भने एक अमल बढ्दा बराबर हुन आउँछ भन्ने निष्कर्षमा पुगी उसले सिंहका भाँचे भोलिपल्ट सबैले सिङ्का बुझाउँदा चोरी गर्ने कामदारको सिङ्को एक अमल छोटो भयो। यसरी गर्ने व्यक्ति पत्ता लाग्यो, यसरी चोरी गर्ने व्यक्ति पत्ता लाग्यो। बुद्धिको प्रयोग गरी जटिल छानिएको समस्या पनि बिरुवलको सजिलै हल गरे। यस कथाको सन्देश हो कि हामीले बुद्धि प्रयोग गर्यो भने जति पनि जटिल समस्याहरूको समाधान गर्न सकिन्छ। धन्यवाद,
0: धेरै धेरै धन्यवाद बहिनीलाई यो मिठो कथा हामीलाई सुनाइदिनु भएकोमा र साथसाथै यस्तो राम्रो निष्कर्ष पनि दिनुभएकोमा त्यसको लागि धन्यवाद भन्दै अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ। छुट्टिनु पूर्व रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूलाई केही छोटो मिठो जानकारी दिनुहोस् ल।
2: मेरो कथा सुनाइदिनु भएकोमा सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। धन्यवाद।
0: हजुर, हाम्रो बहिनीले पनि आफ्नो प्रतिभा हामी माझ राखेर गइसक्नु भइसकेको छ भन्दै अहिलेको लागि भने चाहिँ हामीसँग साथमा हुनुहुन्छ एकजना प्यारो भाइ चाहिँ कुराकानीको क्रममा जोडिनु भएको छ भन्दै उहाँलाई पनि कार्यक्रममा हामी स्वागत गर्नेछौ। नमस्ते, नमस्कार। कार्यक्रम स्कुल कलेजमा यहाँलाई धेरै धेरै स्वागत छ।
3: नमस्ते, धन्यवाद।
0: नमस्ते, धन्यवाद। अनि हजुरको नाम?
3: मेरो नाम सिजन सुवेदी।
0: सिजन सुवेदी हो ल, अलिकति चर्को स्वरले चाहिँ बोलिदिनुहोस् ल।
3: हुन्छ
0: ल। अनि हजुर कति क्लासमा पढ्नुहुन्छ त नि?
3: म कक्षा 6 पढ्छु।
0: कक्षा 6 पढ्नुहुन्छ। अनि हजुरको घर चाहिँ कता हो त?
3: म दोलेगौडामा बस्छु।
0: बिरेगोडा है। अनि आज चाहिँ हामीलाई के चाहिँ सुनाउँदै हुनुहुन्छ त नि हजुरले?
3: म आज चाडपर्व शीर्षकमा कविता सुनाउँदैछु।
0: चाडपर्वको शीर्षकमा चाहिँ हजुरले हामीलाई आज कविता सुनाउँदै हुनुहुन्छ है। ल ठिक छ, अब भने ढिला नगरिकन हजुरको यो मिठो प्रतिभा हामी सुनिहालौँ है त।
3: कविताको शीर्षक रहेको छ चाडपर्व। अनेक जात फरक पर्व चाड, सद्भाव राख खुसियाली बाड, गरौ हामी अब फजुल खर्च, देखा सिकी गर्दा अप्ठ्यारो पर्छ, मिठा परिकार पाक्छन् घरमा, आफन्त भेटिन्छन् हर्ष भरमा, माया सद्भाव बाँड्ने बेला, चाड पर्व हुन् खुसीका मेला, दियो बालेर उज्यालो छरौ, आशीर्वादले मन पनि भरौ, नेपाल देशको सुन्दर पहिचान, हाम्रो पर्व र हाम्रै सम्मान। धन्यवाद,
0: धेरै धेरै धन्यवाद यो मिठो कविता हामीलाई सुनाइदिनु भएकोमा भन्दै। हजुर आफैले रचना गर्नुभएको कविता हो?
3: हजुर मैले गरेको।
0: हजुर आफैले गर्नुभएको? अनि कसैले सिकाइदिएको कि हजुर आफैले लेख्नु भएको हो त नि?
3: मेरो मम्मीले सिकाइदिनु भएर लेखेको।
0: ए, भनेपछि मम्मीले चाहिँ सिकाइदिनु भएको अनि हजुरले चाहिँ लेख्नु भएको है। ल ठिक छ, निकै नै मिठो निकै नै राम्रो कविता चाहिँ रहेको थियो भन्दै। अनि कति टाइम जति लाग्यो त नि यो बनाउन चाहिँ?
3: डेढ घन्टा।
0: डेढ घन्टा जति लाग्यो है। ल ठिक छ, अनि हजुरको फ्यामिलीमा चाहिँ को को हुनुहुन्छ त नि?
3: मेरो फ्यामिलीमा मम्मी बाबा हजुर बुबा बहिनी र म।
0: यसरी आज रेडियोमा बोल्नु पाउँदा कतिको खुसी लागेको छ त नि हजुरलाई?
3: मलाई धेरै धेरै खुसी लागेको छ।
0: धेरै धेरै खुसी लागेको छ है। रेडियो पहिला पनि सुन्नुहुन्थ्यो र?
3: सुन्नुहुन्थ्यो।
0: सुन्नुहुन्थ्यो, ल ठिक छ, अबको दिनहरूमा पनि अझै सुन्नु होला भन्दै अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त।
3: हुन्छ, थ्याङ्क यू।
0: हजुर हाम्रो भाइले पनि आफ्नो प्रतिभा हामी माझ राखिसक्नु भइसकेको छ भने अहिलेको लागि भने फेरि पनि हामीसँग दुईजना बहिनी चाहिँ साथमा जोडिनु भएको छ कुराकानीको लागि भने कार्यक्रममा ढिला नगरिकन उहाँहरूलाई पनि हामी कार्यक्रममा जोडिनेछौँ। नमस्ते, नमस्कार। कार्यक्रम स्कुल कलेजमा यहाँलाई धेरै धेरै स्वागत छ।
4: धन्यवाद। मेरो नाम सुविका भुजेल।
5: मेरो नाम स्वस्तिका गौतम।
0: अनि हजुरहरू कति क्लासमा पढ्नुहुन्छ त नि?
6: हामी 6 क्लासमा पढ्छौँ।
0: दुवैजना सेम क्लासमा पढ्नुहुन्छ है। हजुरहरूको घर चाहिँ कता हो त नि?
6: मेरो घर नयाँ गाउँ।
0: अनि हजुरको?
7: मेरो घर बेलचौतारा।
0: नयाँ गाउँ र बेलचौतारा चाहिँ हो। अनि आज चाहिँ हामीले के चाहिँ सुनाउँदै हुनुहुन्छ त?
6: हामीले आज चाहिँ कक्षागत गीत सुनाउँदैछौँ।
0: कक्षागत गीत चाहिँ सुनाउँदै हुनुहुन्छ। ल ठिक छ, अब भने ढिला नगरिकन गीत सुनिहालौँ है त।
6: हुन्छ।
8: पुर्खाको सृष्टि गौरव, स्वाधीन हाम्रो विशाल, हिमाल पहाड तराई मधेस अखण्ड हाम्रो नेपाल, स्वतन्त्र हाम्रो नेपाल, अखण्ड हाम्रो नेपाल, स्वतन्त्र हाम्रो नेपाल, अखण्ड हाम्रो नेपाल, ध्वजा छ उच्च राष्ट्रको, साना र सैनिकको निशान, यो सर्वभूमि गौरवशाली, धरती हो हाम्रो मान, चेतना खुल्छ बोलीमा, शिरमा शहीद, करोडौ हात उठाउँछ त, उठ्दा छ हाम्रो नेपाल, स्वतन्त्र हाम्रो नेपाल, अखण्ड हाम्रो नेपाल, स्वतन्त्र हाम्रो नेपाल, अखण्ड हाम्रो नेपाल, जाति र भाषा धर्म संस्कृति नेपाली प्यारो पहिचान सम्पदा लाखौ फुल्दना बोल्ने माताका हामी सन्तान यो कर्मभूमि पसिना सिपा छ मेरै नेपाल एकता हाम्रो साझा ढुकढुकी मुटु हाम्रो नेपाल स्वतन्त्र हाम्रो नेपाल अखण्ड हाम्रो नेपाल स्वतन्त्र हाम्रो नेपाल अखण्ड हाम्रो नेपाल स्वतन्त्र हाम्रो नेपाल अखण्ड हाम्रो नेपाल धन्यवाद
0: आहा धेरै धेरै धन्यवाद यो मिठो गीत हामीलाई सुनाइदिनु भएकोमा भन्दै हजुरहरूलाई चाहिँ कति टाइम लाग्यो चाहिँ यो गीत प्र्याक्टिस गर्न
7: धेरै लागेन
0: धेरै लागेन है ल अनि भनेपछि हजुरहरूको पढाइ चाहिँ कस्तो चलिरहेको छ त नि न्यू क्लास होला पक्कै पनि है
7: राम्रो चलिरहेको छ
0: राम्रो चलिरहेको छ अनि फाइभ क्लास पाँच सिक्स क्लासमा आउँदा चाहिँ कतिको डिफरेन्स चाहिँ पाउनु भयो त नि क्लासहरूमा
7: क्लासहरूमा फाइभमा अलिकति सजिलो लाग्थ्यो अनि अहिले सिक्समा अलिकति गाह्रो रह
0: हजुर पक्कै पनि अब सानो क्लासबाट ठुलो क्लासमा जाँदा त नयाँ नयाँ भएपछि पक्कै पनि गाह्रो त लाग्छ तर हामीले चाहिँ धेरै मेहनत गरेर चाहिँ पढ्नुपर्छ है त
7: हुन्छ
0: ल ठिक छ अनि भनेपछि हाम्रो रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूलाई केही छोटो मिठो जानकारी दिनुहोस् होला है त
7: आफूभित्र भएको ट्यालेन्टलाई नलुकाउनु होला भन्न चाहन्छु
0: अनि हजुरले केही भन्न चाहनुहुन्छ
9: हाम्रो गीतमा सुनिदिनु भएको र पनि धेरै धेरै धन्यवाद भन्दछु
0: हुन्छ धेरै धेरै धन्यवाद यो मिठो प्रतिभा राखिदिनु भएकोमा भन्दै अहिलेको लागि भने चाहिँ हामी यही छुट्टिन्छौँ है त
7: थ्याङ्क यू
0: हजुर हाम्रो दुवैजना बहिनीले पनि आफ्नो मिठो प्रतिभा हामीहरू माझ राखिसक्नु भइसकेको छ भन्दै अहिलेको लागि भने फेरि पनि हामी अर्को विद्यार्थीसँग चाहिँ कुराकानी गर्नतर्फ लागिरहेको छौँ र एकजना प्यारो भाइ चाहिँ साथमा हुनुहुन्छ भने उहाँलाई पनि कार्यक्रममा हामी ढिला नगरीकन जोड्नेछौँ नमस्ते नमस्कार कार्यक्रममा धेरै धेरै स्वागत यहाँलाई
10: नमस्ते
0: अनि हजुरको शुभ नाम
10: मेरो नाम सम्पन्न पौडेल
0: हो हजुरको घर चाहिँ कता हो त नि
10: मेरो घर मिलडाँडा
0: कति क्लासमा पढ्नुहुन्छ त
10: म अहिले छ कक्षामा
0: अहिले छ क्लासमा पढ्नुहुन्छ है अनि आज चाहिँ हामीलाई के चाहिँ सुनाउँदै हुनुहुन्छ त नि
10: आज साइन्सको फिजिकल क्वान्टिटी र त्यसको युनिटको बारेमा छ
0: ल ठिक छ अब चाहिँ ढिला नगरिकन हजुरको यो प्रतिभा हामी सुनिहाल्नेछौँ है त
10: लेन्थ त्यसको युनिट चाहिँ मिटर मास त्यसको युनिट चाहिँ किलोग्राम टाइम त्यसको युनिट चाहिँ सेकेन्ड टेम्परेचर त्यसको युनिट चाहिँ केल्भिन इलेक्ट्रिक करेन्ट त्यसको युनिट चाहिँ एम्पायर एरिया त्यसको युनिट चाहिँ स्क्वायर मिटर भोल्युम त्यसको युनिट चाहिँ क्युबिक मिटर फोर्स त्यसको युनिट चाहिँ न्युटन इनर्जी त्यसको युनिट चाहिँ जुअल पावर त्यसको युनिट चाहिँ वाट स्पिड त्यसको युनिट चाहिँ मिटर पर सेकेन्ड धन्यवाद
0: धेरै धेरै धन्यवाद यो मिठो प्रतिभा राखिदिनु भएकोमा भन्दै हजुरलाई चाहिँ कतिको पढ्न मन लाग्छ त नि धेरै मन लाग्छ है अनि त्यस पछाडि सिक्स क्लासमा पढ्नु पाउँदा चाहिँ कतिको खुसी महसुस भइरहेको छ त नि
10: धेरै
0: खुसी लागिरहेको छ है न्यू क्लास पनि हो पक्कै पनि हजुरहरूको लागि अनि टिचरहरूले चाहिँ कस्तो व्यवहार चाहिँ गर्नुहुन्छ त नि
10: टिचरहरूले राम्रो व्यवहार गर्नुहुन्छ
0: राम्रो गर्नुहुन्छ है स्कुलमा चाहिँ सबैभन्दा बढी मन पर्ने टिचर चाहिँ को हुनुहुन्छ त नि सबैजना समान हुनुहुन्छ है हजुरको लागि चाहिँ र पक्कै पनि समान चाहिँ हुनुपर्छ टिचरहरू भन्ने हजुरलाई चाहिँ खानेकुरामा चाहिँ के चिज खान मन लाग्छ त नि एकदमै बढी मन पर्ने फेभरेट फुडको नाम चाहिँ के हो त नि
10: रोटी
0: मनपर्छ ल ठिक छ अनि हजुरले चाहिँ घरमा चाहिँ फ्री हुँदाखेरि चाहिँ के कामहरू गर्नुहुन्छ त नि खेल्न जानुहुन्छ अनि पढ्नुहुन्छ साथीहरूसँग खेल्नुहुन्छ ल ठिक छ ठुलो भएपछि चाहिँ फ्युचरमा चाहिँ के बन्न मन छ त नि हजुरको फ्युचर ड्रिम चाहिँ के छ
10: मेरो फ्युचर ड्रिम चाहिँ डक्टर
0: डक्टर बन्ने हो के सम्बन्धीको डक्टर बन्ने हो त नि अपरेसन गर्नेवाला डक्टर बन्ने हो ल ठिक छ त्यसको लागि चाहिँ धेरै राम्रोसँग पढ्नु होला धेरै मेहनत गर्नु होला र हजुरको यो सपना पुरा गर्नु होला भन्दै हजुरको फ्यामिलीमा चाहिँ को हुनुहुन्छ त नि
10: मेरो फ्यामिलीमा म दिदी ड्याडी र मम्मी
0: हाम्रो सुनेर बस्नु हुने सम्पूर्ण श्रोता साथीहरूलाई केही छोटो मिठो जानकारी दिनु होला है त
10: धन्यवाद मेरो यो प्रश्न सुन्नलाई अनि आशा छ तपाईँले सधैँ रेडियो सुन्नु होला
0: ल हुन्छ नि किन मिठो जानकारी हजुरले दिनुभयो र रेडियो सधैँ सुन्दै गर्नु होला भन्दा चाहिँ हजुरले चाहिँ रेडियो कतिको सुन्ने गर्नुहुन्छ त
10: गाउँ दादा सुन्छु सधैँ
0: गाउँ जाँदा चाहिँ सुन्नुहुन्छ है? ल ठिक छ, अझै बढी सुन्नु होला र धेरै नयाँ कुराहरू चाहिँ अझै बढी सिक्दै जानु होला र राम्रोसँग पढ्नु होला भन्दै अहिलेको लागि भने चाहिँ हामी यहीँ छुट्टिन्छौँ है त।
10: धन्यवाद।
0: हजुर, हाम्रो भाइले पनि आफ्नो प्रतिभा राखिसक्नु भइसकेको छ र फेरि पनि अर्को बहिनी चाहिँ साथमा हुनुहुन्छ कुराकानीको क्रममा भने उहाँ चाहिँ अन्तिम विद्यार्थी पनि हुनुहुन्छ हामीसँग कुराकानी गर्नको लागि भने उहाँलाई पनि कार्यक्रममा अब ढिला नगरिकन जोडिहाल्नेछौँ। नमस्ते नमस्कार, कार्यक्रम स्कुल कलेजमा यहाँलाई धेरै धेरै स्वागत छ।
11: नमस्ते।
0: नमस्ते, अनि हजुरको नाम?
11: मेरो नाम संस्कृति वाग्ली हो।
0: अनि हजुर कति क्लासमा पढ्नुहुन्छ त नि?
11: म क्लास सिक्समा पढ्छु।
0: हजुरको घर चाहिँ कता हो त?
11: मेरो घर कोत्रे बजारमा हो।
0: कोत्रे बजारमा हो, अनि कोत्रे बजारबाट यहाँ पञ्चमुनि स्कुलमा आउनको लागि चाहिँ बसको व्यवस्थापन चाहिँ छ कि छैन त नि?
11: छ।
0: छ है, अनि कति बेला पुग्छ त नि बस चाहिँ?
11: बस चाहिँ बिहान 8:30 पुग्छ, बेलुका 5:30 पुग्छ।
0: ए भनेपछि 8 बजे नै पुग्छ है बस चाहिँ, अनि बिहान हतार हुँदैन त हजुरलाई 8 बजे बस आइपुग्दा चाहिँ?
11: हुन्छ
0: हुन्छ, धेरै हतार हुन्छ है, कसरी म्यानेज गर्नुहुन्छ त नि?
11: मम्मीले छिटो खाना गराएर रेडी गरिदिनुहुन्छ।
0: हो भनेपछि मम्मीले चाहिँ धेरै हेल्प गर्नुहुन्छ है हजुरलाई। अनि आज चाहिँ हामीलाई के चाहिँ सुनाउँदै हुनुहुन्छ त?
11: म आज एप्सको क्यारेक्टरिस्टिकको बारेमा बताउन जाँदैछु।
0: ल अब चाहिँ ढिला नगरिकन सुनिहालौँ है त।
11: डियर बडी इज कभर विथ फर एन्ड फिचर्स, दे हेभ अ पेयर अफ विङ, अ पेयर अफ लेग एन्ड अ बिक, दे रिपायर through lungs, heart counting 4 chambers, bones are light and hollow. Thank you.
0: Thank you so much. यो मिठो प्रतिभा हामीलाई सुनाइदिनु भएकोमा भन्दै हजुरले चाहिँ कतिको पढ्ने गर्नुहुन्छ त नि?
11: धेरै पढ्ने गर्छु।
0: धेरै पढ्ने गर्नुहुन्छ है, अनि कुन कुन बुकहरू चाहिँ हजुरले पढ्नुहुन्छ त नि?
11: मैले म्याथको प्र्याक्टिस गर्छु अनि अरूको पढ्छु।
0: हो, अनि हजुरलाई चाहिँ सबैभन्दा बढी मन पर्ने बुकको नाम चाहिँ के हो त?
11: म्याथ।
0: म्याथ मन पर्छ है, ल ठिक छ, राम्रोसँग पढ्नु होला भन्दै हाम्रो सुनेर बस्नु हुने सम्पूर्ण श्रोता साथीहरूलाई केही जानकारी दिन चाहनुहुन्छ हजुरले?
11: मेरो प्रतिभा सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद।
0: थ्याङ्क यू सो मच, यो मिठो प्रतिभा हामीलाई राखिदिनु भएकोमा भन्दै अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त।
11: हुन्छ, थ्याङ्क यू, बाई बाई।
0: हजुर थ्याङ्क यू सो मच। हस्त श्रोताबृन्द, कार्यक्रम स्कुल कलेजको निर्धारित समय पनि सकिने बेला भइसकेको छ। आजको श्रृंखलामा रहेर विद्यार्थी भाइ बहिनीहरूको प्रतिभा र उनीहरूसँग गरिएको मिठा मिठा अनि रमाइलो कुराकानीहरूलाई कार्यक्रम स्थान दियौं र यसै गरी हामी फेरि पनि अर्को हप्ता पुनः उपस्थित हुने नै छौ भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ यहाँहरू माझबाट विदा हुने आज्ञा चाहन्छौ। नमस्ते, नमस्कार, हैत।
12: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
13: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
14: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइन पाए लिने भनेको।
12: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
13: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
12: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9814153005।
15: सधैं पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी
16: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदा रहेछन्
15: ए हो र ल त ल
17: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछेपानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 06564142 र 98560
18: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
19: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
20: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डढेलो हो वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुरोटको ठुटा निभाएर मात्रै फालौं वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ वनमा आगो लगाउनु फौजदारी कसुर हो कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ
21: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
22: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
21: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआ सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
22: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
21: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878 प्रशान्त नेउपाने 98460 26925
23: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
24: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
23: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
25: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
23: मोबाइल सँग सम्बन्धित चार्जर एयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
25: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
16: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
24: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा।
1: प्रोप्राइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
2: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
16: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
25: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253-59122, 98058-28008 र 98460-69246।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
5: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
5: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
5: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
5: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
6: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
26: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
27: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
28: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
27: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
28: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
0: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
7: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज
8: स्टुडियो टाइम
9: अहिले साँझको 7 बज्यो।
0: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
10: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
11: धोरबाराही हाइलाइट्सको साथमा
12: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
11: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841349304।
13: नमस्कार, साँझ 7 बजेको ढोरबाराई हाइलाइट्समा सहकर्मी लक्ष्मी सुनारसँगै म सृष्टि खत्रीको स्वागत छ। तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.nb लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। ढोरबाराई हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट।
14: गण्डकी प्रदेशका समृद्धिका लागि कांग्रेसका 30 बुँदे गण्डकी संकल्प सार्वजनिक, भूमिहीनलाई लाल पूर्जा दिन प्राविधिक तयारी जारी, वितरण अन्यलमा।
13: नेपालमै पहिलो पटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास, विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्न महालेखाको सुझाव।
14: कास्कीको मर्दी हिमाल क्षेत्रमा 3 दिनदेखि सम्पर्क विहीन भिक्षु शनिबार मृत फेला। जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा जिल्लाका विभिन्न स्थानबाट 27 जना फरार प्रतिवादी पक्राउ।
13: रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक। इजरायल र लेबनान बीच युद्ध विराम 45 दिनका लागि थप, दुई देश बीच वार्ताको प्रयास हुने।
14: साफ महिला च्याम्पियनशीप खेल्ने नेपालको टोली घोषणा। आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले अमेरिकालाई 9 विकेटले हरायो।
13: अब पूरा समाचार सुन्नुहोस्। नेपाली कांग्रेसले गण्डकी प्रदेशलाई सुशासन युक्त, नागरिक मैत्री, पर्यटनमुखी र समृद्ध प्रदेश बनाउने प्रतिबद्धता सहित 30 बुँदे गण्डकी संकल्प सार्वजनिक गरेको छ। पोखरामा वैशाख 31 र जेठ 1 गते आयोजित 2 दिने परामर्श कार्यशालापछि संकल्प पत्र 2 जेठमा पोखराबाट सार्वजनिक गरिएको हो। संकल्प पत्रमा स्थानीय सरकारको सेवा घर आँगनमै पुर्याउनेदेखि भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान, स्वास्थ्य बीमाको विस्तार, रोजगार सृजना, पर्यटन प्रवर्धन र संहिताको प्रभावकारी कार्यान्वयनसम्मका विषयमा समेटिएका छन्। नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यशालामा गण्डकी प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख तथा पार्टीका प्रदेश, जिल्ला, क्षेत्र र पालिका तहका नेतृत्व सहभागी रहेका छन्। छलफल, संवाद र अन्तर्क्रियापछि जारी गरिएको संकल्प पत्रमा कांग्रेसले गण्डकीलाई पर्यटकीय प्रदेशका रूपमा राष्ट्रिय समृद्धिको आधार बनाउने अठोट उल्लेख गरेको छ।
14: Yeah. राष्ट्रिय भूमि आयोग खारेज भए पनि तनहुँमा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धी पुराना अभिलेख संरक्षण तथा प्राविधिक तयारीका कामलाई नापी कार्यालय तनहुँले निरन्तरता दिएको छ। आयोगको संरचना नरहे पनि हालसम्म भएका नाप जाँच नक्साङ्कन तथा तथ्याङ्कको कम्प्युटर प्रविष्टि डाटा इन्ट्री जस्ता कार्य सुरक्षित राख्ने काम भइरहेको छ। आयोगका सदस्य सचिव तथा नापी कार्यालय तनहुँका प्रमुख विजय कुमार सिंहका अनुसार आयोग खारेजी अघि सम्पन्न भएका प्राविधिक कामलाई व्यवस्थित बनाउने तथा दीर्घ दर्ता भइसकेका निवेदनहरूको वर्गीकरण गर्ने काम भइरहेको छ। आयोग नभए पनि अहिलेसम्म भएको उपलब्धिलाई संस्थागत गर्ने र कानूनी रूपमा आवश्यक प्राविधिक तयारीलाई व्यवस्थित राख्ने काममा कर्मचारी खटिएको उहाँले बताउनुभएको छ। जिल्लाभर 1108 भूमिहीन दलित, 1871 भूमिहीन सुकुम्बासी र 23,167 अव्यवस्थित बसोबासीको पहिचान भइसकेको छ। प्राविधिक रूपमा 43,000 भूमिहीनका सबै कानूनी तथा प्रक्रियागत काम पूरा भई लालपूर्जा वितरणको अन्तिम चरणमा पुगे पनि आयोग खारेजी र केही प्राविधिक सामग्री अभावका कारण वितरण कार्य ठप्प भएको हो। सबै प्रक्रिया पूरा भएर पनि लालपूर्जा वितरण हुन नसक्दा भूमिहीन परिवार अन्यलमा परेका छन्। आयोग खारेज भएसँगै राष्ट्रिय भूमि आयोगका कर्मचारी नापी कार्यालयमै बसेर काम गरिरहेका छन्। सरकारले आयोग खारेज गरे पनि कर्मचारी नहटाएकाले काम जारी रहेको कार्यालय प्रमुख सिंहले बताउनु भएको छ।
13: सर्वोच्च अदालतले सीमा नाकामा 100 रूपियाँ भन्दा बढ़ीका सामानहरू भन्सा लिने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। 100 रूपियाँ भन्दा बढ़ीको सामानमा भन्सा उठाएको विषय अव्यवहारिक भन्दै दायर रिटमा सुनवाई गर्दै न्यायाधीशहरू हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगनाको इजालसले हिजो अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेश जारी भएसँगै अब सीमा पारीबाट तरकारी, औषधि, लदा, कपड़ा लगायतका दैनिक उपभोग्य सामग्री ल्याउँदा तत्कालका लागि रोकावट नहुने बताउनु भएको छ। यसअघि अर्थ मन्त्रालयले 100 रूपियाँ मूल्यमाथिका वस्तुमा भन्सार कर अनिवार्य गरेपछि तराई मध्य क्षेत्रका सीमानाकामा कडाई हुन थालेको थियो।
14: नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो क्रमैस्थिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अधिकांश नीतिगत व्यवस्थालाई यथावत राखेको जनाएको छ। बैंकले विदेशी विनिमय संचिति र मुद्रास्फीति लक्ष्य अनुरूप रहने प्रक्षेपण तथा न्यून आर्थिक वृद्धिको अवस्थालाई दृष्टिगत गर्दै आर्थिक वर्षको शुरूदेखि अवलम्बन गरिएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको जनाएको छ। समीक्षा अनुसार ब्याज दर करिडोर, बैंक दर, अनिवार्य नगद मौजदाता सीआरआर तथा वैधानिक तरलता अनुपात एसएलआर सम्बन्धी विद्यमान व्यवस्थाहरू यथावत कायम गरिएको छ। यद्यपि ब्याज दर करिडोरलाई थप प्रभावकारी बनाउन ब्याङ्क तथा वित्तीय संस्थालाई उपलब्ध गराइने स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था पुनरावलोकन गरिने राष्ट्र ब्याङ्कले जनाएको छ।
13: नेपाल इन्भेस्टमेन्ट बैंक एनआईएमबीका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डेलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। आवश्यक परेको समयमा उपस्थित हुने शर्त सहित पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चले हिजो आदेश दिएको हो। न्यायाधीश सारंग सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजालसले पाण्डेलाई आफूले रोजेको वरिष्ठ अधिवक्ताको निगरानीमा रिहा गर्न भनेको हो। पाण्डेलाई गैर कानूनी रूपमा हिरासतमा राखिएको दावी गर्दै उहाँकी पत्नी निरू दाहालले बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो। ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा पाण्डेलाई गएको बुधबार प्रहरीले पक्राउ गरेको थियो।
14: शनिबार र आइतबार सार्वजनिक विदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा पठन पाठन संचालन र कार्य घण्टा मिलनका लागि नयाँ व्यवस्थापन गरेको छ। मन्त्री परिषदको गएको चैत 22 गतेको निर्णय अनुसार सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा हप्तामा दुई दिन शनिबार र आइतबार विदा दिने निर्णयपछि केन्द्रले नयाँ व्यवस्थापन गरेको हो। नयाँ व्यवस्थापन अनुसार विद्यालय संचालन हुने 5 दिन तथा पठन पाठन हुने अवधि समेत आसमायोजन गर्न पाठ्यक्रम विकास केन्द्र, पालिका, शिक्षक, विद्यालय र सरोकार भएका पक्षलाई शास्ति भएको छ। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठक 11 गतेको बैठकबाट गठित कार्यदलको सुझावका आधारमा पाठ्यक्रम स्वीकृत गरिएको छ। स्वीकृत पाठ्यक्रमले
8: तोके अनुसार कार्यघण्टा मिलन गरिएको केन्द्रका महानिर्देशक युवराज पौडेलले जानकारी दिनुभएको छ। विद्यालय शिक्षाका सबै कक्षाका लागि एक शैक्षिक वर्षमा कम्तीमा 205 दिन पठन पाठन सञ्चालन हुने, कक्षा एकदेखि तीनसम्म जम्मा 26 पाठ्य घण्टा अर्थात वार्षिक 832 कार्य घण्टाको पठन पाठन गर्नुपर्ने भएकाले त्यसको व्यवस्थापन गरिएको महानिर्देशक पौडेलले बताउनु भएको छ।
13: सुकुम्बासी बस्तीमा रोजर चलेपछि विस्थापित भएका 14 जना बालबालिकालाई काठमाडौँ महानगरपालिकाले होस्टेल पठाएको छ। कार्यवाहक मेयर सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले महानगर विद्यालय र सुकुम्बासीका अभिभावक बीच सम्झौता गरी कृतिपुरमा रहेको राधा स्वामी सत्संग होल्डिङ सेन्टरमा बसिरहेका मध्ये 10 वर्षभन्दा माथिका 14 बालबालिकालाई होस्टेल पठाइएको हो। उनीहरूलाई कक्षा 10 सम्म आवासीय सुविधा सहित निशुल्क पढ़ने व्यवस्था मिलाइएको महानगरले जनाएको छ। कृतिपुर होल्डिङ सेन्टरमा 61 जना बालबालिका रहेका छन्। शिक्षा विभागका अनुसार नाम दर्ता गरेका केही बालबालिका अभिभावकसँग बाहिर भाड़ाको घरमा बस्न गएका छन्। महानगरले प्याप्सन अन्तर्गतका 10 वटा र एनप्याप्सन अन्तर्गतका 3 वटा विद्यालयसँग सम्झौता गरेको छ। अभिभावक मनोज महोताले आफ्ना बालबालिकाले राम्रो विद्यालयमा पढ्न पाउने भएपछि खुशी लागेको बताउनु भएको छ।
8: त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षणका साथै आयमूलक कार्यमा उपयोग गर्न महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदन 2083 सोझा आएको छ। प्रतिवेदनले त्रिभुवन विश्वविद्यालयको पूर्ण स्वामित्वमा 1,31,22,000 वर्गमिटर, भोगाधिकार 9,59,000 वर्गमिटर समेत र अन्य 6,53,000 वर्गमिटर समेत 1,47,84,000 वर्गमिटर जग्गा अतिक्रमित भएको जनाएको छ। यस्तै सुदूरपश्चिम विश्वविद्यालय मथातको टीकापुर बहुमुखी क्याम्पस 380 बिघा जग्गा मध्ये 300 बिघा तथा पोखरा विश्वविद्यालयको स्वामित्वमा रहेको पोखरा महानगरपालिकाका विभिन्न वडामा नेपाल सरकारबाट भोगाधिकार प्राप्त 1,300 वर्त रोपनी 13 आना 3 पैसा जग्गा मध्ये 652 रोपनी भन्दा बढ़ी अतिक्रमण भएको देखिएको छ।
13: शिक्षा स्वास्थ्य र कृषि क्षेत्रमा निरन्तर सामाजिक योगदान पुर्याउँदै आएको हेड्स नेपालको 33 औं स्थापना दिवसको अवसरमा मानवीय संवेदनशीलताको उदाहरण प्रस्तुत गरिएको छ। संस्थाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पतालको आकस्मिक विभागलाई 5 स्थान व्हील चेयर हस्तान्तरण गरेको हो। अस्पताल परिसरमा आयोजित कार्यक्रममा हेड्स नेपाल कास्कीका अध्यक्ष हरिबहादुर भट्टराईले अस्पतालका इमर्जेन्सी विभाग तथा जनरत ओपीडी प्रमुख प्रा डाक्टर नारायण सिंह गुरूङलाई व्हील चेयर हस्तान्तरण भएको हो। आकस्मिक उपचारका लागि आउने बिरामी ज्येष्ठ नागरिक तथा सक्त सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले व्हील चेयर सहयोग गरिएको अध्यक्ष भट्टराईको भनाइ छ। सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर हेड्स नेपालले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै उहाँले स्वास्थ्य सेवामा सामान्य सहयोगले पनि बिरामी र उहाँका परिवारलाई महत्वपूर्ण राहत पुग्ने भएकाले आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिने उहाँले बताउनु भएको छ।
8: बागलुङको बडीघाट गाउँपालिकामा नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनाका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिण्डरमा भरेर चूलो बाल्न थालिएको हो। नमूना परियोजनाका रूपमा 3 वर्ष अघि शुरू गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यवसायको प्रयोगतर्फ अघि बढ़ाइएको छ। परियोजना अन्तर्गत उत्पादन गरिएको ग्यासबाट चूलो बालेर सजिलै खाना पकाउन सकिन्छ। त्रिभुवन विश्वविद्यालय सहित विभिन्न देशका विश्वविद्यालय वैज्ञानिक तथा प्राविधिक संस्थाको सहकार्यमा परियोजना सञ्चालन गरिएको हो। परियोजनाले अब हाइड्रोजन ग्यासको सुरक्षित वितरण प्रणाली र व्यावसायिक विस्तारका विषयमा थप अध्ययन अघि बढ़ाउने जनाएको छ। बडीघाट गाउँपालिका 2 गिरिङद खोला लघु जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत प्रयोग गरी हाइड्रोजन ग्यास निकालिएको हो। 2066 सालमा स्थापना भएको लघु जलविद्युत आयोजनाको विद्युत खपत नभई खेर गइरहेको अवस्थामा त्यसलाई उपयोग गरेर नयाँ प्रविधिको परीक्षण गरिएको हो। वितरण प्रणाली र व्यावसायिक विस्तारका विषयमा थप अध्ययन अघि बढ़ाउने जनाएको छ। बडीघाट गाउँपालिका 2 गिरिङद खोला

0: राख्नु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
1: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलीगौड़ा तनहुको कक्षा एघारको नयाँ भर्ना सम्बन्धी सूचना।
2: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
3: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
3: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
4: मम्मी भोक लाग्यो, खाजा खाम न।
5: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
4: हस मम्मी।
6: मैले सुने छोरी, ल जाम हिँडा।
5: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
5: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई स्टेक वा चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
3: बीजी मोमो हाउस दुलेगौंडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
7: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
5: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
10: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
11: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
10: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
12: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
7: कहाँ जाने?
13: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
7: मयाम चिसापानी, अनि बिचमा नझर्ने?
13: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
7: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 9846161678 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिस्ता पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 9825552663।
14: किन आँखा मिचेको मिचेको गरेको
7: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
14: धेरै समय मोबाइल चलाएपछि क्या हो
7: भने यो

0: अहिले धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
0: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
0: बुझेँ।
1: यसलाई 20-20-20 को नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98-166-34-372।
7: विश्रामपछि पुनः स्वागत छ ढोलबराई हाइलाइट्समा। अब बाँकी समाचारहरू। तनहुँको भानु नगरपालिकाले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न उत्पादनका आधारमा अनुदान उपलब्ध गराउने भएको छ। नगरभित्रका व्यवसायिक किसानलाई कृषि र पशुपालनमा टिकाई राख्न नगरपालिकाले दुधमा प्रति लिटर 5 रूपियाँका दरले अनुदान दिने नीति लिएको हो। उत्पादनमा आधारित यो अनुदानले वास्तविक किसानलाई सिधै लाभ पुग्ने र पशुपालनमा थप हौसला मिल्ने नगरपालिकाले विश्वास लिएको छ। नगरपालिकाकी उपप्रमुख उमा गोतामीले यस्ता कार्यक्रमले उत्पादन बढ़ाउन र स्वरोजगारी सिर्जना गर्न ठूलो सहयोग पुग्ने बताउनु भएको छ। उपप्रमुख गोतामेका अनुसार साना तथा ठूला दुग्ध उत्पादक कृषक समूह र सहकारी मार्फत आबद्ध भएका किसानहरूले यो सुविधा प्राप्त गर्नेछन्। भानु नगरपालिकाका पशु सेवा प्राविधिक अमित ढुंगानाका अनुसार दूधमा अनुदान कार्यक्रमका लागि चालू आर्थिक वर्षमा 8 लाख रूपियाँ विनियोजन भई कार्यान्वयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यस कार्यक्रमका लागि आह्वान गरिएको प्रस्ताव बमोजिम जिल्लाका 3 वटा दुग्ध सहकारी संस्थाहरू छनौटमा परेका छन्।
8: कास्कीको माछापित्री गाउँपालिका वडा नम्बर 9 स्थित मर्दी हिमालय क्षेत्रमा 3 दिनदेखि सम्पर्कविहीन बिच्छुलाई शनिबार मृत फेला परेका छन्। वैशाख 30 गते मर्दी भ्यू पोइन्ट नजिकबाट सम्पर्कविहीन भन्तीश्वर भनिने बिच्छु मृत अवस्थामा देखेपछि स्थानीय प्रहरी र कास्की प्रशासनलाई खबर गरेका थिए। जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रंगत बरालले शव निकाल्नका लागि गृह मन्त्रालयलाई अनुरोध गर्नुभएको थियो। करिब 40 वर्षीय भिक्षुको शव शनिबार बिहान करिब 8 बजे माछापुत्री गाउँपालिका ओडा नम्बर 9 को मर्दी क्षेत्र स्थित मोदी खोलामा खोला किनारमा स्थानीयले देखेका थिए। माछापुत्री गाउँपालिका वडा नम्बर 9 का वडा अध्यक्ष हरिबहादुर छेत्रीले मर्दी भ्यू पोइन्ट पुगेपछि झोला राखेर घुमेर आउँछु भनी निस्किएका पुरूष सम्पर्कविहीन भएको बताउनुभएको छ। बाक्लो कुहिरो लाग्ने, भूबनोट जटिल रहेको र दिशा अल्बलिने भएकाले यो क्षेत्रमा बारम्बार पर्यटकहरू हराउने गरेका छन्। पथ प्रदर्शक गाइड बिना नजान आग्रह गरिए तापनि पर्यटकले व्यवस्था गर्दा बेला बेलामा यस्ता दुर्घटना हुने गरेका छन्।
7: जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्लाका विभिन्न स्थानबाट 27 जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्ता नगरी फरार रहेका प्रतिवादीलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा 20 जना पुरूष र 7 महिला रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभएको छ। उहाँको अनुसार चेक अनादर कसुरमा 12, सार्वजनिक अनादर कसुरमा 5 अंश, माना चामल कसुर 4, बीगो लेनदेन सम्बन्धी कसुरमा 2, ब्याङ्किङ कसुरमा 2, सवारी ज्यान कसुर र अभद्र व्यवहार सम्बन्धी कसुरमा 1-1 जना पक्राउ परेका हुन्। पक्राउ पर्ने परेकाबाट 4 वर्ष 15 दिन कैद सजाय र रू 48,1,180 जरिवाना सुझ हुने गरी कास्की जिल्ला अदालतमा बुझाइएको प्रमुख प्रहरी नायक परीक्षक बस्नेतले जानकारी दिनुभएको छ। पछिल्लो समय कास्की प्रहरीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्दै आएको छ।
6: भारतको मौसम विभागले यो वर्ष औसत मिति भन्दा 6 दिन अघि मनसून प्रवेश गर्ने अनुमान गरेको छ। विभागले विज्ञप्ति निकालेर यस वर्षको दक्षिण पश्चिम मनसून मे 26 तारीकमा केरलामा प्रवेश गर्ने अनुमान सार्वजनिक गरेको हो। केरलामा मनसून प्रवेश गर्ने औसत मिति जून 1 तारीक रहेकोले 6 दिन अघि मनसून प्रवेश हुने सम्भावना देखिएको हो। विभागले मे 26 को 4 दिन अघि वा 4 दिनपछिका कुनै पनि दिन मनसून भित्रिने बताउनु भएको छ। केरलामा जून 1 तारीकमा मनसून भित्रिँदा नेपालमा आइपुग्ने मिति जून 13 दिन हो। केरलाबाट पूर्वी नेपाल हुँदै नेपालमा मनसून फैलन्छ। यदि भारतमै छिटो आइपुग्यो भने नेपाल आइपुग्ने समय पनि चाँडो हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर केरलापछि पनि मनसूनलाई प्रभाव पार्ने थुप्रै गतिविधि हुने भएकोले अहिले प्रश्न भन्न सक्ने अवस्था हुँदैन। गएको वर्ष नेपालमा मनसून औसत मिति भन्दा 15 दिन अगाडि अर्थात मे 29 तारीकमै प्रवेश गरेको थियो।
7: अब अन्तर्राष्ट्रिय समाचार। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ही मे 19 र 20 तारीकमा चीनको भ्रमण गर्नुहुने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिए लगत्तै रूसी राष्ट्रपतिको कार्यालयले मे 19 र 20 तारीक अर्थात आउँदो मंगलबार र बुधबारको भ्रमण तालिका सार्वजनिक गरेको हो। भ्रमणको क्रममा रूसी राष्ट्रपति पुटिनले आफ्ना चिनिया समकक्षी सी जिनपिङसँग भेटवार्ता गरेर चीन र रूस बीचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ बनाउने भन्ने बारे छलफल गर्ने रूसी विज्ञप्तिमा उल्लेख रहेको छ। पुटिन र सीले प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा पनि विचार आदान प्रदान गर्ने र वार्तापछि संयुक्त घोषणा पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको जनाएको छ। ले युक्रेन रूस द्वन्द लगायत व्यापार र भू राजनीतिक तनाव कम गर्न भूमिका खेल्ने अपेक्षा रहेको छ। चीनले युद्ध अन्त्य गर्न नियमित रूपमा वार्ताको आह्वान गर्दै आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गरेको जनाएको छ।
6: इजरायल र लेबनान बीच युद्ध विराम 45 दिनका लागि थप भएको छ। अघिल्लो महिनादेखि लागू भएको युद्ध विरामलाई थप 45 दिन लम्ब्याउन दुई देश सहमत भएका हुन्। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पछिल्लो सहमति बारे जानकारी दिनुभएको हो। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले सामाजिक सञ्जाल एक्स मार्फत गएको अप्रेल 16 तारीकदेखि शुरू भएको तनाव अन्त्यको प्रयासका लागि थप 45 दिनका लागि युद्ध विराम विस्तार गरिएको उल्लेख गर्नुभएको छ। यसबीचमा इजरायल र लेबनान बीच वार्ताका लागि थप प्रयास हुनेछ। अमेरिकी विदेश मन्त्रालयमा दुई देशबीच राजनैतिक वार्ता हुनेछ। त्यसअघि दुवै देशका सैन्य प्रतिनिधिबीच पेन्टागनमा सुरक्षा केन्द्रित वार्ता हुनेछ। युद्ध विरामको समय अवधि थपिए पनि दक्षिणी लेबनानमा इजरायल र सशस्त्र समूह हिजबुल्लाह बीचको संघर्ष भने रोकिएको छैन। लेबनानी राष्ट्रिय समाचार एजेन्सीका अनुसार हिजो दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा कम्तीमा 9 जनाको ज्यान गएको छ।
7: अन्तिममा खेल समाचार। अखिल नेपाल फुटबल संघ इन्फाले भारतमा हुने साफ महिला च्याम्पियनशीप फुटबल प्रतियोगिताका लागि नेपालको टोली घोषणा गरेको छ। इन्फाले साफ च्याम्पियनशीप खेल्ने अन्तिम महिला टोली घोषणा गरेको हो। मुख्य प्रशिक्षक नवीन नेउपानेले छनौट गरेको अन्तिम टोलीमा दुई खेलाड़ीहरूले पहिलो पटक स्थान बनाएका छन् भने तीनजना खेलाड़ीले पुनरागमन गरेका हुन्। अनिता लम्जेल र बिर्सना चौधरी पहिलो पटक समेटिनु भएको हो। यस्तै गीता राणा, सबिना चौधरी, अनिता केसीले टोलीमा पुनरागमन गर्नुभएको हो। नियमित खेलाड़ी सरस्वती हवाल र मनमाया दमाई बाहिरिनु भएको छ। भारतको गोवामा हुने साफ च्याम्पियनशीपमा नेपाल समूह एमा परेको छ। यो समूहमा श्रीलंका र भूटान रहेका छन्। समूह बीमा साविक विजेता बंगलादेश, भारत र मालदिव्स रहेका छन्। साफ च्याम्पियनशीपको उद्घाटन खेलमा नेपालले जेठ 11 गते भूटानसँग खेल्नेछ।
6: आईसीसी विश्वकप क्रिकेट लीग T2 श्रृंखला अन्तर्गत नेपालले अमेरिकालाई 9 विकेटले हराएको छ। आज भएको खेलमा अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 36 ओभर 4 बलमा 1 विकेट गुमाएर भेटाएको हो। नेपालका कुशल भुर्तेलले शतक सहित 119 रन बनाउनु भएको थियो। यस्तै आसिफ शेखले
8: 58 रन बनाउनु भएको थियो। आजको खेलबाट डेब्यू गरेका ईशान पाण्डेले अभिजित 20 रन बनाउनु भएको थियो। त्यसअघि त्रिवी क्रिकेट रंगशाला किर्तिपुरमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएर अल आउट भएको थियो। अमेरिकाका समित पटेलले 86 र स्याहान जयसूर्यले 50 रन बनाउनु भएको थियो। नेपालका दिपेन्द्र सिंह एरीले 4 विकेट लिनुभएको थियो। नेपालमा भइरहेको लीग 2 एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। अंक तालिकामा नेपाल 26 खेलमा 20 अंक सहित 7 स्थानमा छ। अमेरिका 26 खेलबाट 36 अंक जोडेर दोस्रो स्थानमा छ। यो श्रृंखला अघि शीर्ष स्थानमा रहेको अमेरिका स्कटल्याण्डले लगातार 2 जित निकालेपछि दोस्रोमा झरेको हो। स्कटल्याण्ड 30 खेलमा 38 अंक जोडेर शीर्ष स्थानमा छ। किर्तिपुरमा यसअघि मंगलबार र बिहीबार भएको खेल स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान 2 रनले हराएको थियो। नेपाल र अमेरिका अहिलेसम्म एक दिवसीय खेलमा 11 पटक खेलेका छन्। नेपाल 4 खेलमा विजयी हुँदा 6 खेलमा पराजित भएको छ। एउटा खेल टाई भएको थियो। नेपालले आफ्नो तेस्रो खेलमा पर्सी 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8 गते अमेरिकासँग खेल्नेछ।
7: यिनै खबरहरूसँगै हामी ढोलबाराई हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनुपूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्।
8: गण्डकी प्रदेश समृद्धिका लागि कांग्रेसका 30 बुधे गण्डकी संकल्प। सार्वजनिक भूमिहीनलाई लाल पूर्जा दिन प्राविधिक तयारी जारी। वितरण अन्यलमा
7: नेपालमै पहिलो पटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास। विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्न महालेखाको सुझाव।
8: कास्कीको मर्दी हिमालय क्षेत्रमा 3 दिनदेखि सम्पर्कविहीन भिक्षु शनिबार मृत फेला। जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा जिल्लाका विभिन्न स्थानबाट 27 फरार प्रतिवादी पक्राउ।
7: रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक। इजरायल र लेबनान बीच युद्ध विराम 45 दिनका लागि थप। दुई देश बीच वार्ताको प्रयास हुने।
8: साफ महिला च्याम्पियनशीप खेल्ने नेपालको टोली घोषणा। आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले अमेरिकालाई 9 विकेटले हरायो।
7: हवस्त, यिनै खबरहरूसँगै साँझ 7 बजेको ढोरबारलाई हाइलाइट अहिलेको लागि सकिएको छ। राति 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट सहकर्मी लक्ष्मी सुनारसँगै म सृष्टि विदा हुन्छौ। नमस्कार।
9: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
10: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
11: सूर्योदय इंग्लिस बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
12: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सिमेन्ट सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: सूर्योदय इंग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
12: हाम्रा विशेषताहरू
11: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
12: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
11: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
12: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
11: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0655714479 र 98562665।
13: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
14: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
13: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9855188461 र सिजन गुरुङ 9705440900।
15: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
13: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
16: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
13: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422। दिपेश मल्ल ठकुरी 9508501420। दीप मल्ल ठकुरी 9406041530।
17: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
18: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
17: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
18: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
17: ए त्यसो भए त म गइहाले,
18: चिया त पिएर जाऊ।
17: अहिले हतार छ, पछि आउँदै गरौला है।
19: दीर्घायु फर्निचर सोरुम,
18: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
13: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9456061268 र 9556062068।
20: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
21: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
20: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
21: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
20: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
2: सुन न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
3: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
3: गन्जकी मेडिकल हल।
5: हो, गन्दगी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
3: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
5: र चौथो शनिबार गन्दगी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
2: गण्डकी मेडिकल हल, दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0965903769, मोबाइल 98 40 82 69 26।
6: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
8: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98 5 60 83 507, कविता श्रेष्ठ सम्पर्क 0 65 414 055 र 98 4 66 18 817।
9: अफिसबाट अमित सरको फोन।
10: हस्नु पछि कल ब्याक गर्छु। ओह सरी भगवान, आज पनि ढिला भयो।
11: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
12: मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
0: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7 सेरा। प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 98 5 60 20 279।
13: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
14: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
13: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
14: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
15: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन,
4: शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
5: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845010950।
4: सिटीईभीटी बाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय दुलेगौड़ामा भर्ना खुल्यो।
5: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: एसईई मा 2 जीपीए प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
5: सिट सीमित छ, यही जेठ 13 गति सम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू:
5: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
4: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यास द्वारा पठन पाठन गराइने,
5: समेना गृह र छात्रावासको व्यवस्था,
4: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
5: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
4: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौड़ा तनहुँ।
5: फोन 0564140056, मोबाइल 9860608015, 9849715598, 9560443444 र 9413167788।
15: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
16: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
15: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौड़ा भित्री बजार।
17: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार।
4: मोबाइल 9908535537 र 9806615899।
18: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: मिटली स्टील फन पर कका सबै सामान साइनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9867294।
3: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
8: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
9: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
10: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
11: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
10: ओके, ल डन।
1: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
10: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
12: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
13: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
7: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
13: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0564142
14: 34 र 98 171 56 606।
15: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पो चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98 165 95 301।

0: सीए बन्ने अच्छा तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ
1: हो नि राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ
0: त्यसो भए सुन्नुहोस् इलाइट सीएमा सीए फाउन्डेसन लेभलको भर्ना खुलेको छ
1: हो र के खास छ त इलाइट सीएमा
0: एक्सपिरियन्स सीए फ्याकल्टी फुल कोर्स कभरेज र भिडियो ब्याकअप क्लास छुट्यो भने पनि टेन्सन छैन
1: ओहो अनि लोकेसन
0: बानेश्वर काठमाडौँ सम्पर्क 01-5914-284 97-164-8465 लिमिटेड सी हिला नगर्नुहोस्
1: इलाइट सीए तपाईँको सफलताको सही सुरुवात
2: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
4: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
5: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
2: ए हो र हस् दाई म आजै जान्छु
6: हजुर यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि

0: पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
2: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
3: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
2: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
4: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
1: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 9816634372।
6: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको सूचना। आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो। यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बाल बालिकाको चिन्ह भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम, 1 चिया चम्चा भन्दा कम दुई बाल बालिकाको चिन्ह भएको प्याकेटको नुन खाऊ। आयोडिन युक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। युक्त नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
1: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
8: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
9: अब चिन्ता नलिनुहोस्। शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
8: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
9: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
8: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
9: प्रोप्राइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9846361209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
10: ल, किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
11: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
10: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
12: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
10: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
0: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पंचमुनि स्कूल को अगाड़ी सिकेन्द्र फिश हाउस को आड़ई में शाखा पसल दुलेगौड़ा भित्री बजार सांगीला विकास बैंक को पछाड़ी। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेर का लागि आवश्यक खसी र कुखुरा का मासु पाइनु का साथै जिउँदो खसी बोका पूजा का लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर विवेक ढुंगाना, जानकी ढुंगाना, मोबाइल 9856066136 र 9151166136।
14: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन
15: कि बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भो।
14: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
15: तिमीलाई पड्किन बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
16: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
17: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856086507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
18: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
19: म्याडम, धुम्रपान भनेको के हो?
18: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। तीमध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
19: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
18: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
19: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
18: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
0: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
20: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
20: हाम्रा विशेषताहरू
0: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
20: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
0: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
20: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
0: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 9560662065।
21: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुन देखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
2: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
3: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिन्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिवार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 9868161887।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0168585595044044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: कहाँ जाने?
5: सिधै मयम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट
4: मयम चिसा पानी, अनि बिचमा नझर्ने?
5: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
4: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोप्राइटर रामचन्द्र महत, 9841616878, र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9825526663।
6: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
6: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
6: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
8: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
11: अन्तर्मनको आवाज।

0: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागंजी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
0: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
3: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
4: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
3: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
5: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556-78302 र 9846-78302।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
7: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
8: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्लगण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
8: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856-33398 र 9465-10950।
10: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम, शुक्लगण्डकी नगरपालिका 7, दुलेगौडा तनहुको, कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
9: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
8: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कुलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0654142585, मोबाइल 9856-35497 र 9856-34885 सम्पर्क गर्न सकिनेछ।
8: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय, शुक्लागण्डकी 4, दुलेगौडा तनहु।
11: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
12: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
11: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
12: ए, होटल फ्री छ नि है हुन्छ म आजै जान्छु
13: हजुर विगत 13 वर्षदेखि तपाईहरुकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठीक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरु उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
12: होटल फ्यामिली एन्ड लज खैरिनी चार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9860-23420 9840-54674 र 9860-23420

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोध पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
1: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
5: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
6: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
4: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
5: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पातेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
4: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241-84264 र 98141-53305।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
8: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
9: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
8: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
9: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
10: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
11: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
12: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
13: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
12: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-61220।
1: CTEVT बाट सम्बन्धन प्राप्त। पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
0: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
0: सिट सीमित छ। यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू
0: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
1: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
0: समेना गृह र छात्रावासको व्यवस्था,
1: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
0: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
1: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
0: फोन 0 65 410 56, मोबाइल 98 660 80 615, 98 4 69 15 598, 98 5 60 44 344 र 98 4 13 61 788।
4: ए सबिना, यसको हतारमा कता हो?
14: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
4: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
15: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98 4 60 78 528 र 98 028 16 142।
16: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
12: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
16: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
17: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
16: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
17: NCLको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र NTC को सिम पनि पाइन्छ। NCL को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
16: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
12: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
18: प्रोपाइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ, मोबाइल 98 4 61 56 99 छ।
19: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
20: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
19: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागे लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
20: यो रक्त अल्पता भएमा के हुन्छ नि?
19: थकाई लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
20: यसबाट बस्न के गर्छ?
19: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
20: यो चक्की कहाँ पाइन्छ?
19: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविका सँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
14: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
21: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
14: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्छ

0: का पेट्रोल डीजल तथा ईवी गाड़ीहरू मरमत गरिनुको साथै हाइड्रोलिक ज्याक द्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाड़ी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कशप एन्ड कार वास दुलेगौड़ा प्रभु बैंक भन्दा 50 मीटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
2: साहित्य विशेष कार्यक्रम अब रेडियोमा
3: आमा तस्वीरमा लहराएका तिम्रा अधरमा मेरा अभागी अधर पेटभरि जोडेर चुम्न मन थियो।
2: कार्यक्रम साहित्य मञ्जरी हरेक शनिबार राति 9 बजेपछि सुन्न नभुल्नुहोला।
3: नमस्कार, रेडियो ढोरबराई 103.8 MHz साहित्य मञ्जरी लिएर सदाचै आज पनि म उपस्थित भइसकेकी छु यहाँहरूकै सहयात्री रेखा देवी पौडेल साहित्य मञ्जरीमा। रेडियो ढोरबराई 103.8 MHz ध्वनि तरंगमा साहित्य मञ्जरी प्रत्येक शनिबार बेलुकी 9 बजेपछि बज्ने गर्दछ। नेपाली भाषा साहित्य र कलाको क्षेत्रमा हामी सबैको सामूहिक अभियान भन्ने मूल मन्त्रका साथ सञ्चालित साहित्य मञ्जरी सबैको आफ्नै कार्यक्रम हो अनि हामी सबैको आफ्नै कार्यक्रम हो। हामी साहित्य मञ्जरीमा सुन्छौं अनि सुनाउँछौं। कहिलेकाहीँ म यहाँहरूले उपलब्ध गराउनु भएका रचनाहरू अर्थात कृतिहरूलाई स्थान दिँदै यी कृतिहरूमा रहेका रचनाहरू वाचन गरेर यहाँहरूलाई सुनाउने गर्छु भने कहिलेकाहीँ स्रष्टा स्वयंलाई हाम्रो रेडियो ढोरबराईको स्टुडियोमा आमन्त्रण गरेर यहाँहरूकै मुखारविन्दबाट यहाँहरूका साहित्यिक रचनाहरू र सांगीतिक प्रस्तुतिहरू प्रस्तुत गर्छौं। आदरणीय श्रोतागण, यहाँहरूलाई साहित्य मञ्जरी कस्तो लाग्दैछ? पक्कै पनि साहित्य मञ्जरीसँगै रमाइरहनु भएको छ। कतै तपाईँहरू रेडियो भन्दा पर हुनुहुन्छ भने नजिक आउनुहोस्, एकैछिन साहित्य मञ्जरीमा साहित्यमय वातावरणमा एकैछिन रमाउँदै छ भन्दै आज भने म यहाँहरूलाई सुन्ने अर्थात स्वयं स्रष्टालाई हाम्रो रेडियो ढोरबराईको स्टुडियोमा आमन्त्रण गरेर यहाँहरूका मुखार हिन्दूबाट रचनाहरू सुनाउने प्रयत्नमा जुटिरहेको छु र मेरो साथमा हुनुहुन्छ प्यारा प्यारा भाइ बहिनीहरू र आफ्ना साहित्यिक रचना लिएर यहाँ उपस्थित भइसक्नु भएको छ। प्रथमत म सबै बाबु नानीहरूलाई यो स्टुडियोमा अनि विशेष गरेर साहित्य मञ्जरीमा हार्दिक स्वागत गर्दछु। हार्दिक स्वागत छ तपाईँहरूलाई र म क्रमशः तपाईँहरूलाई पालै पालो तपाईँहरूको परिचय अनि तपाईँहरूका रचना प्रस्तुतिका लागि अनुरोध गर्छु। प्रथमत म सुरुवात गर्दैछु शुभेच्छा विकबाट। प्रथममा म यहाँलाई आफ्नो परिचय दिनुहुन र आफू पढ्ने विद्यालयको नाम बताउनुहुन अनुरोध गर्दछु।
4: नमस्कार, मेरो नाम शुभेच्छा विक, म अरणी स्कुलको कक्षा 7 मा अध्ययनरत गर्ने छात्रा हुँ।
3: धन्यवाद। अनि शुभेच्छाजी, तपाईँ आज रेडियो ढोरबराईको यो स्टुडियोमा आइरहनु भएको छ, आज साहित्य मञ्जरी कार्यक्रममा तपाईँलाई कस्तो लागिरहेको छ? खुसी लागेको छ। अनि तपाईँ कथा कविता लेख्नुहुन्छ हो?
4: हजुर।
3: अनि सुन्न पनि मनपर्छ?
4: हजुर।
3: साहित्य मञ्जरी सुन्नुहुन्छ? सुन्नुभएको छैन भनेपछि आज तपाईँको कार्यक्रम रेकर्ड हुन्छ, तपाईँले साहित्य मञ्जरी सुन्दै हुनुहुन्छ, होइन त? ल ठिक छ, तपाईँ कथा कविता लेख्नु हुँदो रहेछ अनि आज पनि केही न केही त तपाईँले आफ्नो प्रस्तुतिको लागि लिएर आउनु भएको छ होला, केही ल्याउनु भएको छ कि? के ल्याउनु भएको छ?
4: कविता।
3: कविता ल्याउनु भएको छ। ल आदरणीय श्रोताबिन, अब हामी शुभेच्छा विकजीको कविता श्रवण गर्छौ र सबै श्रोताबिनलाई म यो सन्दर्भ अहिलेको सन्दर्भ म शुभेच्छा विकजीलाई सुन्केको अनुरोध गर्दै निवेदन गर्दै शुभेच्छाजीको कविता श्रवणमा ध्यान आकर्षण गराउन चाहन्छु। शुभेच्छाजी कविता प्रस्तुतिको लागि अनुरोध छ।
4: मेरो देश नेपाल

किसने देखी नेपाल लेख न पाए भूकुलीमा घामको पहिलो किरण खासे पछि सिंहो धरती जगमग बन्छ हिमाल हाँसे पछि देखी देखी कावी सम्म सबै फेर फेरो चुला बिग्लै भए पनि एउटै घर मेरो हिमाल पहाड तराई मधेश जहाँ रहे पनि एउटै देशका सन्तान हामी।

0: मंदबाडीलास मलाय देखो माया रखीची कुमठाची सुंदरता कुठानी यही देखा संतान हानी कभी भाग्य मानी यही देखा संतान हानी कभी भाग्य मानी
1: कस्तो सुन्दर सुन्दर लाइनमा कविता सुनाउनुभयो शुभेच्छाजीले, यहाँलाई धेरै धेरै धन्यवाद छ। आदरणीय श्रोताबिन, म यहाँहरूलाई आजको फरक सन्दर्भमा लगिरहेकी छु र फरक सन्दर्भमा आज मेरो साथमा हुनुहुन्छ अरणीको बोर्डिङ स्कुल दुलेगौँडा अर्थात् कपासेका बाबु नानीहरूको साथमा म आज साहित्य मञ्जरीलाई साहित्य विशेष बनाउने प्रयत्नमा जुटिरहेकी छु र भर्खरै यहाँहरूले सुन्नुभयो शुभेच्छा गीताजीको कविता। यहाँहरूलाई कस्तो लाग्यो? पक्कै पनि यहाँहरूका रचनात्मक सल्लाह सुझावहरू प्रेषित गर्नुहुनेछ भन्ने अपेक्षा गर्दै म फेरि अर्थात् प्रश्नतर्फ उन्मुख हुँदैछु। सदिच्छा थापा, सदिच्छा थापा, यहाँलाई हार्दिक स्वागत छ। अब तपाईँले तपाईँको परिचय अनि तपाईँको बारेमा बताउँदै जानुहुनेछ भन्ने अपेक्षा गर्दछु। सदिच्छा थापा
2: नमस्कार, मेरो नाम सदिच्छा थापा, म अरानीको माध्यमिक विद्यालयमा पढ्ने कक्षा सातकी छात्र।
1: कक्षा सातमा पढ्नुहुन्छ अरानीको माध्यमिक विद्यालय कवासेमा है? अनि तपाईँ पनि कथा कविता लेख्नुहुन्छ हो? घरिघरि लेख्नुहुन्छ। अनि तपाईँलाई कविता मनपर्छ?
2: हजुर।
1: सुन्न पनि मनपर्छ? अनि लेख्न पनि मनपर्छ अनि वाचन पनि गर्नुहुन्छ। आज तपाईँले के शीर्षकमा कविता लेख्नु भएको छ?
2: मैले आज
1: मेरो देश शीर्षकमा। ल, अनि तपाईँको कविता प्रस्तुतिका लागि मैले यो समय दिए, प्रस्तुतिका लागि अनुरोध गर्दछु।
2: मेरो देश

0: গড়া পশ্চিমে চিরকালি সীমানা করে তো দক্ষিণ সরাই উত্তর চাপ হিমালয় টলকে তো হিমালয়ে পাহাড়ি বেগ তরাই হরিও মাথা শ্রীমালি
1: धन्यवाद। कति सुन्दर कविता वाचन गर्नुभयो। हिमाल तराई पहाड सबैलाई समेटेर लेख्नु भएको रहेछ यो सुन्दर कविताको लागि। यहाँलाई धेरै धेरै धन्यवाद छ। यो सुन्दर कविता मेरो देश कविता अहिले हामीसँग हुनुहुन्थ्यो सदीक्षा थापा अरनीको स्कुल बोर्डिङ स्कुल सभासेबाट कक्षा सातमा पढ्ने नानी हुनुहुन्थ्यो। उहाँलाई हार्दिक सम्मानसहित धन्यवाद व्यक्त गर्दछु। फेरि म अर्क श्रष्टा मसित हुनुहुन्छ उपस्थित भइसक्नु भएको छ शिखा थापा। यहाँलाई हार्दिक स्वागत छ शिखाजी। यहाँको परिचयका लागि म अनुरोध गर्दछु।
2: नमस्ते, मेरो नाम शिखा थापा। म अरनको माध्यमिक विद्यालयकी कक्षा सातमा अध्ययनरत गर्ने छात्रा।
1: कक्षा सातमा पढ्नुहुन्छ। अनि शिखाजी, तपाईँको हातमा म कुनै एउटा पेपर देखिरहेकी छु। कथा कविता लेख्नुहुन्छ हो?
2: हजुर
1: लेख्नुहुन्छ। अनि कविताहरू पनि सुन्ने गर्नुहुन्छ?
2: हजुर सुन्छु।
1: तपाईँलाई मनपर्छ साहित्य विधा?
2: मनपर्छ।
1: त्यसैले त अनि कविता लेख्नुभएको छ। अनि कविता पनि लिएर आउनुभएको हो?
2: हजुर।
1: कविता सुनाउनुहुन्छ नि? तपाईँलाई पनि मैले यो समय दिएँ कविता वाचनको लागि। शीर्षक के थियो?
2: राष्ट्रध्वजा।
1: ल, यो कविता सुनाउनुहुन म अनुरोध गर्दछु।
2: ध्वजा विश्व नेपालको सास चल्छ त्यसैमा किया सारा विश्वास कविता म नेपालको त्यो ध्वजा फर्फराउ त्यसैमा दिदी बित्तको शान्ति पाऊ ध्वजामा छ गोर्खाहरू सुनसाना त्यही नै छ हाम्रो
1: सुसाना
2: जाऊ जहाँ त्यो ध्वजा फर्फराउ म नेपालको गौरवी गीत गाऊ सदाको निसाना त्यही वीरताको निलो किनारा छ गम्भीरताको त्यही भित्रका चन्द्रा सूर्यले चाहिँ नयाँ कर्मको ज्योति आफ्नो जगाऊ काली रमे ची ध्वजा भित्र देखु चाले कबेकु ध्वजा भित्र देखु त्यसै भित्रका बार मिठा समेटी सुनौलो म नेपालको चित्र लेखु ध्वजामा पुरा सत्यता टल्कदैछ अनौठो कला भव्यता झल्कदैछ म यो भावमा राष्ट्रबाजा बजाऊ ध्वजाबाट नै जिन्दगी सजाऊ म यो भावमा राष्ट्रबाजा बजाऊ ध्वजाबाट नै जिन्दगी
1: कस्तो कस्तो सुन्दर कविता। म यो भावमा राष्ट्रबाजा बजाउँ ध्वजाबाट नै जिन्दगी यो सजाउँ। यो सुन्दर थाप सहितको कविता रहेको थियो राष्ट्रध्वजा। यहाँप्रति पनि हार्दिक सम्मान छ। धेरै धेरै आभार व्यक्त गर्दछु र धन्यवाद व्यक्त गर्दछु शिखा थापाजीप्रति। आदरणीय श्रोताजी, यहाँहरूलाई आज कस्तो लागिरहेको छ? आज हामी साहित्य मञ्जरीमा यहाँहरूलाई सुनिरहेका छौं। अझ विशेष गरेर साहित्यमा नेपाली भाषा र साहित्यको क्षेत्रमा उम्रदै गरेका र फुल्दै गरेका कोपिलाहरूलाई, उम्रदै गरेका बोटहरूलाई, पलाउँदै गरेका पालुवाहरूलाई अनि फुल्दै गरेका कोपिलाहरूलाई आज म रेडियो ढोरबराईको यो स्टुडियोमा आमन्त्रण गरेर अनि तिनै कोपिलाहरू तिनै श्रष्टाहरूको मुखारविन्दबाट कविता सुनाउने र रचना सुनाउने काममा जुटिरहेकी छु। यहाँहरूलाई आजको पल कस्तो लागिरहेको छ? साहित्य मञ्जरी रेडियो ढोरबराईको फेसबुक पेजबाट पनि लाइभ प्रसारण हुन्छ, अर्थात प्रत्यक्ष प्रसारण हुन्छ प्रत्येक शनिबार बेलुकी 9 बजेपछि। पक्कै यहाँहरूले त्यो समय बिर्सनु भएको छैन, किनकि साहित्य मञ्जरी यहाँहरू लाई मनमा शीतलता दिने कार्यक्रम हो, मन बहलाउने चौतारी हो अनि आनन्द विभोर गराउने एउटा साधना पनि हो। त्यहाँ सुखका सुखका रमाइलाका कुराहरू गरिन्छन् अनि कुराहरू साटा साथ हुन्छन्। यसर्थ पनि यहाँहरूलाई साहित्य मञ्जरी पक्कै पनि रमाइलो लाग्छ र मनपर्छ भन्ने कुरामा म विश्वस्त छु। र फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण हुने हुनाले फेसबुकबाट नै यहाँहरूले पनि यहाँहरूले साहित्य मञ्जरीका सन्दर्भमा आफ्ना रचनात्मक सल्लाह सुझावहरू प्रेषित गर्न सक्नुहुनेछ भन्दै आज पनि मैले साहित्य मञ्जरीमा यहाँहरूलाई सुन्ने सन्दर्भ जोडिरहेको छु। सुन्ने सन्दर्भमा अरनीको माध्यमिक विद्यालय कपासीका बाबु नानीहरूलाई स्टुडियोमा आमन्त्रण गरेर उहाँहरूकै मुखार बिन्दुबाट केही साहित्यिक रचनाहरू सुनाउने प्रयत्नमा जुटिरहेको छु। तपाईँ पनि यहाँहरू यो सन्दर्भमा हालित हुनुहुन्छ र खुसी पनि हुनुहुन्छ भन्ने विश्वास गरेकी छु। यसै सन्दर्भमा अब म अर्क स्रष्टातर्फ उन्मुख हुन गइरहेकी छु। अर्क स्रष्टा हुनुहुन्छ आशिका थापा। आशिका थापा, यहाँलाई हार्दिक स्वागत छ। अब म तपाईँलाई आफ्नै मुखबाट आफैबाट तपाईँको परिचय दिनको लागि अनुरोध गर्दछु।
3: नमस्कार, मेरो नाम आशिका थापा, म यही अरनीको माविको छात्रा।
1: माविमा कति कक्षामा पढ्नुहुन्छ?
3: सात कक्षामा।
1: सात कक्षामा पढ्नुहुन्छ। यहाँलाई रेडियो ढोरबराईको स्टुडियोमा स्वागत छ है, अझ विशेष गरेर साहित्य मञ्जरीमा स्वागत गर्दै। अनि म तपाईँको हातमा पनि एउटा कवि देखिरहेकी छु, यहाँले पनि कविता लिएर आउनु भएको छ भन्ने मलाई लागिरहेको छ। यहाँलाई साहित्यिक रचनाहरू मनपर्छ? मनपर्छ। लेख्नुहुन्छ अनि सुन्नु पनि हुन्छ? साहित्य मञ्जरी सुन्नुभएको छ?
3: मम्मीले मोबाइल हेर्दाखेरि देख्छु।
1: मम्मीले मोबाइल हेर्नुहुँदाखेरि तपाईँले देख्नुहुन्छ। ठिक छ, अब तपाईँको कार्यक्रम रेकर्ड हुँदैछ, यो कार्यक्रम तपाईँले पनि सुन्नुहोला, तपाईँको आफन्त इष्टमित्रलाई पनि सेयर गर्नुहोला भन्दै आज तपाईँले ल्याउनु भएको कविता हामी सुनाउन चाहन्छौँ हाम्रा आदरणीय श्रोता बिन्दु। तपाईँ कविता सुनाउनुहोस्।
3: कति नि शोभा छ हाम्रो, कति राम्रो देश, सबभन्दा प्यारो लाउँछ मलाई मेरो देश। नाटकको गीत गाउँछु मजल बजाएर, सगर माछा पुछे शिरमा सजाएर। हिमाल राम्रो, पहाड राम्रो, तराई घुमे राम्रो, उच्च सीता विस्तुतिको जन्मभूमि हाम्रो। यति सुन्दर देश हाम्रो, देखेर हो कि त तिनको मुख र साझै भक्तो रहेछ शीतल। पूजा गर्छु यही माटोको, तराई ठुला पाटी, हिमाल पहाड तराई दुखे दुख्छ मेरो छाली। अभिसलन गरे सिमल झुक्न दिन्न म, एउटा तारा दिल्ली चलाई सुख दिन्न म। रमाई रमाई मेची पुग्छु पुग्छु महाकाली, गीत गाउँछु कताको भाका हाली हाली। बाँचिरहोस् मेरो देश मैले बाँच्ने साटो, बग्न दिन्न नेपालबाट एक चिन्ची माटो। धन्यवाद।
1: आहा, कस्तो कस्तो सुन्दर बात, कस्तो राष्ट्र प्रेमले उत्प्रोत भएको गीत सहितको कविता रहेछ मेरो देश शीर्षकमा। अझ मलाई यो एउटा पङ्क्ति दोहोऱ्याउन मन लाग्यो। रमाई रमाई मेची पुग्छु पुग्छु महाकाली, गीत गाउँछु एकताको भाका हाली हाली। रमाई रमाई मेची पुग्छु पुग्छु महाकाली, गीत गाउँछ एकताको भाका हाली हाली। एकदम मिठो मिठो, त्यो मिठो कविताको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ। आदरणीय श्रोताबिन, यहाँ अहिले तपाईँहरूलाई म सुनाइरहेकी छु आशिका बहिनीको कविता अनि उहाँको मेरो देश शीर्षकको कविता। कस्तो लागिरहेको छ? पक्कै पनि यहाँहरूलाई पनि राम्रो लागेको छ भन्ने अपेक्षा गरेकी छु। र रचनात्मक सल्लाह सुझावका लागि म अपेक्षा गर्दै आज हामी साहित्य मञ्जरीमा प्यारा प्यारा बाबु नानीहरूलाई प्रस्तुतिका लागि आमन्त्रण गरिरहेका छौँ र बाबु नानीहरूकै मुखारविन्दबाट उहाँहरूकै साहित्यिक रचनाहरू श्रवण गरिरहेका छौँ। आदरणीय श्रोताबिन, यहाँहरूलाई आज कस्तो लागिरहेको छ? पक्कै पनि फरक लागेको छ। मैले स्रष्टा एकजना स्रष्टालाई मात्रै ल्याएर पनि स्रष्टाका धेरै कुराहरू सुनाउने कार्य गरेको थिएँ विगतका अङ्कहरूमा, तर आज भने मेरो साथमा हुनुहुन्छ सातजना स्रष्टाहरू, कविहरू हुनुहुन्छ, भविष्यका होनहार कविहरू आज मेरो साथमा हुनुहुन्छ। फुल्दै गरेका कोपिलाहरू हुनुहुन्छ, पलाउँदै गरेका मुनाहरू हुनुहुन्छ। यस अर्थमा म असाध्यै हर्षित छु र आदरणीय श्रोताबिनसँग यो खुसी मैले साटिरहेकी छु। र आज एकै छेकोमा म बाबु नानीहरूका रचनाहरू प्रस्तुत गराइरहेको छु। अब भने म ढिला नगरिकन आर्यन रोकाजीलाई म आमन्त्रण गर्दछु आर्यन रोका हुनुहुन्छ मेरो साथमा। आर्यन रोका जी यहाँलाई हार्दिक स्वागत छ। अनि तपाईँको परिचय दिनु पर्यो।
4: नमस्कार, मेरो नाम आर्यन रोका, म कक्षा आठ पढ्ने अभिनन्दरत अरनगर सेकेन्डरी बोर्डिङ स्कुलमा हाल पढ्दै आएको छात्र हो।
1: आठ कक्षामा पढ्नुहुन्छ
4: हजुर।
1: अनि तपाईँलाई पनि साहित्यमा रुचि छ
4: हजुर।
1: अनि कथा कविता लेख्नुहुन्छ
4: हजुर।
1: गजल लेख्नुहुन्छ। वा, गजल लेख्नु हुँदो रहेछ भनेपछि गजल आज गजल सुनाउनुहुन्छ हजुरले? कविता सुनाउने कि गजल? कविता सुनाउने। गजल ल्याउनु भएको छैन, ठिक छ। अब हामी सुन्छौँ आर्यन रोका छेत्रीजीलाई, उहाँकै मुखारविन्दबाट कविता सुन्छौँ। र कविताको शीर्षक के रहेको छ?
4: मेरो राष्ट्र नेपाल।
1: मेरो राष्ट्र नेपाल। लाइक यहाँलाई यो मैले समय सुन्थे।
4: हिमालको काखमा जन्मिएको देश, शान्ति र साहसले भरिएको देश, मेचीदेखि महाकालीसम्म फैलिएको माया, नेपाल मेरो मुटुको सबैभन्दा प्यारो छाया, तराईको फाटा, पहाड़का गाउँ, हरेक कुनामा आफ्नो पनको छाउँ, झरनाको संगीत, चराको गीत सुनिँदा रमाउँछ मनको प्रीत, शहीदको रगतले सिन्सित यो माटो, वीरहरूको साहसले बनेको बाटो, देशका लागि हाँसी हाँसी जीवन दिने, नेपाल आमाको सान सधैँ हामी नै लिने, जाति छन् धेरै, भाषा छन् अनेक, तर मन सबैको हुन्छ एक, दुःख पर्दा कानमा कान मिलाउने, सुख आउँदा सधैँ हाँस्ने गाउने, सगरमाथा जस्तै उच्च हाम्रो शिर, देश प्रेमले धक्किरहने साहस दिएर, नेपाल केवल देश होइन हाम्रो शान हो, यो देश प्रेमको गाथा नै सबैको साझा राष्ट्र गान हो।
1: धन्यवाद। कस्तो सुन्दर कविता, यो गद्य कविता ल्याउनु भएको रहेछ, एकदमै सुन्दर कविता। यहाँलाई पनि धेरै धेरै धन्यवाद छ। कस्तो राम्रो, तराईको फाटा, पहाड़का गाउँ, हरेक कुनामा आफ्नो आफ्नो आफ्नो आफ्नोपनका छौँ, झरनाको संगीत, चराको गीत, दुनियाँ रमाउँछ मनको प्रीत, कस्तो सुनिदा रमाउँछ मनको प्रीत, कस्तो सुन्दर सुन्दर कविता रहेछ। कविता कहिले कहिले लेख्नुहुन्छ
4: हजुर?
1: अनि गजल पनि लेख्नुहुँदो रहेछ। गजलको शेर भनेको पनि थाहा पाउनु भएको छ? तपाईँले लेख्दै जानुहोला, जति लेख्नुहुन्छ उति तपाईँको लेखनी मजबुत हुन्छ, र त्यो साधनाले तपाईँलाई एउटा अब्बल साहित्यकार बनाउन सकोस् भन्ने शुभकामनासहित तपाईँलाई धन्यवाद व्यक्त गर्दछु। आर्यनजी हुनुहुन्थ्यो भर्खरै, आर्यनजीको कविता हामीले सुन्यौँ, एकदमै सुन्दर कविता, मेरो राष्ट्र नेपाल शीर्षकमा। आदरणीय श्रोताबिन, आज साहित्य मञ्जरी विशेष भइरहेको महसुस गरेकी छु, किनकि आज विशेष पात्रहरू हुनुहुन्छ मेरो साथमा, अनि अझ एकदमै सुन्दर कोपिलाहरू एकदम हरभराउँदा कोपिलाहरू हुनुहुन्छ, अनि यहाँहरूकै रचनाहरू सुनाउन पाइरहेको छ, तसर्थ पनि आज साहित्य मञ्जरी विशेष भएको महसुस गरिरहेको छु। फेरि म अर्को स्रष्टा हुनुहुन्छ, अर्को कोपिला स्रष्टा हुनुहुन्छ, सदीक्षा तिमल सिन्हा। सदीक्षा तिमल सिन्हालाई आफ्नो परिचयका लागि म अनुरोध गर्दछु।
5: नमस्ते सबैमा, म सदीक्षा तिमल सिन्हा, अरणीको सेकेन्डरी बोर्डिङ स्कुलकी छात्रा, कक्षा सातमा अध्ययन गर्दछु
1: हजुर। अनि बसाइ चाहिँ कहाँ छ सदीक्षाजीको?
5: म दुलेगौडा वडा नम्बर तिन।
1: वडा नम्बर तिनमा बस्नुहुन्छ, शुक्ला गण्डकी वडा नम्बर तिनमा। अनि तपाईँले पनि कविता ल्याउनु भएको हो? कविता ल्याउनु भएको कि कथा? कविता लिएर आउनु भएको। तपाईँ पनि साहित्य लेख्नुहुन्छ, कविता लेख्नुहुन्छ, कथा पनि लेख्नुहुन्छ हो? सुन्नु पनि हुन्छ? कहिले काहीँ सुन्नुहुन्छ। तपाईँलाई हार्दिक स्वागत छ रेडियो ढोरबराईको यो स्टुडियोमा, र तपाईँको आज ल्याउनु भएको रचना वाचनको लागि मैले समय दिएँ।
5: यो विश्वकी शारदा, प्राणी सन्तति हुन् सबै जगतका, वात्सल्य मौलाउँदा, आमा हुन् धरती र गाउँ घरकी, बस्ती अध्यारो हुँदा, न्यानो हुन्छ साध्य मातृ ममता, बाबु भनी भनी दिदा,
6: आमा का खुशमान हो धनीमा पलटेर गिज्जाउँदा जिब्रो स्वाद चपाउने बदन का सिदन्त देखाउँदा आमा हुन्न भनेर हन्छ र कहाँ यो सृष्टिको कायदा खुट्टा टेक्नु स्वयं न टेक अरूका भन्ने सुझाव भइदिँदा आमाको सुर भावना हृदयको बोली र भाषा कला आमा का करले सिकाउँछ सधैँ सत्कर्मका पाइला आँखा ज्योति समान हुन्छु प्रथमा यो विश्वमा आउँदा हे बजलान मन मन्दिर र घरमा कारुण्य सिद्ध्याउँदा आमा कान विकल्प छन् जगतमा त्यो सत्य तेर्स्याउँदा प्यारो हुन्छ असाध्य मातृ ममता सामिप्यमै आउँदा आमाको अनुवादका प्रिय कथा लेखेर योगाउँदा सुन्नेमा आज भक्ति भक्त महिमा सङ्गीत रन्काउँदा आमाका प्रिय बाती अति उपमा सत्य बताउँदा इच्छामा त थिएनन् सन्तति सुधा देखेर अर्थ्याउँदा आमा धीर भएर दुःखहरूमा सामर्थ्य देखाउँदा आफ्नो सन्तति निद भित्र छ भने सम्झेर बिउझाउँदा आमाको सुर भावना हृदयको बोली र भाषा कला आशीर्वाद लिएर हिँड्दछ भने त्यो चन्द्रमा उक्लँदा साह्रै संकट भो भने मनुजले अय्या भनी सम्झदा प्यारो काख समातडाक घरमा आमा सबै छदा प्यारो काख समातडाक घरमा आमा सबै छदा
7: धन्यवाद. कस्तो सुन्दर कविता सुनाउनु भयो. यहाँको यो लेखनी पनि अझै प्रगति हुँदै जाओस् भन्ने कामना गर्दछु. र मलाई यो अन्तिम पंक्ति चाहिँ वाचन गर्न मन लाग्यो. साह्रै यो तपाईँले आफै लेख्नु भएको नि है. साह्रै संकट भयो भने मनुजले अय्या भनी सम्झदा प्यारो काकस समातदाक घरमा आमा सबैका छँदा भनेर यो आमाको महिमा गान गरिएको यो कविता सुनाउनु भए यहाँप्रति हार्दिक सम्मान छ. हार्दिक धन्यवाद व्यक्त गर्दछु. आदरणीय श्रोतबिन यहाँहरूलाई आज कस्तो लागिरहेको छ? छ जना कोपिला कविहरूले कविता सुनाइसक्नु भएको छ. पक्कै पनि आजको यो कवितामय अङ्क यहाँहरूलाई विशेष लागिरहेको छ भन्ने अपेक्षा गरेको छु र विश्वास पनि लिएको छु. यति भनी रहँदा फेरि म अर्का स्रष्टालाई पनि म स्थान दिन गइरहेकी छु. साहित्य मञ्जरीमा साहित्य मञ्जरी रेडियो ढोरबराई 103.8 मेगाहर्जको ध्वनि तरंगमा प्रत्येक शनिबार बेलुकी 9 बजेपछि बज्ने गर्छ. त्यति मात्र होइन, रेडियो ढोरबराईको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण पनि हुन्छ. त्यसैले सुन्न नभुल्नुहोला भन्ने अनुरोध गर्दै मसँग अर्को स्रष्टा हुनुहुन्छ, कोपिला स्रष्टा हुनुहुन्छ, प्रेरणा केसी हुनुहुन्छ. उहाँलाई परिचयबाट सुरु गर्दैछु. यहाँको परिचयको लागि म अनुरोध गर्दछु.
8: नमस्ते, म प्रेरणा केसी. म अरुणिक आवासीय माध्यमिक विद्यालयको कक्षा 10 अध्ययनरत छात्रा
7: हुँ. यहाँलाई हार्दिक स्वागत छ प्रेरणाजी.
8: धन्यवाद.
7: यहाँलाई कस्तो लागिरहेको छ आज?
8: मलाई एकदम खुसी लागिरहेको छ.
7: खुसी लागेको छ. अनि तपाईँ साहित्य मञ्जरी सुन्नुहुन्छ? सुन्नुहुन्छ. मैले तपाईँलाई साहित्य मञ्जरी सुन्दा मात्रै होइन, तपाईँको वाक कला पनि म बेजोड मान्छु. विभिन्न अतिरिक्त क्रियाकलापहरूमा एकदम सक्रियताका साथ अघि बढ़िरहनु भएको छ प्रेरणाजी. अनि आज फेरि म प्रेरणाजीलाई किन साहित्य मञ्जरीले नसम्झने? प्रेरणाजी भाषण पनि गर्नुहुन्छ, उहाँको वाक सक्रियता छ, वाक कला एकदम सशक्त छ भने उहाँको पक्कै पनि साहित्यिक लेखना लेखन शक्ति त्यो लेखनी पनि सशक्त छ भन्ने मैले विश्वास गरेँ. र आज म प्रेरणाजीलाई चाहिँ हाम्रो स्टुडियोमा आमन्त्रण गरिरहेकी छु. र प्रेरणाजी आज यहाँले त कविता कथा पनि लेख्नुहुन्छ, आज चाहिँ के लिएर आउनुभएको छ?
8: आज मैले एउटा कथा लिएर आएकी छु.
7: कथा ल्याउनु भएको छ. हुन्छ, आज हामी अब प्रेरणाजीको मुखबाट नै मुखारविन्दबाट नै हामी एउटा कथा सुन्छौ. कथा सुनाउनको लागि मैले यो समय प्रदान गरे.
9: मेरो कथाको शीर्षक रहेको छ हराएको बाटो। गाउँको नाम थियो बेलडाँडा। हरियाली जंगलले घेरिएको त्यो गाउँ बिहान सराको सिबिराहट र साँझ गाई बस्तुको घन्टीको आवाजले गुन्जिरहन्थ्यो। त्यही गाउँमा श्याम नामको एक किशोर बस्थ्यो। ऊ मिहिनेती थियो तर उसको मन सधैँ गाउँभन्दा टाढाको संसार हेर्न उत्सुक हुन्थ्यो। श्यामका बुबा किसान थिए। उनी बिहान सबैले उठेर खेततिर जान्थे। आमाले घर सम्हाल्नुका साथै गाउँका मानिसहरूलाई सहयोग गर्थे। परिवार गरिब भए पनि उनीहरूमा माया र खुसीको कमी थिएन। तर श्यामको मनमा एउटा सपना थियो। ऊ ठूलो सहर गएर पढ्ने र गाउँका लागि केही गर्न चाहन्थ्यो। एक दिन विद्यालयमा शिक्षकले सबै विद्यार्थीलाई भविष्यको लक्ष्यबारे लेख्न लगाए। कसैले डाक्टर बन्ने लेखे, कसैले प्रहरी। श्यामले भने, म गाउँलाई उज्यालो बनाउने मान्छे बन्न चाहन्छु। शिक्षकले उसको कापी पढेर मुस्कुराउँदै भने, सपना ठूलो भए मात्र जीवनको बाटो फराकिलो हुन्छ, तर जीवन सधैँ सजिलो हुँदैन। केही महिनापछि श्यामका बुबा बिरामी परे। खेतको काम रोकियो। घरमा आर्थिक समस्या बढ्न थाल्यो। श्यामले पढाइ छोडेर काम गर्ने सोच बनायो। आमाले उसको आँखामा आँसु देखेर भनिन्, छोरा, दुःख आएर सपना छोड्नु हो भने सपना देख्नुको अर्थ रहँदैन। त्यसपछि श्याम बिहान खेतमा काम गर्थे र बेलुका पढ्थे। राति टुकीको उज्यालोमा किताब पढ्दा उसका आँखा पोल्थे, तर उसले हार मानेन। गाउँका साथीहरू खेल्न बोलाउँदा पनि ऊ भन्थ्यो, अहिले मेहनत गरेर भविष्य राम्रो हुन्छ। एक दिन गाउँमा ठूला हावा उरी आयो। धेरै घरको छाना उडायो। विद्यालयको एउटा भाग पनि भत्कियो। गाउँका मानिस निराश भए। श्यामले साथीहरूलाई जम्मा गरेर विद्यालय सफा गर्न थाल्यो। उसले भन्यो, यदि हामी आफै उठेनौ भने हाम्रो गाउँ कसले उठाउने? उसको कुरा सुनेर सबै गाउँलेहरू जुटे। कसैले काठ ल्यायो, कसैले ढुङ्गा, कसैले श्रम दियो। केही हप्तामै विद्यालय फेरि तयार भयो। प्रधानाध्यापकले श्यामलाई सबैको अगाडि प्रशंसा गर्दै भन्यो, नेतृत्व उमेरले होइन सोचले देखिन्छ। समय बित्दै गयो। श्यामले राम्रो नतिजा सहित परीक्षा पास गर्यो। जिल्लाबाट उसलाई छात्रवृत्ति पनि मिल्यो। सहर जानु अघि ऊ गाउँको डाँडामा उभियो। उसले आफ्नो गाउँलाई हेर्यो, त्यो गाउँ जहाँ उसले दुःख सङ्घर्ष र आशा सबै देखेको थियो। सहर पुगेपछि सुरुका दिन सजिला थिएनन्। ठुलो भिड, नयाँ वातावरण, अपरिचित मान्छे, सबैले उसलाई डर लाग्थ्यो। तर उसले गाउँको सम्झना गरेर साहस जुटायो। ऊ कलेजमा मेहनतपूर्वक पढ्न थाल्यो। खाली समयमा पुस्तकालयमा बसेर नयाँ कुरा सिक्थ्यो। एक दिन कलेजमा गाउँ विकास विषयमा प्रतियोगिता भयो। धेरै विद्यार्थीहरूले आधुनिक सहरको कुरा गरे, तर श्यामले गाउँको वास्तविक समस्या र समाधान बारे बोलेको थियो। उसले ग्रामीण विद्यालय कृषि र बिजुलीको समस्या बारे उदाहरण सहित प्रस्तुति दियो। सबै मानिस प्रभावित भए। अन्त्यमा निर्णायकले घोषणा गरे, यस वर्षको उत्कृष्ट वक्ता श्याम। त्यो दिन श्यामलाई महसुस भयो, गाउँमा सिकेको सङ्घर्ष नै उसको सबैभन्दा ठूलो शक्ति रहेछ। वर्षौं पछि श्याम इन्जिनियर बन्यो। ऊ विदेश जान सक्थ्यो, धेरै रकम कमाउन सक्थ्यो, तर उसले आफ्नै गाउँ फर्किने निर्णय गर्यो। गाउँलेहरूले उसलाई स्वागत गरे। उसले गाउँमा सानो जलविद्युत आयोजना सुरु गर्यो। बिस्तारै गाउँमा बिजुली बल्न थाल्यो। राति टुकीको सट्टा बत्तीको उज्यालो फैलियो। श्यामले नयाँ पुस्तकालय पनि बनायो। बालबालिकाहरू किताब पढ्न आउन थाले। एक साँझ ऊ विद्यालयको आँगनमा उभिएको थियो। उसले देख्यो, त्यही पुरानो विद्यालय अहिले उज्यालोले चम्किएको थियो। उसको शिक्षक नजिक आएर मुस्कुराउँदै भन्नुभयो, तिमीले आफ्नो सपना मात्र पूरा गरेनौ, गाउँको सपना पूरा गर्यो। श्यामले आकाशतिर हेर्दै सोच्यो, जीवनमा बाटो हराए जस्तो लागे पनि मेहनत र आशाले मानिसलाई सही गन्तव्यमा पुर्याउँछ भन्दै।
7: कस्तो एकदमै सन्देशमूलक कथा। हामी सामान्यतया तपाईँ भविष्यमा गएर के बन्नुहुन्छ भन्दा डाक्टर, पाइलट, इन्जिनियर भन्छौँ, तर हामीले भविष्यमा गएर के बन्ने भन्दा पनि देशलाई
1: कस्तो सहयोग गर्ने र आफू आफ्नो मातृभूमिलाई के बनाउने भन्ने सन्दर्भमा पनि उद्देश्य राख्नुपर्छ भन्ने विषयवस्तु समावेश गरिएको कथा रहेछ। धेरै धेरै धन्यवाद छ प्रेरणाजी, यो कथा सुनाउनु भयो, हामी सबैलाई रमाइलो लाग्यो, होइन त? कथा मन परे नै हामी सबैलाई एकदमै। कस्तो अब श्यामले अब के गर्छ होला भनेर हामीले चाहिँ जिज्ञासा राख्दा राख्दा राख्दा राख्दा फेरि कथा सकियो नसकियो हुन्थ्यो भन्दा भन्दै पनि कथा सकियो। अनि धेरै धेरै धन्यवाद छ प्रेरणाजीलाई। आज हामीले साहित्य मञ्जरीमा सबैले बाबु नानीहरूले कोपिला स्रष्टा भन्छु म तपाईँहरूलाई, साहित्यिक स्रष्टा हुनुहुन्छ, यहाँहरूको साहित्यप्रतिको रुचि साहित्यप्रतिको चेतना अझै सशक्त हुनुपर्छ, यहाँहरू एकदम बोल्ड कवि हुनुपर्छ, बोल्ड साहित्यकार हुनुपर्छ भन्ने मेरो चाहना हो। र भोलि तपाईँहरूले लेखेका हरेक शब्दहरूले हरेक वाक्यहरूले समाज रूपान्तरणका लागि केही गर्नुपर्छ, समाजको उज्यालोको लागि केही गर्नुपर्छ भन्ने मेरो चाहना स्वरूप आज म तपाईँहरूलाई सातजना बाबु नानीहरूलाई आज यो स्टुडियोमा आमन्त्रण गरेर यो साहित्य मञ्जरीलाई विशेष कार्यक्रम बनाउने प्रयत्न गरिरहेको छु। आदरणीय श्रोताबिन, आज यहाँहरूलाई कस्तो लागिरहेको छ? मसित शुभेच्छाजी, सदिच्छा, शिखा अनि आशिका अनि आर्यन, सदिच्छा, प्रेरणा गरेर सातजना श्रोताहरूले आफ्नो एक एकवटा रचना वाचन गर्नुभयो, सुनाउनु भयो। यहाँहरूलाई ती रचनाहरू कस्तो लाग्यो? पक्कै पनि यी कलिला बाबु नानीहरूको रचनाहरूको सन्दर्भमा यहाँहरूका केही न केही सुझावहरू आउँछन् भन्ने मैले अपेक्षा गरेको छु। ती सुझावहरूले पक्कै पनि बाबु नानीहरूका कलम अझै बलिया अझै सशक्त हुनेछन् भन्ने विश्वास पनि लिएको छु। अब हामी लगभग कार्यक्रमको अन्ततिर छौं। शुभेच्छाजी, तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? राम्रो लाग्यो। तपाईँलाई खुसी लागेको छ? किनकि स्टुडियोमा आएर आफ्नो कविता सुनाउन पाउनु भयो, होइन त? आज सुनाउनु भयो, अब तपाईँहरूले तपाईँले दिनदिनै कथा कविता सुन्नुहुन्छ अथवा पढ्नुहुन्छ अथवा लेख्नुहुन्छ भन्ने मैले विश्वास गरेकी छु। तपाईँको लेख्ने साहस इच्छा अझै बढ्दै जाओस् भन्ने शुभकामना व्यक्त गर्दै अब म सदिच्छालाई सोध्छु। सदिच्छाजी, कस्तो लाग्यो आज? निकै राम्रो लाग्यो, रमाइलो लाग्यो, होइन? आफ्नो मात्रै कविता सुनाइएन, अरू साथीको पनि कविता सुन्न पाइयो, होइन त? अनि हुँदा हुँदा कथा पनि सुन्न पाइयो, यस अर्थमा पनि आज कार्यक्रम विशेष भयो, रमाइलो लाग्यो है। अनि केही भन्नु छैन? ल, तपाईँलाई पनि धेरै धेरै धन्यवाद चाहिँ मैले भन्छु है। अनि अब म शिखातिर गएँ। शिखाजी, तपाईँलाई कस्तो लाग्यो आज?
10: एकदमै राम्रो लाग्यो।
1: एकदमै राम्रो लाग्यो, आफ्नो कविता पनि सुनाउन पाइयो, होइन? अनि अरू साथीको अनि दिदीको पनि कथा सुन्न नि पाइयो, होइन? रमाइलो लाग्यो। तपाईँलाई धेरै धेरै धन्यवाद छ रेडियो बनाएको तर्फबाट। अनि अब म आशिकातिर गएँ। आशिकाजी, कस्तो लाग्यो? राम्रो लाग्यो, रमाइलो लाग्यो, होइन? विशेष लाग्यो। तपाईँ यहाँ आउनुभयो अनि कार्यक्रम विशेष भयो, त्यसैले तपाईँप्रति धन्यवाद छ। अब मैले आर्यनजी, तपाईँलाई आज कस्तो लाग्यो? अत्यन्तै रमाइलो लाग्यो। अब अर्कोचोटि तपाईँ आउँदाखेरि तपाईँको गजल हामी सुन्छौँ। मैले अब तपाईँहरूलाई आज सातजनालाई यहाँ एकैचोटि बोलाइरहँदा अब मलाई त्यस्तो दिन आओस् कि एकजनालाई मात्र एक घण्टाको समय दिएर तपाईँहरूका धेरै कुराहरू म चाहिँ श्रोताबिनलाई सुनाउन पाऊ, तपाईँसित मात्रै संवाद गर्न पाऊ, त्यो मेरो इच्छा छ। यसर्थ पनि आर्यनजीले अब गजल पनि लेख्नुहुन्छ, कविता लेख्नुहुन्छ अनि मुक्तक पनि लेख्नुहुन्छ भन्ने मेरो विश्वास पनि छ। धेरै धेरै धन्यवाद छ आर्यनजीलाई। अब म सदिच्छाजी, कस्तो लाग्यो तपाईँलाई? निकै रमाइलो लाग्यो। अनि साहित्य मञ्जरी सुन्दै गर्नु होला, आगामी दिनमा पनि अझै तपाईँले कथा कविता लेख्दै जानुहोला, हामीलाई पनि एकदम रमाइलो लाग्यो। अनि यो कार्यक्रममा आउनुभयो, कार्यक्रम विशेष भयो, धेरै धेरै धन्यवाद छ। अब म प्रेरणाजी, कस्तो लाग्यो आज?
10: धेरै रमाइलो भयो।
1: रमाइलो भयो,
7: अनि मलाई पनि विशेष रमाइलो भयो। सधैँ एक्लै आएर एउटा कीर्ति वाचन गरिरहँदा भन्दा आज मेरो साथमा यस्तो कोपिला स्रष्टाहरू सात सातजनालाई मेरो काखमा राखेर मेरो समीपमा राखेर नजिकै राखेर अनि यहाँहरूलाई स्पर्श गरेर आज मैले साहित्य मञ्जरीलाई साहित्य मञ्जरी विशेष मनाउन पाएँ। यस अर्थमा मलाई पनि एकदमै खुसी लागेको छ। यसरी आजको हाम्रो साहित्य मञ्जरीको समय सकिन लागिसकेको छ र आजको साहित्य मञ्जरीलाई विशेष बनाउन साथ दिनुहुने शुभेच्छा अनि कवि शुभेच्छा, कवि सदिच्छा, कवि शिखा, कवि आशिका, कवि आर्यन अनि कवि सदिच्छा तिमल सिन्हा र कथाकार प्रेरणा केसीप्रति हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दै प्रविधिमा साथ दिने अशोकजीप्रति हार्दिक सम्मान सहित आभार प्रकट गर्दै यतिन्जेल सुनेर साथ दिनुहुने सम्पूर्ण आदरणीय श्रोताबिनहरूप्रति पनि हार्दिक आभार प्रकट गर्दै आजको यो साहित्य मञ्जरी कार्यक्रमको प्रस्तुत म टुटा देवी पौडेल कार्यक्रमबाट ओझेल पर्दैछु। जय साई।
11: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
12: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
11: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेकौडा भित्री बजार।
13: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेकौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार।
14: मोबाइल 9800558537 र 9800665159।
15: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
16: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
15: ओके ल जाउँ।
16: हजुर, सिक्दिल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
15: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
16: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9850628543 र 9840000787।
17: यस्तै यसको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
18: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचाँदी पसल खोजौला नि।
17: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
19: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
20: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
19: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेकौडा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेकौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9811716069, राजु विश्वकर्मा 9087169142।
21: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
22: म्याडम, धुम्रपान भनेको के हो?
21: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
22: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? छन् मैडम।
21: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
22: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
21: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
22: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
0: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाईँ पनि झुकिनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
0: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 38878, प्रशान्त नेउपाने 98460 26925।
3: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
23: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
21: धोरबाराही हाइलाइट्सको साथमा
22: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बिपी चोक।
21: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461-49304।

0: नमस्कार रेडियो ढोरबाडा 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबाडा हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाडा हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। नेपाली कांग्रेसले गण्डकी प्रदेशलाई सुशासन युक्त नागरिक मैत्री पर्यटनमुखी र समृद्धि प्रदेश बनाउने प्रतिबद्धता सहित 30 बुधे गण्डकी संकल्प सार्वजनिक गरेको छ। पोखरामा वैशाख 31 र जेठ 1 गति आयोजित दुई दिने परामर्श कार्यशालापछि संकल्प पत्र 2 जेठमा पोखराबाट सार्वजनिक गरिएको हो। संकल्प पत्रमा स्थानीय सरकारको सेवा आघर आँगनमै पुर्याउनेदेखि भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान, स्वास्थ्य बीमाको विस्तार, रोजगार सिर्जना, पर्यटन प्रबन्धन र संहिताको प्रभावकारी कार्यान्वयन समका विषय समेटिएका छन्। नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यशालामा गण्डकी प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख तथा पार्टीका प्रदेश, जिल्ला, क्षेत्र र पालिका तहका नेतृत्व सहभागी थिए। छलफल संवाद अन्तर्क्रियापछि जारी गरिएको संकल्प पत्रमा कांग्रेसले गण्डकीलाई पर्यटकीय प्रदेशका रूपमा राष्ट्रिय समृद्धिको आधार बनाउने अठोट गरेको उल्लेख छ। राष्ट्रिय भूमि आयोग खारेज भएसँगै भए पनि तनहुँमा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धी पुराना अभिलेख संरक्षण तथा प्राविधिक तयारीका कामलाई नापी कार्यालय तनहुँले निरन्तरता दिएको छ। आयोगको संरचना नरहे पनि हालसम्म भएका नाप जाँच, नक्साङ्कन तथा तथ्याङ्कको कम्प्युटर प्रविष्टि, डाटा इन्ट्री जस्ता कार्य सुरक्षित राख्ने काम भइरहेको हो। आयोगका सदस्य, सचिव तथा नापी कार्यालय तनहुँका प्रमुख विजय कुमार सिंहका अनुसार आयोग खारेजी अघि सम्पन्न भएका प्राविधिक कामलाई व्यवस्थित बनाउने तथा दर्ता भइसकेका निवेदनहरूको वर्गीकरण गर्ने काम भइरहेको छ। आयोग नभए पनि अहिलेसम्म भएका उपलब्धिलाई संस्थागत गर्ने र कानूनी रूपमा आवश्यक प्राविधिक तयारीलाई व्यवस्थित राख्ने काममा कर्मचारी खटिएको उहाँले बताउनु भएको छ। जिल्लाभर 1,168 भूमिहीन दलित, 1,871 भूमिहीन सुकुम्बासी र 23,167 अव्यवस्थित बसोबासीको पहिचान भइसकेको छ। प्राविधिक रूपमा 43 जना भूमिहीनका सबै कानूनी तथा प्रक्रियागत काम पूरा भई लाल पूर्जा वितरणको अन्तिम चरणमा पुगे पनि आयोग खारेजी र केही प्राविधिक सामग्री अभावका कारण वितरण कार्य ठप्प भएको छ। सबै प्रक्रिया पूरा भएर पनि लाल पूर्जा वितरण हुन नसक्दा भूमिहीन परिवार अन्यलमा परेका छन्। आयोग खारेज भएसँगै राष्ट्रिय भूमि आयोगका कर्मचारी नापी कार्यालयमै बसेर काम गरिरहेका छन्। सरकारले आयोग खारेज गरे पनि कर्मचारी नहटाएकाले काम जारी रहेको कार्यालय प्रमुख सिंहले बताउनु भएको छ। शनिबार आइतबार सार्वजनिक विदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा पठन पाठन संचालन र कार्यघण्टा मिलानका लागि नयाँ व्यवस्थापन गरेको छ। मन्त्री परिषदको गएको चैत 22 गतेको निर्णय अनुसार सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा हप्तामा 2 दिन शनिबार र आइतबार विदा दिने निर्णयपछि केन्द्रले नयाँ व्यवस्थापन गरेको हो। नयाँ व्यवस्थापन अनुसार विद्यालय सञ्चालन हुने 5 दिन तथा पठन पाठन हुने अवधि समेत समायोजन गर्न पाठ्यक्रम विकास केन्द्र, पालिका, शिक्षक, विद्यालय र सरकार भएका पक्षलाई स्वस्ति भएको छ। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको वैशाख 11 गतेको बैठकबाट गठित कार्यदलको सुझावका आधारमा पाठ्यक्रम स्वीकृत गरिएको छ। स्वीकृत पाठ्यक्रमले ताके अनुसार कार्यघण्टा मिलान गरिएको केन्द्रका महानिर्देशक युवराज पौडेलले जानकारी दिनुभएको छ। विद्यालय शिक्षाका सबै कक्षाका लागि एक शैक्षिक वर्षमा कम्तीमा 205 दिन पठन पाठन सञ्चालन हुने, कक्षा 1-3 जम्म 26 पाठ्य घण्टा अर्थात वार्षिक 832 कार्य घण्टाको पठन पाठन गर्नुपर्ने भएकाले त्यसको व्यवस्थापन गरिएको महानिर्देशक पौडेलले बताउनु भएको छ। बागलुङको बरिघाट गाउँपालिकामा नेपालमा पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गरी प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिण्डरमा भरेर चूलो बाल्न थालिएको छ। नमूना प्रयोजनाका रूपमा 3 वर्ष अघि शुरू गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अघि बढ़ाएको छ। परियोजना अन्तर्गत उत्पादन गरिएको ग्यासबाट चूलो बालेर सजिलै खाना पकाउन सकिन्छ। त्रिभुवन विश्वविद्यालय सहित विभिन्न देशका विद्यालय वैज्ञानिक तथा प्राविधिक संस्थाको सहकार्यमा परियोजना सञ्चालन गरिएको हो। परियोजनाले अब हाइड्रोजन ग्यासको सुरक्षित वितरण प्रणाली र व्यावसायिक विस्तारका विषयमा थप अध्ययन अघि बढ़ाउने जनाएको छ। बरिघट गाउँपालिका दुई घिरिङ खोला लघु जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत प्रयोग गरी हाइड्रोजन ग्यास निकालिएको हो। 2066 सालमा स्थापना भएको लघु जलविद्युत आयोजनाको विद्युत खपत नभई खेर गइरहेको अवस्थामा त्यसैलाई उपयोग गरेर नयाँ प्रविधिको परीक्षण गरिएको हो। तनहुँको भानु नगरपालिकाले दुगत उत्पादक किसानलाई प्रोत्साहन गर्न उत्पादनका आधारमा अनुदान उपलब्ध गराउने भएको छ। नगरभित्रका व्यावसायिक किसानलाई कृषि र पशुपालनमा टिकाई राख्न नगरपालिकाले दूधमा प्रति लिटर 5 रूपियाँका दरले अनुदान दिने नीति लिएको हो। उत्पादनमा आधारित यो अनुदानले वास्तविक किसानलाई सिधै लाभ पुग्ने र पशुपालनमा थप हौसला मिल्ने नगरपालिकाले विश्वास लिएको छ। नगरपालिकाकै उपप्रमुख उमा गोतामेले यस्ता कार्यक्रमले उत्पादन बढ़ाउन र स्वरोजगारी सिर्जना गर्न ठूलो सहयोग पुग्ने बताउनु भएको छ। उपप्रमुख गोतामेका अनुसार साना तथा ठूला दुग्ध उत्पादक कृषि समूह र सहकारी मार्फत आबद्ध भएका किसानहरूले यो सुविधा प्राप्त गर्नेछन्। भानु नगरपालिका पशु सेवा प्राविधिक अमित ढुंगानाका अनुसार दूधमा अनुदान कार्यक्रमका लागि चालू आर्थिक वर्षमा 8 लाख रूपियाँ विनियोजन भई कार्यान्वयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यस कार्यक्रमका लागि आह्वान गरिएको प्रस्ताव बमेजिम जिल्लाका 3 दुग्ध सहकारी संस्थाहरू छन् परेका छन्। कास्कीको माछापुचरी गाउँपालिका वडा नम्बर 9 स्थित मर्दी हिमाल क्षेत्रमा 3 दिनदेखि सम्पर्कविहीन बिच्छुलाई शनिबार मृत फेला परेका छन्। वैशाख 30 गते मर्दी भ्यू पोइन्ट नजिकबाट सम्पर्कविहीन भन्तेश्वर भनिने बिच्छु मृत अवस्थामा देखिएपछि स्थानीयले प्रहरी र कास्की प्रशासनलाई खबर गरेका थिए। जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रंगत बरालले शव निकाल्नका लागि गृह मन्त्रालयलाई अनुरोध गरिएको बताउनु भएको छ। करिब 40 वर्षीय बिच्छुको शव शनिबार बिहान करिब 8 बजे माछापुछरी गाउँपालिका वडा नम्बर 9 को मर्दी क्षेत्र स्थित मोदी खोला किनारमा स्थानीयले देखेका थिए। माछापुछरी गाउँपालिका वडा नम्बर 9 का वडा अध्यक्ष हरिबहादुर छेत्रीले मर्दी भ्यू पोइन्ट पुगेपछि झोला राखेर घुमेर आउँछु भनी निस्किएका पुरूष सम्पर्कविहीन भएको बताउनु भएको छ। बाक्लो कुहिरो लाग्ने भूबनवट जटिल रहेको र दिशा अल्मलिने भएकाले यो क्षेत्रमा बारम्बार पर्यटकहरू हराउने गरेका छन्। पथ प्रदर्श गाइड बिना नजान आग्रह गरिए तापनि पर्यटकले व्यवस्था गर्दा बेला बेलामा यस्ता दुर्घटना हुने गरेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्लाका विभिन्न स्थानबाट 27 फरार प्रतिवादीलाई पक्राउ गरेको छ। विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तानी नगरी फरार रहेका प्रतिवादीलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा 20 पुरूष र 7 महिला रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभएको छ। उहाँका अनुसार चेक अनाधार कसुरमा 12, सार्वजनिक अनाधार कसुरमा 5, अंश मनाचमाल चामल कसुरमा 4, बिगो लेनदेन सम्बन्धी कसुरमा 2, बैंकिङ कसुरमा 2, सवारी च्यान कसुर र अभद्र व्यवहार सम्बन्धी कसुरमा 1-1 पक्राउ परेका छन्। पक्राउ परेकाबाट 4 वर्ष 15 दिन कैद सजाय र ₹48,1180 जरिवाना असुल हुने गरी कास्की जिल्ला अदालतमा बुझाइएको प्रणव बस्नेतले जानकारी दिनुभएको छ। पछिल्लो समय कास्की प्रहरीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्दै आएको छ। शुक्लकाटी नगरपालिका 9 स्थित तालबेसकी माध्यमिक विद्यालयले शुक्रबार विद्यार्थीहरूबीच निर्वाचन प्रक्रियाबाट शैक्षिक सत्र 2083 लागि नायक र सह नायक निर्वाचित गरेको छ। निर्वाचनमा नायकतर्फ लाली गुराँस चुनाव चिन्हका कक्षा 9 का विद्यार्थी कृष्ण थापा मगरले 189 मत प्राप्त गर्दै विजय प्राप्त गरे भने उहाँका निकटतम प्रतिद्वन्दी कक्षा 8 का विद्यार्थी सागर माथा चुनाव चिन्हका तक्षक चापागाईले 900 मत प्राप्त गर्नुभएको छ। थियो। कुल 305 मत खस्ता 17 मत बदर हुने उना पुगेको थियो। त्यसै सह नायक तर्फ गौरा चुनाव चिन्ह लिएकी कक्षा 9 की विद्यार्थी काजल केसीले 205 मत प्राप्त गर्दै विजय हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी हात्ती चुनाव चिन्हकी कक्षा 8 की सन्ध्या सुनारले 77 मत प्राप्त गर्नुभएको थियो। सहनायक तर्फ कुल 302 मत खसेकामा 20 मत बदर हुन पुगेको थियो। उक्त निर्वाचन प्रक्रियामा कक्षा 3 देखि 10 सम्मका विद्यार्थीहरू मतदाता रहेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक दमोदर रेग्मीले जानकारी दिनुभएको छ। विद्यालयमा निर्वाचनको साप्ताहिक कार्यतालिका प्रकाशित गरी मनोनयन दर्तादेखि मतदाता शिक्षा मतदान मतगणना र नतिजा घोषणासम्मको कार्य लोकतान्त्रिक प्रक्रियाद्वारा गरिएको हो। मतदान अधिकृत सहायक कर्मचारी तथा निर्वाचन प्रहरी सबैको जिम्मेवारी विद्यार्थीहरूले नै गरेका थिए। सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षामा निर्वाचन प्रक्रिया र निर्वाचनमा नागरिकको सहभागिता सम्बन्धी विषयवस्तु रहेकाले आम विद्यार्थीलाई निर्वाचन सम्बन्धी शिक्षा दिन समेत सहज हुने हुँदा उक्त प्रक्रियाबाट नायक तथा सहनायक चयन गरिएको शिक्षक सुभाष चापागाईले बताउनु भएको छ। 11 टीम नेपो स्थापना दिवसको अवसरमा टीम नेपो तनहुँका अध्यक्ष मनिषा आले अध्यक्षतामा ब्यास नगरपालिका 5 तनहुँ स्थित मानुङकोटमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा गण्डकी प्रदेश संयोजक एवं टीम नेपो तनहुँका संस्थापक अध्यक्ष सुजन लौरारी, पूर्व अध्यक्षहरू गोविन्द तिमन सिन्हा, मीन बहादुर कुमार, रवि अधिकारी, वर्षा सारू, पवित्र भुजेल पौडेल, राजु श्रेष्ठ लगायत सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजन टीम नेपो तनहुँका सचिव सन्तोष ओझा तथा पार्टनरशीपको अर्डिनेटर अप्सरा लामा शाहले गर्नुभएको थियो। क्लबले स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म सामाजिक वातावरणीय तथा युवा मैत्री गतिविधिहरूलाई निरन्तरता दिँदै आएको छ। अवस्था यिनै खबरसँगै राति 10 बजेको ढोरबारे हाइलाइट्स आजको लागि सकिएको छ। भोलि बिहान 5:30 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी विदा हुने आज्ञा चाहन्छौ। नमस्कार, शुभरात्रि।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।